सुप्रभात आदरणीय श्रोतागण, एफएम 103.5 मेगाहर्जमा यो हो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण। साथै आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एयर मोबाइल एप साथै प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। त समय यस बेला बिहानको ठिक 6:25 औ 42 सेकेन्ड भए श्रोता, अनि आज हो विक्रम सम्बत 2083 सालको श्रावण 7 गते, सक सम्बत 1948 श्रावण 31 गते, साथै 2026 सालको 23 तारिक जुलाई बिहिबार। अब आरम्भ गर्न लागिरहेका छौँ आजको हाम्रो अधिवेशन विविध रोचक कार्यक्रमहरूको साथमा। त सर्वप्रथम आकाशवाणी खरसाङलाई सुनेर बसिरहनुभएका हाम्रा समस्त आदरणीय श्रोता साथीहरूलाई उद्घोषिका म चित्रको न्यानो स्वागत अभिवादन।

शरीर विभिन्न छन्, नाम र रूप पनि विभिन्न छन्, तर दिव्य सिद्धान्त भने सबैमा एउटै छन्। जबसम्म हामी यी सत्य कुरालाई बुझ्दैनौँ, तबसम्म हामी भ्रममा परिरहन्छौँ। श्री सत्य साई बाबाको यस वाणीलाई अघि राख्दै आकाशवाणी खर्साङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ सकारात्मक सोच अनि यसका फाइदाहरू विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नका निम्ति आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ दीपिका शर्मा ज्यू। रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा मेरो हार्दिक अभिवादन। हजुरहरूको समक्ष सकारात्मक सोच अनि यसका फाइदाहरू बारेमा भन्न गइरहेकी छु। आजको आधुनिक र व्यस्त जीवनशैलीमा मानिसहरू विभिन्न प्रकारका तनाव, चिन्ता र मानसिक दबावसँग जुधिरहेका छन्। यस्तो परिस्थितिबाट बाहिर निस्कनको निम्ति सकारात्मक सोचको अभ्यास गर्न आवश्यक छ। सकारात्मक सोच मानिसको जीवनलाई सन्तुलित र खुसी बनाउने महत्त्वपूर्ण आधार हो। सकारात्मक सोचका धेरै फाइदाहरू छन् जसले जीवनलाई शान्ति र सरल बनाउँदछ। यस्ता सोचलाई सधैँ मन, वचन र कर्ममा राख्नुपर्दछ। जीवनमा आएका हरेक चुनौतीलाई धैर्यताको साथमा सामना गर्ने साहस सकारात्मक सोचबाट मात्र पाउन सकिन्छ। यो एक दैनिक अभ्यास पनि हो। मानिसको सोचले उसको जीवनको दिशा निर्धारण गर्दछ। यदि सोच नकारात्मक भयो भने सानो समस्या पनि ठूलो जस्तो देखिन्छ र मानिस निराश, चिन्तित तथा कमजोर महसुस गर्न थाल्छ। तर सकारात्मक सोचले त्यही समस्यालाई समाधान गर्ने मार्ग देखाउँदछ। सकारात्मकताले मानिसमा निरन्तर प्रयास गरिराख्ने साहस प्रदान गर्दछ। यसैले सकारात्मक सोच केवल भावना मात्र होइन, स्वस्थ र जीवनसँग जोडिएको एक महत्त्वपूर्ण तत्व हो। श्रोता मित्र, आफ्नो सोचलाई सकारात्मक बनाउने धेरै अभ्यासहरू छन्, जसमध्ये ध्यान अनि योग यी दुई महत्त्वपूर्ण अभ्यासहरू हुन्। ध्यानले मनलाई शान्त बनाउँदछ भने योगले शरीर र मन दुवै सन्तुलित राख्दछ। बिहानको समय चाँडै उठेर ध्यान अनि योग गर्नाले मानसिक अनि शारीरिक शान्ति प्राप्त गर्न सकिन्छ। मानिसले आफ्नो सोचसँगै दिनचर्या अनि खानपानमा पनि ध्यान दिन आवश्यक छ, कारण गलत दिनचर्या अनि गलत खानपानले मानिसको स्वास्थ्यमा असर पर्दछ। त्यसैले सकारात्मकता ल्याउनमा ध्यान अनि योगको एक विशेष भूमिका पाइन्छ।

संसारभरि सकारात्मक सोच भएका व्यक्तिहरूका धेरै उदाहरणहरू छन् जसले देश अनि समाजमा सकारात्मक परिवर्तन गरेका थिए। भारतवर्षका एक महान व्यक्ति महात्मा गान्धीजीले अहिंसामा विश्वास राख्दै कठिन सङ्घर्षका बीच पनि सकारात्मक सोच कायम राखेका थिए। उहाँकै सकारात्मक सोचले भारतलाई स्वतन्त्रताको बाटोमा अगाडि बढायो। त्यसै गरी डाक्टर एपीजे अब्दुल कलाम साधारण परिवारबाट उठेर वैज्ञानिक र राष्ट्रपतिको पदसम्म पुग्न सफल भएका थिए। उहाँले सधैँ युवाहरूलाई सकारात्मक सोच र ठूला सपना देख भनी प्रेरित गर्नुभएको थियो। सकारात्मक सोचको अर्को उदाहरण छ हेलेन केलर। आँखा नदेख्ने र कान नसुन्ने अवस्थामा पनि उहाँले हार खानु भएन। सकारात्मक सोचकै कारण विश्व प्रसिद्ध लेखिका र वक्ता बन्नुभएको थियो। यी सबै व्यक्तिहरूले प्रमाणित गरेका छन् कि सकारात्मक सोचले जस्तो सुकै परिस्थितिलाई पनि पार गर्न सकिन्छ र जीवनमा ठूलो सफलता दिलाउन सकिन्छ। श्रोता मित्र, सकारात्मक सोच केवल मानसिक अभ्यास होइन, यो विश्वका सबै प्रमुख धर्महरूद्वारा सुझाइएको आध्यात्मिक सिद्धान्त हो। मानिसको सोच जस्तो हुन्छ कर्म त्यस्तै हुन्छ अनि परिणाम त्यस्तै प्राप्त हुन्छ। सनातन धर्ममा सकारात्मक सोचलाई धेरै महत्त्वपूर्ण विषय मानेको छ।

अनातन दर्शनमा मानिसका तीन गुणको अवधारणा पाइन्छ जो सकारात्मकतासँग जोडिएको छ। यी तीन गुण सत्व, रजस, तमो। सत्व गुणले शुद्धता, ज्ञान, शान्ति र सकारात्मकता जनाउँदछ। रजस गुणले इच्छा, क्रियाशीलता र अस्थिरता जनाउँदछ भने तमो गुणले अज्ञान, आलस्य र नकारात्मकतालाई जनाउँदछ। सकारात्मक सोच भनेको सत्व गुणलाई बढाउनु र तमो गुणलाई घटाउनु हो। जसको जीवनमा सत्व गुण बढी हुन्छ त्यो व्यक्ति सधैँ शान्त, सन्तुलित र सकारात्मक रहन्छ।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ सकारात्मक सोच अनि यसका फाइदाहरू विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ दीपिका शर्मा ज्यूले।

श्रोता मित्र, बौद्ध धर्ममा पनि सकारात्मक सोचलाई विशेष महत्व दिएको छ। भगवान बुद्धले अहिंसा परमो धर्मको उपदेश दिनुभएको थियो, जसको अर्थ मानवले सकारात्मक सोच राखेर सम्पूर्ण जगतका प्राणीहरूमा दया, प्रेम अनि करुणा राख्नुपर्छ। इसाई धर्मले दया, विश्वास र प्रेमलाई सकारात्मक सोचको आधार मानेको छ। नियमित पूजा अनि ध्यानले मानिसमा सकारात्मक ऊर्जाको विकास हुन्छ भन्ने ज्ञान इस्लाम धर्मबाट पाइन्छ। मानिसले अहंकार, डर र रिसलाई छोडेर मात्र मानिसभित्र सद्गुण आउँदछ भन्ने उपदेश सिख धर्मले दिन्छ। सबै धर्महरूमा जीवनलाई शान्तिपूर्ण जीवन बनाउनको निम्ति सकारात्मक सोच आवश्यक भन्ने कुरामा जोड दिएको छ। नकारात्मक सोचले मानिसको मानसिक अनि शारीरिक स्वास्थ्यमा प्रभाव पार्दछ। जब मानिस सकारात्मक रूपमा सोच्दछ, उसको दिमागले सेरोटोनिन र डोपामिन रसायनहरू उत्पादन गर्दछ। यी रसायनहरूले मनलाई शान्त, खुसी र सन्तुलित राख्नमा मद्दत गर्दछ। मानिसमा रोग प्रतिरोधक क्षमता बलियो हुन्छ भने हृदय सम्बन्धी रोग अनि उच्च रक्तचापको जोखिमलाई कम गर्दछ। यसरी वैज्ञानिक दृष्टिकोणमा पनि सकारात्मकतालाई धेरै महत्वपूर्ण मानिएको छ। सकारात्मक सोचले सामाजिक सम्बन्धमा पनि सकारात्मक प्रभाव पार्दछ। यस्ता व्यक्तिहरू मिलनसार र सहयोगी हुन्छन्। उनीहरू अरूसँग राम्रो व्यवहार गर्दछन् र सम्बन्धलाई मजबुत बनाउँदछन्, जसले समाजमा मानसिक सुधार ल्याउँदछ। श्रोता मित्र, सकारात्मक सोच आफूभित्र ल्याउनमा पुस्तक पढ्ने बानी एक प्रभावकारी माध्यम हो। पुस्तकहरू ज्ञानको भण्डार मात्र होइनन्, ती प्रेरणा र मार्गदर्शकका स्रोत पनि हुन्। मानिसले सकारात्मक सोच संसारभरि नै राख्नुपर्छ। प्रकृतिप्रति पनि यस्ता सोच राखेमा दिगो जीवनशैली बनाउन सकिन्छ, जहाँ प्राकृतिक स्रोतहरूको सही उपयोग गर्न सिकाउँछ भने सन्तुलित रूपमा स्रोतहरू प्रयोग गर्दा भविष्यका पुस्ताले पनि उक्त स्रोतलाई उपयोग गर्न सक्छन्। श्रोता मित्र, सकारात्मक सोचका धेरै फाइदाहरू छन्। यस्ता सोचलाई मानिसले अभ्यास गरेमा मानिस स्वयंमा परिवर्तन आउँदछ, साथै शारीरिक अनि मानसिक स्वास्थ्य पनि राम्रो हुनेछ। मानिसमा आत्मविश्वास बढेर जानेछ भने जीवन खुसी अनि सन्तुलित रहन्छ। सकारात्मक सोच एक यस्तो बानी हो जसले जीवनका सबै पक्षलाई सुधार गर्दछ। यसले मानिसलाई सफल मात्र होइन, राम्रो र प्रेरणादायी व्यक्तित्व पनि बनाउँदछ। अन्तत सकारात्मक सोच मानिसको जीवनलाई सरल, सफल र सुखी बनाउने महत्वपूर्ण शक्ति हो। यदि हामीले दैनिक जीवनमा सकारात्मक सोच अपनायौँ भने हामी खुसी, स्वस्थ र सन्तुष्ट जीवन जिउन सक्छौँ। श्रोता मित्र, त्यसैले सकारात्मक सोच राखौँ अनि अरूलाई पनि प्रेरित गरौँ। धन्यवाद।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो सकारात्मक सोच अनि यसका फाइदाहरू विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो दीपिका शर्मा ज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हौस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस् यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि विदा चाहन्छौ। नमस्कार, शुभ दिन।

संसारको प्रसारणपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा। समय बिहानको 7:05 औ 48 सेकेन्ड भयो श्रोता र अबको

पाउन श्रोता कार्यक्रम शुभ प्रभातको आरम्भमा प्रस्तुत छ खेतीपातीबारी सल्लाहमा आज गाजरको खेती सम्बन्धी जानकारी। कृषक श्रोताहरूलाई आज हामी गाजरको खेती सम्बन्धी जानकारी दिन लागिरहेका छौं। दार्जीलिङ जिल्लाको पहाड़ी अञ्चलमा गाजरको खेतीले एक विशेष स्थान ओगटेको छ। 3000 फुटदेखि 6500 फुटसम्ममा यसको खेती गर्न सकिन्छ। गाजरको खेतीको निम्ति मलिलो माटो चाहिन्छ। विशेष बलौटे एवं कालो माटोमा पनि यसको खेती असल रूपले गर्न सकिन्छ। मल असल तरिकाले गाजरको खेती गर्नु हो भने जमिनमा 200 मन मल प्रयोग गर्नुपर्छ। त्यसमा पोटास प्रति एकर 50 केजीको हिसाबले छर्नुपर्छ। यो विशेष घरेलु सब्जीमा गनिएको हुनाले यसको खेतीमा पोटास दिन अति आवश्यक पनि छ। यी सारहरू असल रूपमा प्रयोग गरे अनि पानीको राम्रो चाँजो मिलाए यसको रङमा विशेष उज्जवलता आउँछ औ फलामा पनि वृद्धि पाइन्छ। बिउ प्रति एकर 1.5 किलोदेखि 2 किलो हिसाबले लगाउनुपर्छ। बिउ छराई दुई तरिकाले गर्न सकिन्छ। लाइनमा छर्ने तरिका, सिधै जमिनमा छर्ने तरिका। छटाई यसलाई साह्रै बाक्लो हिसाबले वा तरिकाले रोप्नु हुँदैन। छटाई गर्दा 2.5 इन्चदेखि 3 इन्चसम्मको दुरन्त राखी छटाई गरिदिनुपर्छ।

त खेतीपाती बारे सल्लाह अन्तर्गत श्रोताहरूले सुन्नुभयो आज गाजरको खेती सम्बन्धी जानकारी। त आउनु श्रोता कार्यक्रम शुभ प्रभातको अघिल्लो चरणमा प्रस्तुत छ आधुनिक गीत विनोद साङदिनको शर्मा स्वीकार्नुहोस्।

एजेन्जल प्रस्तुत थियो विनोद साङदेनको आवाजमा आधुनिक गीतहरू कार्यक्रम शुभप्रभात अन्तर्गत। यो प्रसारण हो आकाशवाणीको नेपाली प्रसारण सेवाको। समय बिहानको ठिक 7:15 औ 45 सेकेन्ड भए श्रोता, र अब लिएर आएका छु केही हिन्दी भजनहरू अनुप जलोटाको शर्मा।

0: चलटाको आवाजमा विविध हिन्दी भजनहरूको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि रोमानियाको दुई दिने भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सुधारहरूको मूलमा नागरिकहरूको कल्याण हुनुपर्ने र जनताको आवश्यकतानुरूप शासन नीतिहरू तयार गरिनुपर्ने बताउनु भएको छ। वरिष्ठ भाजपा नेता तथा केन्द्रीय मन्त्री जगत प्रकाश नड्डाले नीट परीक्षाको पेपर लिकको मुद्दामा राजनीति गर्न नहुने भन्नुभएको छ। उहाँले संसदमा नीट मुद्दामा छलफल गर्न सरकार तयार रहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशङ्करले भारत र क्यानाडा बीचको सहकार्य निरन्तर बढिरहेको बताउनुभयो र भारत र जिम्बाब्वे बीचको तीन म्याचको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको पहिलो म्याच आज हरारेमा खेलिनेछ।

0: अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि रोमानियाको दुई दिने भ्रमणमा जानुहुनेछ। भ्रमणका क्रममा उहाँले रोमानियाका राष्ट्रपति निकोस डेन, अन्तरिम प्रधानमन्त्री इले बेलोजान, सिनेटका अध्यक्ष मिर्सिया अब्रोडेन र प्रतिनिधि सभाका अध्यक्ष सोरिन क्रिन्डिनोसित भेटवार्ता गर्नुहुनेछ। उहाँले रोमानिया भारत संसदीय मैत्री समूहका सदस्यहरूसित पनि भेटघाट गर्ने कार्यक्रम छ। पछि राष्ट्रपतिले भारत रोमानिया व्यापार मञ्चलाई सम्बोधन गर्नुहुनेछ र भारतीय समुदायका सदस्यहरूसित बातचित गर्नुहुनेछ। राष्ट्रपति मुर्मू यसै महिनाको 19 तारिकदेखि माल्डोभा, उत्तर मेसिडोनिया र रोमानियाको राजकीय भ्रमणमा हुनुहुन्छ। उत्तर मेसिडोनियाकी राष्ट्रपति गोर्डाना साल्जानोभास्का डाकोभाले विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारतको राष्ट्रपति महिला हुनु गर्वको विषय भएको बताउनु भएको छ। स्लोपजेमा आकाशवाणी संवाददाता शुभश्री महापात्रसित कुरा गर्दै डाकोभाले भन्नुभयो, पहिले उहाँले भारतको लामो इतिहास र आध्यात्मिक विरासतबाट प्रभावित हुनुहुन्थ्यो। राष्ट्रपति द्रौपदी मुर्मूसितको भेटपछि भारतप्रति उहाँको सम्मान बढेको छ। राष्ट्रपति द्रौपदी मुर्मूसितको भेटपछि महिलाले मात्र विश्व परिवर्तन गर्न सक्छन् भन्ने कुरामा आफू दृढ भएको उहाँले बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सुधारहरूको मूलमा नागरिकहरूको कल्याण हुनुपर्ने र जनताका आवश्यकता अनुरूप शासन नीतिहरू तयार गरिनुपर्ने बताउनु भएको छ। उहाँले सुधारहरूले सरकारको कार्यप्रणालीमा सुधार ल्याउनु मात्र नभई भारतलाई विकसित देश बन्ने दिशामा प्रगति पनि बढाउनु पर्ने बताउनु भएको छ। ग्रामीण विकास, कृषि, सामाजिक कल्याण र सम्बद्ध क्षेत्रहरू जस्ता क्षेत्रमा विकसित भारतको दृष्टिकोणलाई अगाडि बढाउन सचिवहरूसँगको उच्च स्तरीय बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्रीले यी कुराहरू बताउनु भएको हो। लोक कल्याण मार्ग स्थित प्रधानमन्त्री निवासमा आयोजित बैठकले शासनलाई सुदृढ पार्ने, अन्तर मन्त्रालय समन्वय सुधार गर्ने र नागरिक कल्याण अभिवृद्धि गर्ने उद्देश्यले सुधारहरूको कार्यान्वयनलाई तीव्र पार्ने कुरामा केन्द्रित थियो। शासनको द्रुत गतिमा विकसित प्रगतिलाई उजागर गर्नु हुँदै श्री मोदीले परिवर्तनशील समयसँग मिलेर शासन प्रक्रियालाई आधुनिकीकरण गर्न आवश्यकतामा जोड दिनुभयो। उहाँले भविष्यका चुनौतीहरूको लागि प्रशासन प्रणाली उत्तरदायी रहने सुनिश्चित गर्न मन्त्रालयहरू र विभागहरूमा उदयमान आवश्यकताहरू पहिचान गर्न आह्वान गर्नुभयो। प्रधानमन्त्रीले राष्ट्रिय विकास लक्ष्यहरू प्राप्त गर्न पूर्ण सरकार दृष्टिकोण अपनाउनुको महत्त्वलाई पनि जोड दिनुभयो। उहाँले भन्नुभयो, विकसित भारतको दृष्टिकोणलाई जनआन्दोलनमा रूपान्तरण गरिनुपर्छ जसमा देशका युवाहरूले यस राष्ट्रिय अभियानको जगको रूपमा काम गर्नेछन्। वरिष्ठ भाजपा नेता तथा केन्द्रीय मन्त्री जगत प्रकाश नड्डाले निट परीक्षाको पेपर लिकको मुद्दामा राजनीति गर्न नहुने बताउनु भएको छ। हिजो नयाँ दिल्लीमा मिडियासित कुरा गर्नुहुँदै उहाँले यसलाई गम्भीर विषयको रूपमा वर्णन गर्नुभयो, जसको गहन अनुसन्धान आवश्यक छ। उहाँले जोड दिनुभयो, यो गम्भीर समस्या हो जसले इमान्दार र व्यापक छलफलको माग गर्दछ। श्री नड्डाले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडिए सरकारले यस मुद्दालाई अत्यन्त गम्भीरताका साथ व्यवहार गरिरहेको छ। उहाँले संसदमा निट मुद्दामा छलफल गर्न सरकार तत्पर रहेको बताउनुभयो। उहाँले सुझाव दिनुभयो, विपक्षीले छलफलको अवधि निर्धारण गर्नुपर्छ र सबै पक्षलाई समेटेर खुल्ला संवादमा संलग्न हुनुपर्छ ताकि भविष्यमा यस्ता घटनाहरू रोक्न सकियोस्। उहाँले विपक्षीलाई आफ्नो जिम्मेवारी पूरा गर्न यस मुद्दाको स्थायी समाधान खोज्न सरकारसँग सहयोग गर्न आग्रह गर्नुभयो।
1: ये गंभीर मसला है, हमें इस पर चर्चा करनी चाहिए और चर्चा करने का जो सबसे अच्छा माध्यम है वो है पार्लियामेंट, और हम चर्चा के लिए तैयार हैं। गहन चर्चा के माध्यम से इसकी बारीकियों में हम जाएं, हमने किस तरीके इसको एड्रेस किया है और बाकी सरकारों को भी किस तरीके से इसमें एड्रेस करना चाहिए, क्या बिंदु है जिसके बारे में हमको गहराई से चिंतन करके उसका हमको का कोई रास्ता निकालना चाहिए ताकि हमारे छात्रों के साथ अन्याय न हो।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। आज राष्ट्रिय प्रसारण दिवस हो। 1927 आजकै दिन देशको पहिलो रेडियो प्रसारण मुम्बईबाट सुरु भएको थियो। त्यसपछि 1936 अल इन्डिया रेडियोको स्थापना भयो र 1956 यसलाई आकाशवाणी नाम दियो। त्यसपछि 1957 विविध भारती सेवाको सुरुवात भयो, जसमा लोकप्रिय चलचित्र सङ्गीत प्रस्तुत गरिएको थियो। स्वतन्त्रताको सङ्घर्षदेखि देशको विकाससम्मको यात्रामा रेडियोले महत्त्वपूर्ण भूमिका खेलेको छ। आकाशवाणीले शिक्षा, स्वास्थ्य र कृषि जनचेतना जस्ता क्षेत्रहरूमा जनतालाई सही र भरपर्दो जानकारी

0: प्रसारित गरेको छ। आज पनि आकाशवाणीले बहुजन हिताय बहुजन सुखाय भन्ने आदर्श वाक्यद्वारा निर्देशित सूचना शिक्षा र मनोरञ्जनको क्षेत्रमा सेवा प्रदान गरिरहेको छ। फिलिपिन्सको मनिलामा भएको क्वाड विदेश मन्त्रीहरूको बैठकमा विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो क्यानाडाका विदेश मन्त्री अनिता आनन्दसित भेट गर्नुभयो। सामाजिक सञ्जाल पोस्टमा डाक्टर जयशंकरले भारत र क्यानाडा बीचको सहकार्य निरन्तर बढिरहेको बताउनुभयो। उहाँले दुवै देशका प्रधानमन्त्रीहरूले तोकेका लक्ष्यहरू प्राप्त गर्ने उपायहरूमा उहाँहरूको छलफल केन्द्रित रहेको बताउनुभयो। डाक्टर जयशंकरले न्युजिल्यान्डका विदेश मन्त्री विन्स्टन पिटरसनसँग पनि भेट गर्नुभयो। दुई नेताले इन्डो पेसिफिक क्षेत्रको सुरक्षा अवस्था र भारत र न्युजिल्यान्ड बीच समुद्री सहयोग बढाउने बारेमा विचार आदान प्रदान गर्नुभयो। हिजो पश्चिम बङ्गाल विधानसभामा मुख्यमन्त्री शुभेन्दु अधिकारीले देश निर्माणमा गोर्खा समुदायको अतुलनीय योगदानलाई स्वीकार गर्नुभयो र दार्जिलिङका जनताको भाजपाप्रतिको अटल समर्थनलाई स्वीकार गर्नुभयो। उहाँले दार्जिलिङ गर्वको साथ पश्चिम बङ्गालको पहिलो जिल्ला बनेको कुरा पनि प्रकाश पार्नुभयो, जसले भाजपा सांसदलाई निर्वाचित गरेको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा नेपाली भाषाको रक्षा र संरक्षण गर्ने उहाँको आश्वासनले गोर्खा समुदायको पहिचान, संस्कृति र आकाङ्क्षाप्रति उहाँको सम्मान र प्रतिबद्धतालाई छल्काउँछ।
1: पहाड़ के लिए काम करना शुरू कर दिया, कोई दिक्कत नहीं होगा। नेपाली भाषा का सम्मान, गोरखा का सम्मान, पहाड़ का विकास, आप जितने मुद्दे उठाया सब पूरा करने का काम भारतीय जनता पार्टी सरकार करेगा। बंगाल में पहले एमपी पहाड़ ने दिया बीजेपी को 2009, इसलिए पहाड़ की जितना सेवा का जरूरत है ये सरकार करेगा। आप पूरा काम उधार कीजिए, पहाड़ को विकास तरक्की का काम करने का पूरा कमिटमेंट का साथ। मेरा बात मैं यही खत्म करता हूं, अच्छा रहिए, सही सलामत रहिए।
0: भारत र जिम्बावे बीचको तीन म्याचको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको पहिलो म्याच आज हरारेमा खेलिनेछ। यो म्याच भारतीय समयअनुसार दिउँसो 4:30 बजे सुरु हुनेछ। श्रेयस अय्यरले भारतीय टोलीको कप्तानी गर्नेछन्। श्रृङ्खलाको दोस्रो र तेस्रो म्याच क्रमशः शनिबार र आइतबार खेलिनेछ। 23 राष्ट्रमण्डल खेल आज स्कटल्यान्डको ग्लास्गोमा सुरु हुँदैछ। 10 दिनसम्म चल्ने प्रतियोगितामा 74 देशका टिमको सहभागिता रहनेछ। ओलम्पिक पदक विजेता नीरज चोपडा, मीराबाई चानु र लभलिना वर्गो हेनले कमनवेल्थ गेम्स 2026 भारतको प्रतिनिधित्व गर्नेछन्। यस वर्ष केवल 10 खेलहरू समावेश गरिनेछ, जो बर्मिङ्गम 2022 तुलनामा 9 कम हो। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि रोमानियाको 2 दिने भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सुधारहरूको मूलमा नागरिकहरूको कल्याण हुनुपर्ने र जनताको आवश्यकता अनुरूप शासन नीतिहरू तयार गरिनुपर्ने बताउनु भएको छ। वरिष्ठ भाजपा नेता तथा केन्द्रीय मन्त्री जगत प्रकाश नड्डाले नीत परीक्षाको पेपर लिकको मुद्दामा राजनीति गर्न नहुने भन्नुभयो। उहाँले संसदमा नीट मुद्दामा छलफल गर्न सरकार तयार रहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र क्यानाडा बीचको सहकार्य निरन्तर बढिरहेको बताउनुभयो र भारत र जिम्बावे बीचको 3 म्याचको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको पहिलो म्याच आज हरारेमा खेलिनेछ। अहिलेलाई समाचार पुरा भयो। अघिल्लो समाचार लिएर 9 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

105 मेगाहर्जमा श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई। समय यस बेला बिहानको ठिक 7:35 भयो श्रोता। साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जिलिङको एफएम 102 मेगाहर्ज, न्यूज अन एयर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त आउनु श्रोता, प्रस्तुत छ कार्यक्रम संगीत प्रभा।

छुने आकर्षण गर्ने जसमा प्रेम र भावनाको गहिरो प्रभावबारे कुरा गरिएको हुन्छ। सङ्गीतले मनलाई आनन्द शान्ति र भावनात्मक जोड दिन्छ। यो लय स्वर र शब्दहरू मार्फत स्पर्श गर्छ। त यस्तै सङ्गीतहरूको सङ्गालोहरूको साथमा उपस्थित भएका छौँ कार्यक्रम सङ्गीत प्रभावको साथमा म चित्र। त आउनु श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति विमला राईको स्वरमा।

0: त श्रोताले भर्खरै सुन्नुभयो उदय सोताङको आवाजमा यो मिठो गीत, जसमा संगीत थियो उदय सोताङको अनि शब्द थियो गणेश थापा मंगलको। त श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम संगीत प्रवाह अन्तर्गत विविध आधुनिक गीतहरू विभिन्न कलाकारहरूको स्वरमा। त हुनु श्रोता, अब सुन्नुहोस् यो छोटो सन्देश।
1: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई है।

डाक्टरको शर्मा। त श्रोता, कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिरहेको छ र हामी कार्यक्रमको अन्तान्तमा आइसकेका छौँ। त स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति, नरबीर रसालीको शब्द अनि सङ्गीतमा गुन्जिने आवाज रहेको छ भानिका प्रधानको।

0: टेरिन्जल प्रस्तुत थियो कार्यक्रम संगीत प्रभा। अब प्रस्तुत छ समसामयिक समीक्षा।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ भारत माछा पालन सहायक कम्पनीहरूमा डब्ल्यूटीओ सम्झौताको पक्ष बन्छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतले 20 जुलाई 2026 डब्ल्यूटीओ माछा पालन अनुदान सम्झौता एएफएस को स्वीकृतिको आफ्नो दस्तावेज जमा गरेको छ, जसले गर्दा सम्झौताको पक्ष बनेको छ। स्वीकृतिको दस्तावेज औपचारिक रूपमा भारत सरकारका वाणिज्य सचिव श्री राजेश अग्रवालले विश्व व्यापार संगठन डब्ल्यूटीओ का महानिदेशकलाई हस्तान्तरण गर्नुभएको थियो। भारतको निर्णयले तटीय समुदायहरूको लागि खाद्य सुरक्षा, जीविकोपार्जन र रोजगारीको स्रोतको रूपमा समुद्री स्रोतहरूको संरक्षण गर्दै दिगो माछा पालन व्यवस्थापनप्रति देशको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। जुन 2022 जेनेभामा भएको 12 डब्ल्यूटीओ मन्त्रीस्तरीय सम्मेलनमा समितिले पारित गरिएको मत्स्यपालन अनुदान सम्बन्धी डब्ल्यूटीओ सम्झौता वातावरणीय दिगोपन उद्देश्य सहितको पहिलो बहुपक्षीय डब्ल्यूटीओ सम्झौता हो। यसले समुद्री जीवनको संरक्षणमा योगदान पुर्याउने अवैध माछा मार्ने गतिविधिहरू र स्टकको अत्याधिक शोषणको लागि सरकारी समर्थनलाई निषेध गर्दछ। डब्ल्यूटीओ सदस्यहरूको दुई तिहाईले स्वीकृति दिएपछि यो सम्झौता 15 सेप्टेम्बर 2025 लागू भयो। भारत आफ्नो स्वीकृतिको उपकरण जम्मा गर्ने डब्ल्यूटीओ को 123 सदस्य हो। सम्झौता समुद्री जंगली कब्जा माछा मार्ने र समुद्रमा अन्य माछा मार्ने गतिविधिहरूसँग सम्बन्धित अनुदानमा केन्द्रित छ। महत्वपूर्ण कुरा

0: जलचर र अन्तर्देशीय माछा मार्ने कार्यहरू यस सम्झौताको दायरा बाहिर रहन्छ। सम्झौताले दिगो माछा मार्ने प्रवर्धन गरेर परम्परागत र साना माछा मार्नेहरूको जीविका उपार्जनको रक्षा गर्दछ। यसले अवैध रिपोर्ट नगरिएको र अनियमितता आईयूयू माछा मार्ने र अत्याधिक माछा मार्ने स्टकको माछा मार्नेसँग सम्बन्धित अनुदानहरूलाई निषेध गर्दछ, जसले गर्दा समुद्री स्रोतहरूलाई खतरामा पार्ने दिगो माछा मार्ने अभ्यासहरूलाई सम्बोधन गर्दछ र परम्परागत र साना माछा मार्ने समुदायहरूको दीर्घकालीन हितको रक्षा गर्दछ। यसले टाढाका पानीमा माछा मार्ने राष्ट्रहरूद्वारा सञ्चालित ठूला भारी अनुदान प्राप्त औद्योगिक माछा मार्ने जहाजहरूलाई समर्थन गर्ने हानिकारक अनुदानहरूलाई अनुशासनमा राखेर अझ समतामूलक विश्वव्यापी माछा मार्ने व्यवस्था पनि सृजना गर्दछ। यसले भारत जस्ता देशहरूलाई फाइदा पुर्याउँछ जहाँ माछामा पालन मुख्यतया सानो स्तरमा गरिन्छ र जुन औद्योगिक माछा मार्ने काममा प्रमुख सहभागी छैनन्। यो सम्झौताले एक जिम्मेवार समुद्री खाना निर्यातकर्ताको रूपमा भारतको विश्वसनीयतालाई अझ बढाउँछ, जसले गर्दा दिगोपन र ट्रेसेबिलिटीलाई बढ़दो रूपमा महत्व दिने प्रिमियम बजारहरूमा सुधारिएको पहुँचलाई समर्थन गर्दछ। साथै भारतको समुद्री खाना निर्यातमा जलचर आधारित झिंगाको प्रबलता जुन सम्झौताको दायरा बाहिर पर्छ, देशको समुद्री खाना निर्यात क्षेत्रको निरन्तर लचिलोपन र प्रतिस्पर्धात्मकता सुनिश्चित गर्दछ। भारतसँग एक बलियो मत्स्यपालन व्यवस्थापन ढाँचा छ जुन विशेष आर्थिक क्षेत्र ईईजेड नियमहरू 2025 माछा पालनको दिगो उपयोग र भारतीय झण्डाधारित माछा मार्ने जहाजहरू 2025 उच्च समुद्रहरूमा माछा पालनको दिगो उपयोगको लागि दिशानिर्देशहरू मार्फत बलियो बनाइएको छ। यी उपायहरू प्रधानमन्त्री मत्स्य सम्पदा योजना पीएमएमएसवाई र अन्य माछा पालन व्यवस्थापन अनुगमन र संरक्षण कार्यक्रमहरू अन्तर्गत चलिरहेको क्षमता निर्माण पहलहरूसँगै सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि बलियो आधार प्रदान गर्दछ। यी नियामक संस्थागत र विकासात्मक पारिस्थितिक प्रणालीले परम्परागत र साना स्तरीय माछा मार्नेहरूको लागि नीतिगत स्थान संरक्षण गर्दै भारतलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्झौताको स्थिति दिदछ।
1: त श्रोताबको अघिल्लो प्रस्तुति आकाशवाणी दिल्ली केन्द्रको हिन्दी अनि त्यसपछि अंग्रेजीमा समाचार, जसलाई हामी समापन गरी सुनाउनेछौं।

5 मेगाहर्जमा पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय बिहानको ठिक 8:30 भयो श्रोता, र साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जीलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप, साथै प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि। त आउनु श्रोता, अब प्रस्तुत छ कार्यक्रम रङ बिरङको संसार।

रंग बिरंगो संसार अत्यन्तै सुन्दर र आकर्षक छ। नीलो आकाश, हरियो वन जंगल, पहिलो घाम, रातो फूल, रंगी चंगी पुतली र इन्द्रेणीले जीवनलाई झन मनमोहक बनाउँछन्। प्रकृतिका यी विविध रंगहरूले हाम्रो मनमा खुशी, शान्ति र उत्साह भरिदिन्छन्। जीवन पनि यस्तै रंगीन यात्रा हो जसमा सुख दुख, आशा, प्रेम र अनुभवहरू मिसिएर यसलाई अर्थपूर्ण बनाउँछन्। त्यसैले रंगहरूको संसारलाई देखेर हामीले जीवनलाई सकारात्मक, सुन्दर र आनन्दमय रूपमा बुझ्नुपर्छ। त्यही भनाइको साथमा आरम्भ गरे कार्यक्रम रंग बिरंगको संसारको यस नौलो अङ्कलाई। स्वागत छ सम्पूर्ण आदरणीय हाम्रो प्यारो श्रोताहरूलाई कार्यक्रममा म चित्रको। त कार्यक्रम रंग बिरंगको संसारमा आज हामी उपस्थित भएका छौ एक परिचित नेपाली अभिनेत्री र मोडल नीता ढुङ्गानाको जीवनको कुराकानी लिएर। नीता ढुङ्गाना एक परिचित नेपाली अभिनेत्री र मोडल, जो किशोर अवस्थादेखि नै नेपाली चलचित्र उद्योगमा सक्रिय छन्। उनको जन्म 16 सेप्टेम्बर 1991 नेपाल हेटौँडामा भएको हो। नीता सानै उमेरदेखि बाल कलाकारको रूपमा अभिनयमा लागिपरेकी थिइन् र टेलिभिजन सिरियल तथा छोटो भूमिकाबाट आफ्नो कला विकास गरिन्। नीताले किशोर उमेरमै नेपाली चलचित्र उद्योगमा काम गर्न सुरु गरिन्। 6 वर्षको उमेरमा चेतना नामक टिभी सिरियलबाट अभिनय सुरु गरेकी थिइन्। चलचित्रमा बाल कलाकारको रूपमा मिठिनीबाट डेब्यू गरिन् र 2008 अजम्बरी नाता जस्तै चलचित्रमा जेठी बहिनीको भूमिकामा देखिन्, जसले उनको अभिनयको क्षमता देखियो। उनको व्यावसायिक रूपमा लोकप्रियता नोटबुक फिल्मको गीत र प्रदर्शनले धेरै स्वतन्त्रता दिलायो र त्यसपछि उनीलाई लोकप्रिय उपाधि गाला राते गर्ल पनि प्राप्त भयो। उनले 2011 किसान र मसान लगायतका फिल्महरूमा अभिनय गरिन् र त्यसपछि विभिन्न सफल फिल्म र कमर्सियल प्रोजेक्टहरूमा देखिन्। नीता अभिनय, नृत्य र म्युजिक भिडियो तथा विज्ञापन क्षेत्रमा पनि सक्रिय रहँदै आइरहेकी छिन् र नेपाली दर्शक बीच लोकप्रियता कायम राखेकी छिन्। नोटबुक फिल्मको गीत गाला राते इलामको सुन्दर प्रकृतिमा छायाङ्कन गरिएको थियो, जसले दर्शकमा बलियो छाप छोड्यो र नीतालाई थप परिचित बनायो।

नीताको प्रमुख फिल्म सूची चयनित अजम्बरी नाता नेपाली डेब्यू साल 2008, मशान 2011, नोटबुक प्रसिद्ध भूमिका र नृत्यका लागि 2013, छ एकम छ व्यावसायिक सफलता जोड्ने फिल्म साल 2014। यसरी साल 2022 नीता ढुङ्गना नेपाली ज्योतिषी हरिहर अधिकारीसँग विवाहित सम्बन्धमा बाँधिएकी छन् र अहिले उनी काठमाडौँमा नै बसोबास गर्छिन्।

0: तसर्थ साथी कार्यक्रम रंग बिरंगको संसार अन्तर्गत परिचित नेपाली अभिनेत्री न मोडल नीता ढुङ्गानाको जीवनी बारे कुराकानी गर्दा गर्दै साथै उनको विभिन्न गीतहरूबाट तपाईँहरूलाई मनोरञ्जन गराउँदा गराउँदै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिरहेको छ र अब भने हामी कार्यक्रमको अन्तमा छौँ। तब भने कार्यक्रमबाट म चित्र अनि प्रस्तुत लेखनाथ राईलाई पनि दिनुहोस् विदा। नमस्ते, शुभ दिन।
1: Blurry vision, don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we see it all. Siliguri Great Alliance Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 973330090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.
0: श्रोता साथी भनी स्वीकार्नुहोस् उष्ण ब्लोनको स्वरमा यो लोक प्रस्तुति।

सुस्तानी मनोरञ्जन अनुभव संगम यो आकाशवाणी खरसाङ केन्द्रको प्रसारण एफएम 103.5 मेगाहर्जको तरंगमा साथै हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ आकाशवाणी दार्जीलिङको एफएम 100.2 मेगाहर्ज न्यूज अन एआईआर मोबाइल एपमा साथै श्रोताले हाम्रो प्रसार भारती ओटीटी वेब्स प्लेटफर्ममा पनि हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ समय भनेछ बिहानको ठिक 8:45 अब प्रस्तुत छ कार्यक्रम योजना विविध हिन्दी फिल्मी गीतहरूको साथमा

श्रोता कार्यक्रम योजना अन्तर्गत आज जानकारी लिएर आएका छौं प्रधानमन्त्री कृषि सिंचाई योजना बारे। प्रधानमन्त्री कृषि सिंचाई योजना पीएमकेएसवाई भारत सरकारको एउटा राष्ट्रिय योजना हो, जसको उद्देश्य खेतसम्म पानी पुर्याउनु, सिंचाई भएको क्षेत्र बढाउनु र पानीको उपयोग अझ प्रभावकारी बनाउनु हो। मुख्य उद्देश्य खेती योग्य जमिनमा निश्चित सिंचाई विस्तार गर्नु, खेतमा पानीको दक्ष उपयोग बढाउनु र पानी खेर जान नदिनु, पानी संरक्षण, ड्रिप स्क्रिप्लर जस्ता स्मार्ट सिंचाई प्रविधि प्रवर्धन गर्नु। यो योजना किसानलाई पानीको सुविधा राम्रो बनाउने र कम पानीमै बढी उत्पादन गर्न सहयोग गर्ने कार्यक्रम हो। यो योजनाबाट किसानले मुख्य रूपमा सिंचाइको सुविधा राम्रो भएर उत्पादन बढाउने लाभ पाउँछन्। खेतसम्म पानी पुर्याउने, पानी बचत गर्ने प्रविधि अपनाउने र सिंचाइको खर्च घटाउने लक्ष्य यस योजनाको हो। किसानले पाउने फाइदाहरूमा खेतमा पानीको उपलब्धता बढ्दछ, यसले बाली सुक्ने जोखिम हटाउँछ र समयमै सिँचाइ गर्न सजिलो हुन्छ। ड्रिप र स्क्रिप्लर जस्ता आधुनिक सिँचाइ प्रविधि अप्नाउन प्रोत्साहन मिल्छ, जसले पानी कम खर्च हुन्छ, पानीको उपयोग दक्षता बढाउँछ। मोर क्रप पर ड्रप भन्ने लक्ष्यमा कारण यस पानीमै बढी उत्पादन गर्न सहयोग पुग्छ, सिँचाइको लागत घट्न

सक्छ। विशेष गरी पानी अभाव हुने क्षेत्रमा यसले खेतीलाई बढी स्थिर बनाउँछ। किसानले आफ्नो क्षेत्रको कृषि कार्यालय, जलस्रोत, सिँचाई सम्बन्धी निकाय वा आधिकारिक पीएमकेएसवाई पोर्टल मार्फत आवेदन वा जानकारी लिन सक्नेछन्।

0: प्रस्तुतियो कार्यक्रम योजना विविध हिन्दी फिल्मी गीतहरूको साथमा त श्रोता अब सुन्नुहोस् बिहान 9 बजेको प्रमुख समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 9 बजेको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज लोकमान्य बाल गङ्गाधर तिलकलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्ट गर्नुहुँदै प्रधानमन्त्री मोदीले बाल गङ्गाधर तिलक भारतको स्वतन्त्रता सङ्ग्राममा एक उच्च व्यक्तित्व भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रशेखर आजादको जन्म जयन्तीमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। प्रधानमन्त्री श्री मोदीले भारतको स्वतन्त्रता सङ्ग्रामको इतिहासमा उहाँको अदम्य साहस र अटल देशभक्तिको गौरवशाली स्थान रहेको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले स्वतन्त्रता सेनानी चन्द्रशेखर आजादलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। श्री सिंहले भन्नुभयो, चन्द्रशेखर आजादले आफ्नो जीवनभर ब्रिटिस शासन विरुद्ध लडेका मात्र थिएनन्, तर प्रत्येक भारतीयको हृदयमा आत्मसम्मान, आत्मविश्वास र राष्ट्रिय चेतना जगाउन पनि काम गर्नुभयो। आज राष्ट्रिय प्रसारण दिवस हो। 1927 आजकै दिन देशको पहिलो रेडियो प्रसारण मुम्बईबाट सुरु भएको थियो। त्यसपछि 1936 अल इन्डिया रेडियोको स्थापना गरियो र 1956 यसलाई आकाशवाणी नाम दियो। परमाणु ऊर्जा विभागका राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले सरकारले 2033 कम्तीमा 5 स्वदेशी मोड्युलर परमाणु रिएक्टरहरू सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताउनु भएको छ। केन्द्र सरकारले तमिलनाडुमा 1012 करोड भन्दा बढीको संयुक्त लगानीमा 2 इलेक्ट्रोनिक्स उत्पाद क्लस्टरलाई अनुमोदन गरेको छ। भारतले पाकिस्तानले सीमापार आतंकवादलाई राष्ट्रिय नीतिको हतियारको रूपमा प्रयोग गरेको कडा निन्दा गरेको छ र कश्मीर भारतको अभिन्न र अविभाज्य अङ्ग रहेको भनेर दोहोर्याएको छ। सिक्किमको नाम्चीमा रहेको एनएसपिसी सुरंग भत्केको ठाउँमा खोजी तथा उद्धार कार्य जारी छ। मुख्य समाचार अहिलेलाई पूरा भयो। 9 बजेर 25 मिनटमा प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

प्रमुख समाचारको प्रस्तुतिपछि गीत संगीत क्रमलाई निरन्तरता दिँदै फेरि पनि उपस्थित भएका छौ हिन्दी फिल्मी गीतहरूको साथमा। ताउन श्रोता स्वीकार्नुहोस् प्रथम प्रस्तुति श्रेया घोषाल अनि उदय मजुमदारको आवाजमा फिल्म गुरुबाट।

0: नामा दत्ता एक मामलाको आधारमा पुलिसले हिजो यो कारवाही गरेको हो। उनलाई अचानक पक्राउ गरिएको घटनाले सम्पूर्ण कुचबिहारको राजनीतिक हावा तात्तिएको छ। सूत्र अनुसार अभिजित देव भौमिकलाई बागडोगरा एयरपोर्टबाट पक्राउ गरिएको हो। त्यसपछि उनलाई तत्कालै कोतवाल थानामा लगियो। तथापि उनको पक्राउ कुन आरोपमा गरिएको हो पुलिसले स्पष्ट जानकारी दिएको छैन। पुलिसले गोपनीयता राखेको कारणले यस मामलालाई लिएर विभिन्न किसिमको अड्कलबाजी सुरु भएको छ। भनिन्छ पक्राउदेखि बाँच्नका लागि उनले जलपाइगुडी सर्किट बेन्चमा अग्रिम जमानतको याचिका पनि दत्ता गरेका थिए, तर उनले राहत पाएनन्। सिक्किमको नाम्चीमा रहेको एनएचपीजी सुरुङ भत्केको ठाउँमा खोजी तथा उद्धार कार्य जारी छ। हिजो राति आसनसोलमा रहेको इस्टर्न कोल फिल्डर्स लिमिटेडको दोस्रो उद्धार टोली घटनास्थलमा पुग्यो र तुरन्तै चलिरहेको अभियानमा सामेल भए। पछिल्लो जानकारी अनुसार सुरुङबाट अहिलेसम्म 22 जना मृतक व्यक्तिको शव निकालिएको छ। दुर्घटनापछि राहत तथा उद्धार कार्य निरन्तर जारी छ। बाँकी फँसेका व्यक्तिहरूलाई पत्तो लगाउन र निकाल्न विशेषज्ञ टोलीहरूले समन्वयमा काम गरिरहेका छन्। सिक्किम सरकार, जिल्ला प्रशासन र सबै सम्बन्धित एजेन्सीहरूले स्थितिको नजिकबाट निगरानी गरिरहेका छन्। दक्षिण सिक्किम स्थित एनएचपीसीको टिस्टा चरण 6 जल विद्युत परियोजनाको निर्माणाधीन हेड रेस टनल एचआरटीमा भएको दुर्घटना पछि उद्धार अभियान जारी रहेको छ। टनलमा 25 जना फँसेका थिए। एनएचपीसीले मृतकका निकटतम परिजनलाई 5 लाख रुपियाँ अनुग्रह राशि प्रदान गर्ने बताएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले मिरिक महकुमा भरि अलग राज्य गोर्खाल्यान्डको लागि शहीद बन्नेहरूका स्मरण गर्दै आगामी 27 जुलाई शहीद दिवस पालन गर्ने, गोर्खाल्यान्डको निम्ति प्राण आहुति दिनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय बिहानको ठिक 9:30 भयो श्रोता, र तपाईँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई। अब प्रस्तुत छ कार्यक्रम सृजना।

0: नमस्कार श्रोतावृन्द, साहित्यिक कार्यक्रम सृजनामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको बसाइमा हामीसित हुनुहुन्छ मिरिकका तीन स्रष्टागण अमर राई, शिलादेवी तामाङ अनि विनिता राई तामाङ। श्रोतावृन्द, उहाँहरूका मिठा मिठा रचनाहरू अब हामी तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौँ। अन्तिमसम्म यस कार्यक्रमको रसास्वादन गरिदिनुहोला।
1: नमस्कार, हामी आकाशवाणी खरसाङद्वारा साहित्यिक कार्यक्रम सिजनामा बोलिरहेका छौँ। हामी मिरिकबाट तिनजना सदस्यहरू श्रीमती शीला लामा, श्रीमती विनिता राई अनि म स्वयं अमर राई दुङमाली आज यस कार्यक्रममा हामी आएका छौँ र यहाँलाई हामी केही कथा कविताहरू यहाँलाई हामी आज हामी प्रस्तुत गर्नेछौँ। र हाम्रा सबैभन्दा पहिलो हाम्रा आजको कार्यक्रममा म हाम्रा शीला लामा विशिष्ट कथाकार कविलाई म उहाँको आफ्नो कथा प्रस्तुतिको निम्ति म अनुरोध जनाउन चाहन्छु। श्रीमती शीला लामा,
2: धन्यवाद छ। र मेरो कथाको शीर्षक छ पुस्तक विमोचन र दिले। दिले पढ्न लेख्न जान्दैन, आजको इन्टरनेटको युगमा पनि उसको निम्ति कालो अक्षर भैँसी बराबर भने झै छ। सानो हुँदा आमा बाबुले हात समातेर स्कुल पुर्याउँदा पनि घरमा भागेर आउँथ्यो, पढ्नु सम्झँदा नै उसको नौ नाडी गलेर आउँथ्यो। 20 वर्षको पट्ठा जवान भएपछि उसले बाबुको बदली कमानमा डेलीमा काम पायो। उसको जीवन त्यतिमै सीमित भयो तर ऊ सन्तुष्ट छ।

90 रुपियाँ रोजमा पहिलाको कुरा हो, अहिले त अलिकति बढेको छ। 90 रुपियाँ रोजमा बाहिरको हाहा हिही नारा जुलुस र राजनीति केहीसँग उसलाई कुनै सरोकार छैन। ऊ एक अति नै सरल सामाजिक प्राणी हो। गाउँघरको प्रत्येक शुभ अशुभ कार्यहरूमा ऊ तन्मनले गर्छ। यसैले आज गाउँको सार्वजनिक भवनमा मानिसहरू ओहोर दोहोर गरेको, चौकीहरू घारा घुरुक गरेर सारेको आवाज बिहान काममा जाँदा सुनेपछि उसको मन अनायसै चञ्चल भएको छ। आज त्यहाँ के छ? उसले आफैसँग प्रश्न गर्छ। कुनै शुभ अशुभ कार्य त छैन, नत्र त उसले थाहा नपाउने कुरै थिएन। पार्टी वा समाजको मिटिङ भए पनि थाहा भइहाल्छ। गाउँमा हुने प्रत्येक घटनाहरूसित ऊ सधैँ संलग्न भएको हुन्छ। काममा जाँदै गर्दा बाटोमा गाउँकै प्राथमिक पाठशालामा काम गर्ने शिक्षक भाइलाई भेटेपछि मन थाम्न नसकी उसले सोध्यो, सर आज त्यहाँ हलमा के छ? सरले सहज ढङ्गमा जवाब दिए, ए आज त्यहाँ कविताको विमोचन छ नि। सरको जवाब उसले केही बुझेन। ऊ मनमा कौतूहल लिएरै कामतिर लाग्यो। काममा पनि जानै पर्छ, पारिवारिक बाध्यताभित्र बाँधिएको छौ। घरको एकलौतै कर्ता धर्ता, वृद्ध आमाको बुढौली भत्ता त आउँछ नि, तर सरकारी पैसाको कुनै निरन्तरता छैन। उही पाउँछ भन्ने सन्तुष्टि मात्रै। दिउँसो ऊसँगै काम गर्ने ठुलेले आज दिलेको ध्यान काममा साह्रै नलागेको आभास पायो र उसलाई जिस्कायो, क्या हे दिले, आज त तेरो ध्यान कता छ? राम्रो बोल्दैनस् पनि, केटी हेर्नु जान्छस् कि क्या हौ? आह के को केटी, एकै पल्टमा काबु, अब त यी एक सुख एक भव, दिलेले जवाब दियो। अन्त किन त एको रेपो भइराखेको छस् त? ठुलेले सोध्यो। होइन हौ, आज पर कम्युनिटी हलमा के रहेछ भनेर पो सोचेको नि, बिहान त्यहाँ हल्ला खल्ला थियो। अन्त सोध्नु नि त कसैलाई, ठुलेले सुझाउ दियो। सोधे नि अमर सरलाई, खै के भन्यो बुझिन, दिले निराश देखियो। साह्रै जानु मन लाग्यो भने जान त, बैदरमामालाई साह्रो भुँडी दुख्यो भनेर आधा दिनको छुट्टी मागेर। ठुलेको सुझाव दिलेलाई पनि उचित लाग्यो र भुँडी दुखेर साह्रो पार्यो भनेर दिलेले आधा दिनको छुट्टी माग्यो। घर आइपुग्दा हलमा निकै हलचल थियो। जोड जोडले बोलेको आवाज पनि टाढैबाट सुनिँदै थियो। आफ्नो उत्सुकता रोक्न नसकी दिले घरमा पनि नगई पसिना वास गनाउने लुगामै हलभित्र पस्यो। पछाडिपट्टिको खाली चौकीमा गएर बस्यो। त्यसपछि उसले ध्यानसित हल र मञ्चको स्थिति विचार्यो। हलको अघिल्लो पङ्क्तिका चौकीहरूमा 10-12 जना भला तिमीहरू विराजमान थिए। बीचको पङ्क्तिमा प्राय 5-6 जना अनि ऊ आफू बसेको पङ्क्तिमा 2-3 जना बाहेक पछाडिपट्टिका चौकीहरू कार्यक्रमको साक्षीको रूपमा रित्तै सजिएर बसेका थिए। हलमा दिदीबहिनीहरूको नाममा 2-3 जना र घरि यता र घरि उता गर्दै फालक फिलिक देखा पर्ने 2-3 जना गरेर प्राय 5-6 जना रहेछन्। माथि मञ्चमा केही व्यक्तिहरू खदामाला लाएर मख परेर बसेका थिए। गाउँको अमर सर हातमा स्पिकर लिएर केही भन्दै थिए, जो निकै जोड लाएर सुन्दा पनि दिलेले केही बुझेन। अहिले पो उसले त्यहाँ उपस्थित व्यक्तिहरूको भिडमा आफैलाई अपरिचित भएको अनुभव गर्यो। तर पनि उसले ध्यान लाएर हेरिबस्यो, सुनिरह्यो। निकै बेर सुनेपछि उसलाई अचानक सिद्धार्थलाई ज्ञान प्राप्त भए झै ज्ञान प्राप्त भयो। यो त कविता लेख्ने मान्छेहरूको मिटिङ पो रहेछ, यिनीहरूलाई पो कवि भनिँदो रहेछ। सबैजनाले पालै पिछे आफूले लेखेका कुराहरू पढ्दा रहेछन्, कति रमाइलो हुँदो रहेछ। उसलाई अचम्म लाग्यो, यति रमाइलो कुरा हेर्न मान्छेहरू किन गाह्रो गर्दो रहेछ। अहिले नाचगानको कार्यक्रम भएको भए हलमा खुट्टा राख्ने जग्गासम्म नहुने। उसले अहिले पो अमर सरले भनेको कुरा बुझ्यो, यसरी आफूले लेखेर कुरा अरूलाई सुनाउनुलाई पो विमोचन भन्दो रहेछ। यस्तो कार्यक्रममा त मान्छे पनि बेसी चाहिँदैन रहेछ। 10-20 जना बस्यो, आफू आफै बोल्यो, आफू आफै सुन्यो। अस्तिको हप्ता आइतबार यही हलमा पार्टीको मिटिङमा बोल्ने चाहिँ 4-5 जना, सुन्ने चाहिँ कम्ती थिएन। उसले मनमा नै गम्यो। निकै बेरसम्म बसेर उसले कविहरूले पढेको सुनिरह्यो। मनमा हतारो लागे पनि उठेर जान मन लागेन उसलाई। कविहरूले टाउको हल्लाई हल्लाई

0: हातले यताउति साउति गर्दै जोसिलो भएर पढ्दै सुनाएको उसले केही केही बुझ्यो तर धेर बुझेन। तर पनि मञ्चमा चढेर भोपूमा बोलेको भने उसलाई साह्रै मजा लाग्यो। मञ्चमा एकपछि अर्को कवि हल्ली हल्ली जोसमा कविता पढ्दै थिए। दिले पनि बुझी नबुझी दाँत देखाउँदै निच्च हाँसिरहे। उसलाई सानोमा बाङ्गी बाङ्गी खुट्टीले सिन्की खादुङ्ला भनेर सिकाएको याद आयो। उसलाई पनि माथि चढेर भनौँ कि भन्ने जोस पनि भयो। तर बिचाराले बाङ्गी बाङ्गी खुट्टाको बाँकी लाइन पनि भुलिसकेको हुँदा आँट गरेन। केही क्षणपछि अमर सरले माइकमा के कुरा भने दिलेको मगजमा स्पष्ट पसेन। त्यसपछि चार पाँचजना भलात्मीहरू स्टेजमा चढे र स्टेजमा लस्कर राखिएको चौकीमा बसे। त्यसपछि उनीहरू सबैको हात हातमा रङ्गिन कागजले लपेटिएको एक एकवटा प्याकेट दियो। फेरि एकैछिनमा सबैले त्यति सुन्दर प्रकारले बाँधिएको प्याकेटलाई धर्रै च्याते। फेरि सबैले थप्पडी बजाए। फेरि हलमा बसिरहेका मानिसहरू पनि जरा जुरुक उठेर हातमा खदा फुल बोकेर लस्कर स्टेजतर्फ बढे अनि पालै पिछे त्यहाँ उभिएका एकजना व्यक्तिलाई फुल दिए, खदा पहिराए। दिलेलाई यो सब एक चमत्कार जस्तो लागिरहेको थियो। उसलाई पनि गएर खदा लगाइदिने इच्छा भयो। तर उसित खदा थिएन। फेरि त्यसरी खदा पहिराइदिएको खास कारण पनि उसले बुझेको थिएन। आफ्नो उत्सुकतालाई रोक्न नसक्दा उसले छेवैको एकजनालाई सोध्यो, भाइ एकजनालाई मात्र किन खदा लगाइदिएको हँ? भाइले उसलाई तलदेखि माथिसम्म निहाल्यो र हे दृष्टिले जवाब दियो, थाहा छैन, ऊ आजको हिरो हो भनेर। उसको व्यङ्ग्य सरल दिलेले केही बुझेन, उत्सुक्प लाग्यो। केही क्षणपछि दुईजना बहिनीहरू हातमा ट्रे बोकेर आइरहेको उसले लक्ष्य गर्यो। अघिको जस्तै फेरि चिया बिस्कुट आउँदै रहेछ। ऊ मनमनै रमायो, बिना पैसा यति मजा। हुन त पार्टीको मिटिङमा अझ पेटभरि मासु भात गाडी भाडा पाइन्छ। पोहोर साल पार्टीको मिटिङमा ट्रकको डालामा चढेर गएको उसले सम्झ्यो। बहिनीहरू छेउमा आइपुग्दा अघिको जस्तो चिया बिस्कुट सम्झेर उसले राजा हाँसले झैँ लामो घिच्रो तनक्क तन्कायो। तर ट्रेमा चिया बिस्कुटको ठाउँमा किताब देखेर ऊ अचानक खिन्न भयो। उसको लागि ती किताबहरूको महत्त्व बिस्कुटको जति निश्चय नै थिएन। उसले हेरिरह्यो एकटक लगाएर। सबैले किताब उठाउँदै ट्रेमा 50 को 100 को नोट राख्थे, खातामा पनि लेख्थे। बहिनीहरूले खुबै जतनसित नोटहरू गन्दै राख्दै गर्थिन्। केही बेरमा उनीहरू ट्रे लिएर दिले भएका आए। अघिको ट्रेबाट बिस्कुट उठाउँदाको उसको फुर्ती अब उसित थिएन। तैपनि उसले किताब उठायो र हातमा लिएर के गरौँ के नगरौँ अरकर्च पर्यो। व्यर्थै आएछु भन्ने आशयको भाव उसको मुहारमा झिलिक्क देखा पर्यो र किताब वापस ट्रेमा राख्न खोज्यो। एउटीले उसको हातबाट किताब थुतेर ट्रेमा राखी। दिले रातो भए। यसरी उसको हातबाट किताब थुतेर लैजाँदा ऊ खिन्न भयो। आफूसित त्यो बेला त्यस्तो 50 अथवा 100 को नोट नहुनुको पीडाले उसलाई सताउन लाग्यो। उसले यताउता पालक पुलुक सबैलाई हेर्यो। घरमा राखेको 3-4 दिन अघि आमाले ताकको चेपमा जोगाएर राखेकी 50 को पुरानो नोटलाई सम्झ्यो। तब फेरि कुनै दिन यस्तै विमोचनमा आउने मौका परेछ भने एउटा खदा र 50 को नोट अवश्य लिएर आउनेछु, उसले मनमनै दृढ सङ्कल्प गर्यो। त्यति सङ्कल्प गरेपछि आफू बसेको चौकीबाट उजुर्क्क उठेर वरपर कतै नहेरी त्यहाँबाट बाहिर निस्केर सुरु सुरु हिँड्न लाग्यो। धन्यवाद।
1: धन्यवाद शिला लामाजी, तपाईँको कथा पुस्तक विमोचन र दिले यो एकदमै सामाजिक कथा र यहाँनिर जुन एउटा हाम्रो साहित्य सम्बन्धी जुन एकजना पात्र छ त्यो पात्रलाई लगिएको छ एउटा पुस्तक विमोचन कार्यक्रममा, जसले यस्तो पुस्तक विमोचन कार्यक्रम पनि देखेको थिएन र त्यो पात्र दिलेले त्यो पुस्तक विमोचनमा भएको कार्यक्रम हेरेर उसलाई अचम्म लाग्यो, लाग्नु स्वाभाविक पनि थियो। अनि उनले पनि अबको पुस्तक विमोचन यस्तो कार्यक्रममा चाहिँ खदा र केही पैसा पारिश्रमिकको रूपमा त्यो पुस्तकलाई दिनुपर्ने रहेछ भन्ने कुरो पात्र तिलेलाई थाहा भयो है। र हाम्रा समाजमा यस्ता धेरै व्यक्तिहरू छन् जसले पुस्तक विमोचनहरू देखेका छैनन् र यस्तो कार्यक्रम देखेका छन् र यहाँनिर यो दिले पात्रलाई यसरी पुस्तक विमोचनमा लगेर यो एउटा कथालाई सजीव बनाउनु भएकोमा कथाकार शिला लामालाई फेरि पनि धन्यवाद।

0: र हामी कार्यक्रम अनुसार हामी एकजना कवि विनिता राईलाई यहाँ आफ्नो प्रस्तुतिको निम्ति म अनुरोध जनाउँछु। श्रीमती विनिता राई,
1: धन्यवाद सर, र सबैलाई नमस्कार, र हजुरहरू समक्ष म मेरो कविता पठन गर्न लागिरहेको छु। र मेरो कविताको शीर्षक छ पागल मन। कहिले डाको छोडी छोडी रुन्छ यो मन, फेरि कहिले खित्का छोडी हाँस्छ पागल मन, फेरि कहिले खित्का छोडी हाँस्छ पागल मन। हावाहरूको बेगसँगै उडिरहन्छ यो मन, पानीको बहावसँगै बगिरहन्छ पागल मन, पानीको बहावसँगै बगिरहन्छ पागल मन। फुलहरूको सुभाषसँगै मगमगाउँछ यो मन, कहिले शीतको थोपा सर बिलाइजान्छ पागल मन, कहिले शीतको थोपा सर बिलाइजान्छ पागल मन। घामको प्रखर तापले जस्तै पोलिरहन्छ यो मन, फेरि पिपलुको छाया जस्तै शीतल हुन्छ पागल मन, फेरि पिपलुको छाया जस्तै शीतल हुन्छ पागल मन। कहिले कपाल जस्तै सेतै फुल्छ यो मन, फेरि झरझराउँदो वैश्य हुन्छ पागल मन, फेरि झरझराउँदो वैश्य हुन्छ पागल मन। कहिले अनुहारको धर्साहरू जस्तै चौरिन्छ यो मन, फेरि सोह्र वर्षे सपना सजाउँछ पागल मन, फेरि सोह्र वर्षे सपना सजाउँछ पागल मन। कहिले झरनाको कलकलसँगै चञ्चल हुन्छ यो मन, कहिले झरनाको कलकलसँगै चञ्चल हुन्छ यो मन, फेरि सागर जस्तै शान्त हुन्छ यो पागल मन, फेरि सागर जस्तै शान्त हुन्छ पागल मन। कहिले मृत्युलाई अँगाल्न खोज्छ यो मन, कहिले मृत्युलाई अँगाल्न खोज्छ यो मन, फेरि धेरै धेरै बाँच्ने रहर गर्छ पागल मन, फेरि धेरै धेरै बाँच्ने रहर गर्छ पागल मन।
0: धन्यवाद बहिनी विनिता राईलाई आफ्नो कविता प्रस्तुतिको निम्ति। कविता खुबै राम्रो थियो र मन सम्बन्धी धेरै कविहरूले कविता लेखे, तर बहिनीको जुन यो आफ्नो लेखाइमा जुन एउटा मौलिकता छ त्यो सराहनीय छ। बहिनीलाई फेरि पनि धन्यवाद। र अबको पालोमा म आफै यो एउटा कथा वाचन गरिरहेको छु र कथाको शीर्षक छ मनमाया र वृत्त। मनमाया सधैँ जे बिहान चाँडै उठी कमान जानलाई उसलाई जहिले पनि हतार हुन्छ। हात मुख धोई चिया पकाएर पिएपछि भात पकाउन लाग्दा कमानको पहिलो घन्टा लाग्यो। पारिपट्टिको कमानमा भने घन्टाको बदली क्वाँ क्वाँ गरेर अलार्म बस्न थाल्यो। मुसुरी दालमा इस्कुस मिसाएर तिउन पकाई, तरकारीको नाममा दुईवटा अण्डा अलग अलग भुटी, एउटा आफ्नो लागि अर्को नातिको लागि। त्यस बेलासम्म कमानको दोस्रो घन्टा पनि बजिसकेको थियो। ऊ नाति मनाङलाई उठाउन कोठाभित्र पसिएर कराउन थाली, ए मने छिटो उठ, उज्यालो भयो, उठ उठ। मनाङ स्वाँ स्वाँ गर्दै सुतिरहेको थियो तर त्यो उठेन। मनमा भान्सा कोठातिर पसी र हतार साथ खान थाली। आज कमानको मेलो गाउँ नजिकै छ, खाजा पोको पारिन आज, उसले मनमने सम्झी आज खाजा खान घरमा नै आउँछु। टोकली नाम्लो तयार पार्दा तेस्रो घन्टा लागिहाल्यो। नाति मनाङलाई बाहिरबाट जोडले कराई, ए मने उठे, म त लागे। अँ, मनाङ उठेन, बाहिर पानी जोडले परिरहेको थियो। कमानको मेलोमा सबै साथीहरूसित भेट भयो। कामदारीले भेला भएका महिला समितिका नाम दर्ता गरेपछि सूचना दियो, तिमीहरूले खरसाङ रेडियोबाट प्रादेशिक समाचार सुन्यौ होला? अँ अँ सुन्यौ, एक दुई महिलाहरू कराए। कामदारीले भन्दै थियो, यो कोरोना भन्ने हैजाको कारणले भोलिदेखि कमानमा काम लाग्दैन, जबसम्म कम्पनी र सरकारले आऊ भन्दैन तबसम्म घरै बस्नु पर्ने भयो। यस हैजादेखि सबैलाई होसियार बस्नुपर्छ, बजार हाट जानु हुँदैन, बुझ्यौ होला नि? बुझौँ बुझौँ, भन्दै महिलाहरू कराए। अब आफ्नो मेलोमा पसी पति टिप्न थाले। कामदारी बोल्यो, अब पति एउटै पनि नछोड्नु है। महिला श्रमिकहरू सबैजना कमानभित्र पसे। बाह्र बजे टवामा पति तौलाइ भयो। सबैजना खाजा खान घरै आए। मनमाया घर आए, नाति मनाङलाई बोलाए, ए मने हन यो घरमा छैन कि क्या हो? हजुर यु, म यहीँ छु। हातमा मोबाइल लिएर आफ्नो दौतरी पृथ्वीमानसित निस्क्यो मनाङ। तिमीहरू चाहिँ खालि हातमा मोबाइल मोबाइल काम छैन, दिनभरि त्यही मोबाइलमा पब्जी हो कि सब्जी खेलिरहनु, कुखुरालाई चारो दि

अर्की बुहारी ल्याउने सल्लाह दिन्छे, तर रूपाङ पटक्क मान्दैन। कान्छी ल्याए भने छोरालाई हेला हुन्छ भन्ने सम्झन्छ। रूपाङ आमा मनमालाई कमान नजाने कुरा राख्छ, तर मनमा मान्दिन भन्छे। तैँले बुहारी ल्याउँदैनस् भने म पनि कमान जान छोड्दिन। अब 2 वर्ष मात्र छ रिटायर हुनु, पेन्सन खाँदै बस्छु। मनमा खाजा खाइसकेपछि मनाङको कोठाभित्र पसी पलङमा खाता, पेन्सिल, डिभाइडर, कम्पास, इरेजर छरपस्टै थियो। सादा कागजमा साना ठुला गोला गोला चित्रहरू देखि मनमायले नातिलाई सोधी, ए मने, तैँले त खातामा गोलीको नक्सा मात्रै बनाएको छस् त, किन खाता खेर फालेको? मनमाय बोली, युयु युयु भनेको लिम्बू भाषामा बोजु भनेको, युयु गोलीको नम्बर, यो गोलीको नक्सा होइन, वृत्त भन्छ यसलाई ज्यामितिमा। अब हामीले स्कुलमा वृत्त, कोण, परिधि, व्यास भन्ने सिक्नुपर्छ। मनमा नातिको कुरा सुनेर बोली, हामी लाटा मूर्खले के बुझ्नु र मने, तिमीहरू त पढेन्ते हौ। अनि मनमा कमान गई बेलुकी पत्ती तौलाएपछि केही महिलाहरू टगाको भुइँमा तेपल ओछ्याएर, भोलिदेखि त कमान बन्द छ, बसौँ है साथी हो, मजाले बात मारौँ भन्दै बसे। एउटीले कुरा सुरु गरी, यो कोरोना भन्ने बिमार त चिनले पठाएको अरे, चिनमा बेसी मान्छे भयो भनेर मान्छे मास्नुको लागि फैलाएको अरे। अर्की महिलाले कुरा थपी, चिनमा त किरा फटेङ्ग्रादेखि लिएर खोलामा भएको माछा, भ्याकुत्ता, जङ्गलमा हुने साँप, जनावरदेखि कुकुर बिरालो खाँदो रहेछ। मनमाया बोली, चमेर खाएर यो रोग फैलिएको भन्छ होला पनि, अघि खुब चमेरा देखिन्थ्यो, अचेल त देखिँदैन, चिनियातीहरूले खाएर नै होला। सुन्नेहरू टल्ल परे। भोलिदेखि कमान बन्द भए। देश विदेशमा कोरोना संक्रमित रोगीहरूको संख्या दिनहुँ बढ्दै गएको समाचार टेलिभिजनका विभिन्न च्यानलद्वारा प्रसारित हुन थाले। मृतकहरूको संख्या बढ्दै गएको समाचारले जनसाधारण आतंकित भए। देशमा जनहितका लागि लकडाउन घोषणा गरियो। रेल सेवा, परिवहन सेवा ठप्प भए। कतिपय जमातले आफ्नो स्वार्थपूर्ति र राजनैतिक दाउपेचका निम्ति सरकारको घोषणालाई विरोध जनाउँदै बयानबाजी पनि गर्न थाले। सम्भावित संक्रमित रोगीहरूको जानकारी लिन आउने स्वास्थ्य कर्मीहरूमाथि असामाजिक तत्त्व र जारी लागे। सामाजिक दूरत्व राख्ने, अधिक टाढा नजाने, जनसमावेश नगर्ने, सबैले मास्क प्रयोग गर्ने सुझाव आदेश सरकारी तन्त्रबाट हुँदाहुँदै पनि यसलाई अमान्य मान्ने जमात पनि निस्के। सरकारद्वारा अति सहिष्णुतापूर्वक कार्यप्रणालीमा तत्परता देखाइए तापनि कतिपय स्वार्थ लोलुपधारीहरू निर्लज्ज राजनैतिक दाउपेचमा विरोधमा उत्रिए। जनसाधारणमा भोकमरी नहोस् भन्न खाती सरकारद्वारा निशुल्क राशन पानीको व्यवस्थापन गरियो। धेरै राय भएको कुरा पनि नकार्न सकिँदैन। गाउँमा अहिलेघरि पहिले भन्दा मानिसको चलपल कम्ती छ। मास्कको प्रयोग धेरैले गर्दछन्। कसैको घरमा मराउ परिहाले तापनि पहिलेको जस्तो मानिसहरू बेसी बस्दैनन्। सामाजिक दूरत्वको ख्याल राख्छन्, कोरोना सम्बन्धी चर्चा गर्छन्, बाहिरबाट आएका गाउँलेहरूलाई क्वारेन्टाइनमा राख्छन्। केही बुढापाकाहरू आफ्नो तर्क पनि राख्छन्, पहिले पनि यस्तो हैजा रुगामार्गी उत्ताउलो ज्वरो हप्ता दिनसम्म आउँथ्यो, चिराउटो खाएर अबिचल झार सुँगेर नै जाति पारिन्थ्यो। अहिले यो कोरोना भन्ने चाहिँ कस्तो हैजा, खानापिना चाहिँ मजाले खानुपर्छ, आफै भाग्छ यो कोरोना। कोही ठट्टा गर्छन्, दिनभरि काम गर्नुपर्छ, बेलुकी एक बोतल कडा खाएर खाना खाएर सुत्नुपर्छ, कोरोना छेउमै आउँदैन। कोही भन्थे, सरकारले पनि नगरेको होइन, सरकारले के नगरोस्, एकापट्टि कोरोना, बाढ, त्यसै बेला चिनले सिमानामा दुःख दिन्छ, अर्कोतिर जम्मू काश्मीरमा आतंकवादीले सताउँछ, तर सरकार चाहिँ दरिलो छ, राफेल ल्याएर दुवै देशको दादागिरी ठिक पारियो, यो चिनले चाहिँ सिमाना मिच्ने काम मात्र गर्दो रहेछ। अचेल मनमा टेलिभिजनमा धारावाहिक नहेरेर समाचार हेर्ने गर्छे। मनाङ भने आफ्नो युयु नहुँदा कार्टुन हेर्छ। समाचार हेर्दा धेरै कुरा बुझ्न जान्न सकिँदो रहेछ भन्ने उसलाई पनि लाग्छ। एक दिन एउटा समाचार च्यानलमा प्रदेशका मुख्यमन्त्री स्वयंले सामाजिक दूरत्व बुझाउन एउटा पसल अघि ठुला ठुला वृत्तहरू कोरेर जनसाधारणलाई बुझाउँदै गरेकी देखी। प्रधानमन्त्रीले लक्ष्मण रेखाको कुरा टेलिभिजनबाट प्रसार गरेको हेर्दा रामायण धारावाहिक हेरेको सम्झना भयो। सीताले लक्ष्मणले कोरेको रेखा नाग्दा नै उनको हरण भएको कुरा सम्झी, कुनै पनि काम लाग्ने सीमाभित्र बसेर गर्नुपर्ने रहेछ भन्ने ठानी मनमाले। भोलिपल्ट नाति मनाङलाई भनी, ए मने, वृत्तको अर्थ अहिले अलिअलि बुझ्दैछु। मनाङ बोल्यो, हाम्रो युयु पनि टिभीको समाचार सुनेर बाठी भएकी छ। प्राय 24 दिनपछि चिया कमान खोलियो। साविक झैँ ऊ कमान गई महिला श्रमिकहरू खुसी हुँदै कराए,
हामीलाई कोरोनाले लान सकेन, सबै आज

0: भेटौँ है साथी हो। मनमायाले कमानको मेलो अहिको सडकमा केही वृत्तहरू देखि कामदारीले सम्झाउँदै थियो। ऊ त्यो गोलो गोलो कोरेको जस्तो फरक फरक भएर काम गर्नुपर्छ है। एकजना महिला प्याच्चै बोली, कोरालाई लाग्नु पर्यो यो नाथे गोलोले के गर्छ। सुन्नेहरू गललाई हाँसे, पानी परिरहेको थियो। बेलुकी कमानबाट घर आई मनमाया मनाङ कोठामा पलङमाथि बसेर वृत्तहरू कोर्दै थियो। ती वृत्तहरूमा बन्दुक बोकेका मानिसहरूका चित्रहरू थिए। मनाङले मनमायालाई बोलायो, आफ्नो जिउलाई ती वृत्तहरू देखायो। मनमाया मुसुक्क हाँसेर बोली, अचेल त वृत्तभित्र बन्दुक बोक्नेहरू पो हुँदो रहेछ त। अनि सोधी, यो चाहिँ के हो मनाङ? बोल्यो मनाङ, यिनीहरू चाहिँ सबै चिनियाहरू हो। अहिले मनमाया खित्खा छोडेर हाँसी। धन्यवाद। अब यो कथापछि म विनिता राईलाई फेरि आफ्नो कविता प्रस्तुति निम्ति अनुरोध जनाउँछु।
1: धन्यवाद सर। र मेरो कविताको शीर्षक छ यसरी जिउँदैछु म। खाँचोहरूमा थिए खाँचोहरूमा छु म, खाँचोहरूमा थिए खाँचोहरूमा छु म। पहिले चामल र तेलको पैँचो माग्ने समयमा म अग्रिम पन्थीमा थिएँ। दकमगाइन कहिले अझ रमाएर जीवन जिए। म भन्दा अभावमा बाँच्नेहरूलाई हेरी आफैलाई भाग्यमानी ठाने। म भन्दा अभावमा बाँच्नेहरूलाई हेरी आफैलाई भाग्यमानी ठाने। फेरि घरको छानो चुहुने अवस्थामा भाँडो थापेर रात बिताए। खिन्न मन भएन कहिल्यै, अझ मनमनै खुसी भएँ। घरै नभएका लम्पसार ती गरिबहरूलाई सम्झी आफ्नै भाग्यमा आफै रमाए। फेरि अनि फेरि कार र स्कुटीहरूको रहरहरू पन्साएर आफ्नै कुर्कुचा रगडिरहे। बैशाखीको सहारामा हिँड्नेहरूलाई हेरी आफ्नै भाग्यमा गदगद भए। बैशाखीको सहारामा हिँड्नेहरूलाई हेरी आफ्नै भाग्यमा गदगद भए। अहिले अनि अहिले सय वर्ष जिउनेहरूलाई हेरी लोभ गरिन त्यति नै जिउने। हिज मृत्यु हुनेहरूलाई हेरी अझ एक दिन सास फेर्ने भाग्य सम्झी रमाइरहे रमाइरहे। धन्यवाद।
0: धन्यवाद विनिता बहिनीलाई यो कविता प्रस्तुतिको निम्ति। अब म पुनः एकपल्ट शीला लामाज्यूलाई आफ्नो छोटो कथा वाचन गरिदिने म अनुरोध जनाउँछु।
2: धन्यवाद सर। मेरो यो कथाको शीर्षक छ धनीको हिसाब। यो कथा पढ्नुभन्दा अगाडि चाहिँ म अलिकति के भन्न चाहन्छु भने, वास्तवमा यो कथा चाहिँ लेखक चाहिँ खासमा श्री अमर सुब्बा हुन् र उनले अमर सुब्बाले कमानमा धेरै वर्षसम्म प्रबन्धकको रूपमा काम गरेपछि उहाँले रिटायरमेन्ट पछि धेरैवटा किताबहरू लेख्नुभएको थियो र यो कथा चाहिँ चियाबारीभित्र मानिसहरूको जीवनशैली नामक विश्लेषणात्मक लेखबाट चाहिँ निकालिएको र यसलाई मैले पुनर्लेखन गरेको छु र लेखकसँग अनुमति लिएर नै मैले यो पुनर्लेखन गरेको छु। शीर्षक छ धनीको हिसाब। धनीले पक्की घर बनाउने हिसाब लगाएको पनि वर्षौँ भयो, तर अझै पनि उसको हिसाब माइनसमा आएर नै अल्छियो। यसैले ऊ सधैँ जीवनको हिसाबमा असफल नै रह्यो, तर त्यो उसको भूल थिएन, थियो त उसको भाग्यको दोष। जसले उसलाई कमानीको जीवन दिएको थियो अपुग र डिप डिपमा नै उसको जीवन बितेको थियो। कमानको श्रमिक कामले न त उसले देखेको पक्की घरको सपना पुरा हुन सक्थ्यो, न त आफ्नो सर्वस्व बेचेर 5 लाख जम्मा गर्ने कल्पना बन्न सक्थ्यो, किनकि 3 कोठा र एउटा किचन भएको घर बनाउन पनि 5 लाख त लाग्छ भन्ने ठेकेदारको कुरा सुनेर उनले 5 लाख जम्मा गर्ने कल्पना गरेको थियो, तर त्यो विपना बन्न सकेको थिएन। धनीको अनुहारमा दुःख र विरक्तिको चौरी छिटै पर्यो। आफ्नो असफल सपनाले उसलाई सताउनसम्म सतायो, फलस्वरूप ऊ मत्थु भयो। उसकी अर्धाङ्गनी मनमायाले कमानको काम घुमौरी खेलेको पैसाहरू जोडेर जसो तसो एउटा छोरो विवेक स्नातकसम्मको शिक्षा दिन समर्थ भइन् भने एउटी छोरीलाई पनि कलेजको ढोकासम्म खुट्टा टेकाइन्। स्नातक छिरेपछि विवेकले पछि फर्केर हेरेन। घरको सधैँको डिपडिप, आमाको निशब्द कष्ट भोगाई, दिन रातको कठोर मेहनत, लाचार बाबुको असफल सपना उसले सानैदेखि लक्ष्य गरेको थियो। बाबुको नमिलेको हिसाब सचाउनु गाउँमा बसेर सम्भव थिएन, त्यसैले त्यसको समाधान खोज्न ऊ गाउँदेखि बाहिरिन बाध्य भयो। आज ऊ सहरदेखि टाढो

0: कोसौँ दूर महानगरमा काम गर्छ, आफ्नो तनखा जोगाएर आमाको नाममा ब्याङ्कमा पैसा पठाउँछ, पैसा जम्मा गरिदिन्छ, छुट्टीमा आएर घरको देखरेख गर्छ। आज 5 वर्षपछि धनीको हिसाब सच्चिएको छ। उसको बाजेको पालादेखि बर्खामा पानी चुहुने त्यो कालो च्यादरको घर उसले देखेको सपना भन्दा धेरै सुन्दर रूप लिएर रातो च्यादरको ट्रस्ट लगाएको मार्बल र टाइल्सले चिटिक्क सजिएको दुई तले घर भएको छ। धनी अवाक छ, उसको हिसाब सच्चिएको छ। धन्यवाद
1: गुरुमा। र हाम्रो आजको यस कार्यक्रम सिजना विशेष साहित्यिक कार्यक्रमको समय पनि भएको हामीले महसुस हुँदैछ र यहाँबाट हामी बिदा चाहन्छौँ। धन्यवाद।
2: आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्नुभयो साहित्यिक कार्यक्रम सृजना अन्तर्गत मिरिकका 3 स्रष्टागण अमर राई, शिलादेवी तामाङ अनि विनिता राई तामाङका कथा एवं कविताहरू। यहाँलाई उहाँहरूका रचनाहरू कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला। आगामी हप्ता फेरि यसै दिन यसै समय अन्य सर्जकहरूका साथमा अर्को साहित्यिक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नुहोला, आकाशवाणी सुन्दै गर्नुहोला। आजलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म संजोग खवास। नमस्कार।
3: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि रोमानियाको 2 दिवसीय भ्रमणमा हुनुहुन्छ। भ्रमणका क्रममा उहाँले रोमानियाका राष्ट्रपति निकोसोर डान, अन्तरिम प्रधानमन्त्री अली बोलोजान, सिनेटका अध्यक्ष मिसरिया अब्रुडेन र प्रतिनिधि सभाका अध्यक्ष सोरेन ग्रेन्डुनुसँग भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज चन्द्रशेखर आजादको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री मोदीले भारतको स्वतन्त्रता संग्रामको इतिहासमा उहाँको अदम्य साहस र अटल देशभक्तिको गौरवशाली स्थान रहेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज स्वतन्त्रता सेनानी तथा अमर शहीद चन्द्रशेखर आजादलाई जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले भन्नुभयो, चन्द्रशेखर आजादले आफ्नो सम्पूर्ण अस्तित्व देशलाई समर्पित गरी मातृभूमिको स्वतन्त्रतालाई आफ्नो जीवनको एकमात्र लक्ष्य बनाए। सिक्किमको नाम्चीमा रहेको एनएचपीसी सुरुङ भत्केको ठाउँमा खोजी तथा उद्धार कार्य जारी छ। हिजो राति असनसोलमा रहेको इस्टर्न कोलफिल्डर्स लिमिटेडको 2 उद्धार टोली घटनास्थलमा पुग्यो र तुरन्तै चलिरहेको अभियानमा सामेल भए। दक्षिण सिक्किम स्थित एनएचपीसीको टिस्टा चरण 6 जल विद्युत परियोजनाको निर्माणाधीन हेड रेस टनल एचआरटीमा भएको दुर्घटनापछि उद्धार अभियान जारी रहेको छ। एनएचपीसीले मृतकका परिवारजनलाई 5 लाख रुपियाँ अनुग्रह राशि प्रदान गर्ने बताएको छ। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर दिउँसो 1 बजे उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय बिहानको ठिक 10:02 भयो श्रोता, र तर तपाईँहरूले हाम्रो कार्यक्रमहरू सुन्नु सक्नुहुनेछ आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ज, आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्युज अन एआईआर मोबाइल एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त श्रोता, समय भएको छ ठिक बिहानको 10:02, अब प्रस्तुत छ कार्यक्रम हेलो खरसाङ।

श्रोता, आज हो राष्ट्रिय प्रसारण दिवस। हरेक वर्ष जुलाई 23 यो दिन मनाइन्छ। यो दिन भारतमा रेडियो र प्रसारणमा माध्यमको सुरुवात तथा यसको सामाजिक महत्वलाई सम्झिने अवसर हो। रेडियोले सूचना, शिक्षा र मनोरञ्जनलाई जनतासम्म पुर्याउने महत्वपूर्ण भूमिका खेलेको छ। विशेष गरी गाउँठाउँसम्म खबर पुर्याउन, जनचेतना बढाउन र सांस्कृतिक पहिचान जोगाउन रेडियो निकै उपयोगी माध्यम बनेको छ। यस दिवसको मुख्य उद्देश्य राष्ट्रको विकास, शिखर, सांस्कृतिक संरक्षणमा रेडियो र प्रसारण मिडिया योगदानको सम्झना गर्नु हो। मुख्य बुदाहरूमा ऐतिहासिक सुरुवात भएको थियो जुलाई 23, 1927 भारतीय देशको पहिलो साङ्गठनिक रेडियो प्रसारण भारतीय प्रसारण कम्पनी आइबिसीद्वारा मुम्बई स्टेशनबाट सुरु गरिएको थियो। अल इन्डिया रेडियोको गठन, यो प्रसारण सेवा 1936 सुरु भएको थियो। यसलाई अल इन्डिया रेडियो एआइआर नाम दिएको थियो, जुन 1956 आकाशवाणीको नामले चिनिन थाल्यो। स्वतन्त्रता सङ्ग्रामको समयमा मानिसहरूलाई एकताबद्ध गर्न र प्रत्येक घरमा स्वतन्त्रताको सन्देश फैलाउन रेडियोले महत्त्वपूर्ण भूमिका खेलेको थियो। र आज यस दिनमा अल इन्डिया रेडियो र देशका विभिन्न भागहरूमा अन्य प्रकारहरूको विशेष कार्यक्रमहरू आयोजना गर्छन्।

लोकमान्य बाल गंगाधर तिलक भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख नेता, समाज सुधारक, पत्रकार र विद्वान। उनको जन्म 23 जुलाई 1856 महाराष्ट्रको रत्नगिरीमा भएको थियो र उनी लोकमान्य नामले पनि प्रसिद्ध छन्। तिलकको पूरा नाम बाल गंगाधर तिलक हो। उनी एक मध्यमवर्गीय मराठी ब्राह्मण परिवारमा जन्मिएका थिए र पुणेको डेक्कन कलेजबाट गणित र संस्कृतमा स्नातक भएका थिए। कानुनको अध्ययन गरे पनि उनले वकालत भन्दा देश सेवा र शिक्षालाई रोजे। उनले विद्यालय स्थापना गरे, साथै जनचेतना फैलाउन समाचार पत्र र लेखनको माध्यम प्रयोग गरे। तिलक भारतीय राष्ट्रिय कङ्ग्रेसका अग्रपन्थी नेतामध्ये एक थिए र ब्रिटिस शासन विरुद्ध जनआन्दोलनलाई बलियो बनाए। उनले स्वराज मेरा जन्मसिद्ध अधिकार हो भन्ने विचारलाई लोकप्रिय बनाएका थिए।

श्रोता, आजकै दिन अर्थात 23 जुलाई 1906 मध्यप्रदेशमा चन्द्रशेखर आजादको जन्म भएको थियो। उनी भारतीय स्वतन्त्रता संग्रामका एक महान क्रान्तिकारी थिए। उनको वास्तविक नाम चन्द्रशेखर तिवारी हो। चन्द्रशेखर आजादको बाल्यकाल भाबरामा बित्यो। सानैदेखि उनी साहसी र देशभक्त स्वभावका थिए र पछि क्रान्तिकारी आन्दोलनतर्फ आकर्षित भए। सन् 1922 असहयोग आन्दोलन फिर्ता भएपछि उनी पूर्ण रूपमा क्रान्तिकारी गतिविधिमा लागे। त्यसपछि उनी हिन्दुस्तान रिपब्लिक एसोसिएसनसँग जोडिए र त्यसको प्रमुख नेतृत्वमध्ये एक बने। उनी आजाद नामले चिनिन्थे किनकि उनले कहिले पनि ब्रिटिस प्रहरीको हातमा जीवित नपर्ने शपथ लिएका थिए।

ट्राफिक संकेतहरूको पालन गर्नुहोस्। रातो रङको अर्थ रोक्नुहोस्, पहिलो रङको अर्थ ढिलो गर्नुहोस् र हरियो रङको अर्थ जानुहोस्। तोकिएको गति सीमाभित्र गाडी चलाउनुहोस् र सड़क र मौसम अवस्था अनुसार गति समायोजन गर्नुहोस्। आफ्नो लेनमा रहनुहोस् र लेन परिवर्तन गर्दा मोड्ने संकेतहरू प्रयोग गर्नुहोस्। अगाडिको सवारी साधनबाट सुरक्षित दूरी कायम राख्नुहोस् र गाडी चढ्दा वा सवारी साधनमा चढ्दा सधैँ सिट बेल्ट लगाउनुहोस्।

त समय बिहानको ठिक 10:30 भयो श्रोता, यसको साथै समाप्त हुँदछ कार्यक्रम हेलो खरसाङ। त उद्घोषिका म चित्र पनि कार्यक्रमबाट विदा दिनुहोस् र हाम्रो अघिल्लो प्रस्तुति रहनेछ कार्यक्रम हाम्रो सरोकार, जसलाई प्रस्तुत गर्नुहुनेछ साथी इन्दिराले।

हामी आकाशवाणीको एफएम 103.5 मेगाहर्ज साथै न्यूज अन एयर एप्स अनि दार्जीलिङको एफएम 110.2 मेगाहर्जबाट बोलिरहेका छौं। श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौ हाम्रो सरोकारमा रेडियो सामाजिक विकास र राष्ट्र एकताको यात्रामा विषय केही जानकारी नेशनल प्रसारण दिवसको उपलक्ष्यमा।

रेडियो सामाजिक र राष्ट्रिय एकताको यात्रामा रेडियो विश्वकै सबैभन्दा पुरानो सरल र भरपर्दो संचार माध्यम मध्ये एक हो श्रोताहरू रेडियोले दुर्गम गाउँदेखि शहरसम्म सूचना शिक्षा र मनोरञ्जन पुर्याउँदै आइरहेको छ सामाजिक विकास र राष्ट्रिय एकताको सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएको छ रेडियोले भौगोलिक रूपमा विकट देशमा रेडियोले सामाजिक विकास र राष्ट्रिय एकताको प्रबन्धमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ सामाजिक विकासमा रेडियोको भूमिका जनचेतना र शिक्षा जनस्वास्थ्य सरसफाई कृषि वातावरण संरक्षण र शिक्षा सम्बन्धी चेतनामूलक कार्यक्रमहरू

गर्दै जस्तै कृषि कार्यक्रम स्वास्थ्य सन्देश दिएर ग्रामीण क्षेत्रका मानिसहरूको जीवन स्तर बढावा दिन रेडियोले सहायता पुर्याएको छ श्रोताहरू। त यस जानकारीलाई अघि बढाउने नै छौ तर अहिलेलाई भने यो साङ्गीतिक विराम।

श्रोताहरु, कुरीति, कुप्रथा, बाल विवाह, जातीय विभेद विरुद्ध आवाज उठाउन र महिला तथा सीमान्तकृत समुदायको सशक्तिकरणमा रेडियोको कार्यक्रमहरू प्रभावकारी सिद्ध भएका छन्। बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपत्तिको समयमा द्रुत सञ्चार दिएर जनधनको क्षति न्यूनीकरण गर्न रेडियो सबैभन्दा भरपर्दो माध्यम बनेको छ। राष्ट्रिय एकता निर्माणमा रेडियोको एकता योगदान महत्त्वपूर्ण छ। विविधता, एकता, बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देशमा विभिन्न भाषा र संस्कृतिलाई समेटेर रेडियोले विभिन्न कार्यक्रमहरू जस्तै स्थानीय भाषामा समाचार, गीत सङ्गीत कार्यक्रमहरू, नारीका निम्ति कार्यक्रम अनि नानीहरूका निम्ति बाल बगैँचा कार्यक्रम, विद्यार्थीहरूका लागि विविध कार्यक्रमहरू जानकारी सरल भाषामा प्रसारित गरेर सबैजना मानिसहरू माझ पुर्याउने काम गरिरहेको छ रेडियोले। सबै समुदायलाई राष्ट्रिय मुख्य धारमा जोड्न पनि सहयोग पुगेको छ। हिमाली, पहाडी र तराईका दुर्गम क्षेत्रमा बस्ने मानिसहरूलाई एउटै सूचना, विचार र गीत सङ्गीतको सूत्रमा बाँधेर राष्ट्रिय भावना विकास गराउन रेडियोले पुलको काम गरेको छ। त श्रोता, यस जानकारीलाई अघि बढाउने नै छौँ, तर अहिलेलाई पनि यो साङ्गीतिक कोसेली।

शासकीय निर्णय कानून र विकास निर्माणका खबरहरू जनतासम्म पुर्याउने माध्यम बनेर यसले प्रजातान्त्रिक अभ्यास र राष्ट्रिय सुदृढीकरण सहयोग पुर्याएको छ। विभिन्न भाषा जाति धर्म र संस्कृति बीच आपसी सम्मान र सद्भाव बढाउँछ। रेडियोले राष्ट्रिय संचार र विकासको गतिविधिबारे जानकारी दिएर देशप्रतिको आफ्नोपनलाई बढावा दिदछ। रेडियोका विशेषताहरू कम खर्चिलो र सबैको लागि सहज पहुँच, बिजुली र वा इन्टरनेट नभएका ठाउँहरूमा पनि सजिलै सुन्न सकिन्छ। प्राकृतिक विपत्तिको समयमा पनि प्रभावकारी सञ्चार माध्यम हो रेडियो। स्थानीय भाषामा कार्यक्रम सञ्चालन गर्न सकिन्छ। श्रोताहरूले सुन्दै हुनुहुन्छ प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि हामीलाई सुन्न सक्नुहुनेछ। त अहिलेलाई भनियो साङ्गीतिक कोसेली।

भारतमा राष्ट्रिय प्रसारण दिवस 23 तारिक जुलाईको दिन मनाइन्छ। यस दिन 1927 इन्डियन ब्रोडकास्ट कम्पनी आईबीसी नामक एक निजी कम्पनीद्वारा मुम्बई स्टेशनबाट देशको प्रथम रेडियो प्रसारण शुरू भएको थियो। यी साथसाथै चुनौतीहरू, टेलिभिजन, इन्टरनेट र सामाजिक सञ्जालसँग प्रतिस्पर्धा, केही स्थानमा आर्थिक लाभ तथा प्राविधिक स्रोतको अभाव, गुणस्तरीय कार्यक्रम बनाउनका लागि पर्याप्त लगानीको आवश्यकता पर्दछ श्रोताहरू।

श्रोताहरू, प्राविधिक विकास सँगसँगै डिजिटल संचार माध्यम आए तापनि रेडियो लिगको सन्दर्भमा एफएम र सामूहिक रेडियोहरूको पहुँच र अझै प्रभावकारी उच्च छ। सभ्य समाजको निर्माण, दिगो विकास र मजबुत राष्ट्रिय एकताको यात्रामा रेडियोको सामाजिक इतिहासको एउटा बलियो स्तम्भ रहिआएको छ।

रेडियोले समाजमा सूचना, शिक्षा, मनोरञ्जन र जनचेतना फैलाएर सामाजिक विकासलाई गति दिएको छ। साथै विविधतायुक्त समाजलाई एकताको सूत्रमा बाँध्न, राष्ट्रिय भावना अभिवृद्धि गर्न र लोकतान्त्रिक मूल्य मान्यता सुदृढ बनाउन रेडियोको योगदान अत्यन्तै महत्वपूर्ण रहेको छ। यसैले आधुनिक प्रविधिको युगमा पनि रेडियो समाज र राष्ट्रको विकासको एक सशक्त माध्यम रूपमा रहिआएको छ। श्रोताहरू,

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा। तपाईँले सुन्दै हुनुहुन्छ एफएम 103.5 मेगाहर्ज न्यूज एन्ड एरब्स, दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि प्रसार भारती ओटिटी एप्स प्लेटफर्ममा पनि हामीलाई सुन्दै हुनुहुन्छ। यसै क्रमलाई अघि बढाउँदै अब सुनाउँदैछौ स्वर माधुरी अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। कार्यक्रमको प्रथम गीत सुनिरहेछौ डेजी बरालीको स्वरमा।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङका विभिन्न कार्यक्रमहरूमा एफएम 103.5 मेगाहर्ज साथै न्यूज अन एयर एप्स अनि दार्जीलिङको एफएम 102.2 मेगाहर्ज अनि प्रसार भारती ओटीटी वेब प्लेटफर्ममा तपाईँले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ। सम्पूर्ण श्रोताहरूमा स्वागत अभिवादन। अब प्रस्तुत गर्न लागिरहेछौ फरमाइसे फिल्म कार्यक्रम तपाईँको अनुरोधमा। यस कार्यक्रमको प्रथम गीत सुनाइरहेछौ हसे तो फसे फिल्मबाट गुन्जने आवाज हो चिन्मय श्रीप्रदा अनि साथीहरूको। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओमप्रकाश राई उषा राई अमित ह्याप्पी नौदा गाजीपुरबाट प्रतीक राई रोशनी प्राञ्जल गाजीपुर शेरपुर कलाबाट अवधेश राई प्रीति राई र नवनीत राई डोंगरगाउँ छत्तीसगढबाट राष्ट्रपाल गजबी राधिका गजबी अनिस्का तन्मय गजबी तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू कुलीपाडा कटिहारबाट राजेश भारती प्रिया भारती विभा रानी आदित्य राज प्रगति भारती प्रेरणा भारती संजीव सुमन प्रिंस राज आशीष राज साक्षी सुमन आर रमन विवेक रमन राकेश कुमार रविरंजन रश्मि प्रिया संतोष भारती तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू द्वारिका प्रसाद वर्मा किशोर कुमार वर्मा दीपक कुमार वर्मा र ज्ञावेन्द्र कुमार वर्मा अनुरोध गर्नुहुन्छ छत्तीसगढ ग्राम धतरेङ्गीबाट। अमरावती राबाट सिद्धान्त अर्चना प्रणय प्रसिद्ध प्रविता महेश र उहाँहरूका अन्य धेरै धेरै साथीहरू राज कलेज माउतनगर भजनबाट राजेश कुमार प्रीति र कार्तिक कुमार शिव मन्दिर हकिकतपुरा माउबाट मुन्ना स्वर्णकर पिङ्की आर्यन कृष्ण पिङ्कु स्वर्णकर तथा उहाँहरूका धेरै धेरै साथीहरू अररिया रजखोर बजारबाट शरीफ आर्जु मुसहिन नवाब सवाब सरफराज मेन रोड रानीगंजबाट नुसरत जानम फरजाना खानम सहाना अररिया जोकीहाटबाट सौमिया रुकमया रिहाना र माहे आर्जु। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

0: फरमाइसी फिल्म गीत कार्यक्रम तपाईँको अनुरोध सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङबाट। यसै क्रममा अब अघिल्लो गीत सुनाउँदैछौ एसपी बालासुब्रमण्यम अनि लता मंगेशकरको युगल स्वरमा हम आपके है कौन फिल्मबाट। यस गीतलाई अनुरोध लेखि पठाउने श्रोताहरू हुनुहुन्छ मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार पप्पू, नैतिक पिहु, विमल अनि नवरतन हाटा बाढीहाट पूर्णियाबाट, ममता रानी, छवि अनुखी, अर्पिता लाडो, देव देवांशु, दीक्षा र डब्ल्यूजी बिहार कलोनी लोनीबाट, नसिमुल इस्माइल, प्रकाश बिराजपुर, डौंडी लाहौर बदौलबाट कमलेश जयपुरिया, बिहारीपुर खण्डवाबाट पिंकी अनि रिंकी, जेल रोडबाट लालचन्द्र मिश्र, रमेश चन्द्र मिश्र, कुमकुम मिश्र तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, पुराना तलाव डुमराओबाट वल्ली वल्लार अस्मानाज, जेल रोडबाट राज अन्सारी सिराज, इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी दानिश, जेल रोड रायगढ़बाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव, शान्तिनगर भिलाई छत्तीसगढ़बाट प्रदीप कुमार शाह, प्रतिमा शाह अनि सन्देश शाह, पुना महाराष्ट्रबाट बिना आदिश मेहता अनि कुमारी डाक्टर माही मेहता, मेहरनगर उमेरखण्ड महाराष्ट्रबाट अभिजित गणकर, सरिता सिद्धान्त, अर्जुन र टुकटुक, आकर हाइट्स बहादुरा नागपुरबाट वैशाली शैलेश गहनकर, सुमित ध्वनि गहनकर, परी प्रिन्स एकांश तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, मेन रोड राजविराज नेपालबाट मोहम्मद अतिउल्लार, जिनत जहाँ, सोनी परवीन, इम्तियाज आलम तथा सरलाई सोकना नेपालबाट अरूण कुमार शर्मा, रेणु देवी शर्मा, राहुल शर्मा, वन्दना कुमारी शर्मा, प्रियंका कुमारी शर्मा तथा समस्त शर्मा परिवारहरू। त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा।
1: One, let's start the fun.

अप्पर सिरुबारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, करुणा सिंह, स्वयं दर्नाल, पुष्प छेत्री तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, बम बस्ती कालिम्पोङबाट पुनम पाक्रिङ, सुदेश दावा भुटिया, दावा लमु शेर्पा, इन्दिरा जिना भुटिया, किरण पाक्रिङ, सालबारी सिलगढीबाट सीता शर्मा, रजनी, अन्जु, रश्मि, सुनिता, प्रतिमा तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, अप्पर डुमराम खरसाङबाट सञ्जय थापा, नमिता तिस्त्रित, सनान्दा कुमार प्रधान, सुमन समर, समृद्धि मौसम, दिव्या दक्ष, कुञ्जनी तथा उहाँहरूका धेरै

धेरै साथीहरू सब्जी सिटोङबाट महावीर राई, चन्द्रकला राई, हेमचन्द्र राई, सकुन राई, महेश राई, मोहमिङ, सिलिम्बुङ रामदेल गाउँबाट पुष्प, प्रीतम, कमला, धीरेन, सरिता, बिबी मल्ल, सिलिम्बुङ मुन्सी गाउँबाट बबिता, निलु, कपिल, पारस, एसएम बङ्गदल, चन्द्रमाया र पुनम र सुखराज, जतुका किशनपुरबाट आलम दिलकस, सबना, रिजवान, इमरान, आलम शेख, सबना आलम, चाँदनी, नागरी फार्मबाट शान्त तामाङ, सिराजपुर, गणेशपुरबाट हिना कौशल, वकिल राही र उहाँहरूका अन्य धेरै धेरै साथीहरू, रोज ब्याङ्क, रानीहेटी, राजबाडी, दार्जीलिङबाट कोमल थापा, चन्द्र थापा, प्रतिमा, प्रतिष्ठा, आहना रसाइली, एकता रसाइली, अनुराधा राई, हिमञ्जली तामाङ तथा उहाँहरूका धेरै धेरै साथीहरू, गर्ल्स स्कुल रोडमा निहारीबाट अवधेश गुप्त, भोलु, निलु, विशाल राज, वंशराज र अन्य साथीहरू। यहाँहरूको अनुरोधमा अब सुनाउँदैछौ कार्यक्रमको यो अन्तिम गीत, ट्याक्सी नम्बर 9211 बाट गुन्जने आवाज हो केके अनि सुनिधि चौहानको।

हवस्त श्रोता इस गीत को अंत साथ अहिलेलाई फरमाइसी फिल्मित कार्यक्रम तपाईको अनुरोधमा यति माने पूरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौं। अब प्रस्तुत गर्न लागिरहेछौं पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम।

र मातृभूमिको स्वतन्त्रतालाई आफ्नो एकमात्र लक्ष्य बनाएको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले फिलिपिन्समा 33 एआरएफ मन्त्री स्तरीय बैठकमा आतंकवादप्रति जिरो टलरेन्सको कुरा बताउनुभयो। भाजपाका महासचिव तथा सांसद तरुण जुगले सरकार विद्यार्थीहरूको भविष्यप्रति प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा गरिएको घोषणा फास्ट ट्र्याक कोचको उद्देश्य पेपर लिकमा संलग्नहरूलाई कडा सजाय सुनिश्चित गर्नु हो। सिक्किम सरकारले नाम्ची जिल्लामा भएको सुरुङ दुर्घटनाको छानबिन गर्न सूचना तथा प्रसारण प्रमुखको नेतृत्वमा 4 सदस्यीय उच्च स्तरीय समिति गठन गरेको छ। वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद सिएसआईआरले 4 स्वदेशी प्रविधिहरू उद्योगमा हस्तान्तरण गरेको छ। इन्टरनेट अफ थिङ्स, आइओटी, लेस ग्रामीण जल वितरण, मापन र अनुगमन प्रणाली व्यावसायिक रूपमा शुरू गरिएको छ। तमिलनाडुमा भारतीय जनता पार्टीले आज बिहान चेन्नई स्थित प्रदेश काङ्ग्रेस मुख्यालय अगाडि विरोध प्रदर्शन गरेको छ। लगातार वर्षाको कारण आसामको अवस्था खराब हुँदै गएको छ। हिजो बाढीसँग सम्बन्धित घटनामा थप 10 जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या 41 पुगेको छ। यसका साथै मुख्य समाचार पूरा भयो। अब 2:40 मा समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा तपाईँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ आकाशवाणीको नेपाली प्रसारण सेवा। यसै क्रममा अब श्रोताहरूलाई सुनाउन लागिरहेछौँ केही लोक तथा आधुनिक गीतहरू। त आउनुहोस् प्रथममा सुनौ यो आधुनिक गीत।

0: श्रोताले तिन्जेल सुन्दुन्थ्यो लोक तथा आधुनिक गीत। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ, केन्द्र सरकारले नीट परीक्षाको प्रश्न पत्र लिक मामलामा सामेलहरूलाई त्वरित अनि कडा सजाय दिलाउनका लागि फास्ट ट्र्याक कोर्ट स्थापित गर्नेछ। नीट पेपर लिक मामलामा विपक्षको अवरोधपछि लोकसभाको कार्यवाही दिनभरिको लागि स्थगित गरिएको छ। विदेश मन्त्री डाक्टर एस सुब्रमण्यम जयशङ्करले आज ब्रुनेईमा विदेश मन्त्री प्रिन्स अब्दुल मतिनसिटको बैठकमा द्विपक्षीय सहयोग बढाउनेमा चर्चा गर्नुभयो। भारतीय रेलवेले 440 करोड रुपियाँको लागतमा निमपुरा पश्चिम आउटर क्याबिन अनि दक्षिण पूर्वी रेलवेको मिदनापुर बीच तेस्रो लाइन परियोजनालाई मन्जुरी दिएको छ। अनि मौसम विभागले गुजरात अनि मध्य महाराष्ट्रको केही भागमा आज भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ, केन्द्र सरकार नीट परीक्षाको प्रश्न पत्र लिक मामलामा सामेलहरूलाई त्वरित अनि कडा सजाय दिलाउनका लागि फास्ट ट्र्याक

0: स्थापित गर्नेछ। उहाँले छात्रहरूको भविष्यको रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको बताउनुभयो। सोसल मिडिया पोस्टमा प्रधानमन्त्री मोदीले भन्नुभयो, देशका युवाहरूको कल्याण अनि भविष्य सर्वाधिक महत्वपूर्ण छ। प्रधानमन्त्रीको यो बयान नीट परीक्षा प्रश्नपत्र लिक मामलामा दिल्लीको जन्तर मन्तरमा चलिरहेको छात्रहरूको विरोध प्रदर्शन बीच आएको हो। श्री मोदीले भन्नुभयो, उहाँले सम्बन्धित अधिकारीहरू अनि पदाधिकारीहरूलाई यस सम्बन्धमा सबै आवश्यक कदम उठाउने निर्देश दिनुभएको छ। उहाँले भन्नुभयो, युवाहरूको भविष्यलाई नोक्सान पुर्याउन कोसिस गर्नेहरूलाई छोडिने छैन। प्रधानमन्त्रीले भन्नुभयो, यो निर्णय छात्रहरूको हित रक्षाका लागि उठाइएका उपायहरूको श्रृङ्खला अन्तर्गत लिएको हो। केन्द्रीय गृहमन्त्री अमित शाहले फास्ट ट्र्याक कोर्टहरूको स्थापनाको माध्यमले पेपर लिक मामलामा सुनवाईको तीव्रता आउने अनि दोषीहरू विरुद्ध कडा कारवाही गर्न प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयको सराहना गर्नुभयो। सोसियल मिडिया पोस्टमा उहाँले भन्नुभयो, युवाहरूको कल्याण अनि उज्जवल भविष्य मोदी सरकारको सर्वोच्च प्राथमिकता अनि संकल्प हो। युवाहरूप्रति प्रधानमन्त्रीको प्रतिबद्धताको उल्लेख गर्दै श्री शाहले भन्नुभयो, यो निर्णय ती व्यक्तिहरूको विरुद्ध हो जसले पेपर लिकको माध्यमबाट युवाहरूको भविष्यसित खेलवाड गरेको छ। उहाँले भन्नुभयो, यो निर्णय एक कोसे ढुङ्गा साबित हुनेछ। नीट पेपर लिक मामलामा विपक्षको अवरोधपछि लोकसभाको कार्यवाही दिनभरिको लागि स्थगित गरिएको छ। दोस्रो स्थगनपछि दिउँसो 2 बजे कार्यवाही फेरि सुरु हुँदा विपक्षका सदस्यले पुनः नाराबाजी सुरु गरे, जसकारण अध्यक्षले सदनको बैठक दिनभरिको लागि स्थगित गरे। यसै मुद्दाको कारण राज्यसभाको कार्यवाही पनि दिउँसो 3 बजेसम्मको लागि स्थगित गरिएको छ। यसअघि नेट पेपर लिक मामला सहित विभिन्न मुद्दाहरूमा विपक्षको हंगामाको कारण सदन पहिले 12 बजेसम्म स्थगित गरिएको थियो। त्यसपछि पुनः दिउँसोको 2 बजेसम्म स्थगित गरियो। लोकसभाको कार्यवाही बिहान 11 बजेदेखि शुरू भएपछि अध्यक्ष ओम बिरलाले प्रश्नकाल शुरू गर्ने प्रयास गरे, तर विपक्षी सदस्यहरूले नेट पेपर अनि छात्र विरूद्ध प्रदर्शनको मुद्दा उठाए। श्री बिरलाले भन्नुभयो, प्रश्नकाल अवधि कुनै पनि सदस्यलाई कुनै अन्य विषयमा बोल्ने अनुमति दिइने छैन। उहाँले भन्नुभयो, प्रश्नकाल नियम अनुसार नै चल्ने पर्नेछ, किनभने सदस्यहरूको लागि सरकारसित जवाफ माग्ने महत्वपूर्ण समय यही हो। श्री बिरलाले भन्नुभयो, सरकारले पहिले नै विपक्षी सदस्यहरूलाई आश्वासन दिएको छ कि सरकार पेपरमाथि चर्चा गर्न तयार छ। अध्यक्षले विपक्षसित सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो, तर विपक्षले आफ्नो विरोध जारी राखे, जसकारण लोकसभामा दिउँसो 12 बजेसम्मको लागि स्थगित गरिएको थियो। राज्यसभामा पनि यही स्थिति देखियो। बिहान 11 बजे कार्यवाही सुरु भएपछि सभापति सीपी राधाकृष्णनले देशका विभिन्न भागहरूमा भारी वर्षा अनि बाढ तथा भूस्खलन जस्ता आपदाहरूका कारण भएको जानमालको हानिमा गहिरो दुःख व्यक्त गर्नुभयो, जसमा आसाम, अरुणाचल प्रदेश, गुजरात, हिमाचल प्रदेश, जम्मू कश्मीर, केरलम, मिजोरम, त्रिपुरा, उत्तर प्रदेश अनि उत्तराखण्ड सामेल छ। श्री राधाकृष्णनले भन्नुभयो, सम्बन्धित राज्यहरूमा सरकारले एनडीआरएफ टिमको सहयोगले बचाउ अनि राहत अभियान चलाइरहेको छ। यसैबीच सदनमा विपक्षका सदस्यहरूले नीट परीक्षा प्रश्नपत्र लिकको मुद्दामा नाराबाजी सुरु गरे। संसदीय कार्यमन्त्री किरेन रिजिजूले भन्नुभयो, सरकार नीट मुद्दामाथि चर्चाको लागि तयार छ। उहाँले आरोप लगाउनुभयो, काङ्ग्रेस पार्टीले शर्त लागू गरिरहेको छ जसले उनीहरूको मनसाईमाथि प्रश्न उठिरहेको छ। श्री रिजिजूले नीट परीक्षा मुद्दाको राजनीतिकरण नगर्ने आग्रह गर्नुभयो अनि संसदमा रचनात्मक अनि व्यापक चर्चाको आह्वान गर्नुभयो। विपक्षीका नेता मल्लिकार्जुन खड्गेले केन्द्रीय शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै भन्नुभयो, शिक्षा मन्त्रीको राजीनामा बीच बिना चर्चा हुने छैन। उहाँले भन्नुभयो, काङ्ग्रेस चर्चादेखि पछि हटेको छैन। हंगामा बीच सभापति सीपी राधाकृष्णनले सदनको कार्यवाही दिउँसो 12 बजेसम्म स्थगित गर्नुभएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRKarsyung अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। एनडीए अनि विपक्षी सांसदहरूले आज संसद परिसरको मकरद्वारमा विरोध प्रदर्शन गरे। एनडीए सांसदहरूले सदनमा नीट परीक्षा पेपर लिक मुद्दामाथि चर्चाको माग गरे, जबकि विपक्षी सांसदहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरे। भाजपा अध्यक्ष अनि राज्यसभा सांसद नितिन नवीनले भन्नुभयो, एनडीए सरकार छात्र अनि युवाहरूको भविष्यको लागि हर स्तरमा चर्चा गर्न पूर्ण तयार छ। पत्रकारहरूसित बात गर्दै श्री नवीनले भन्नुभयो, लोकसभामा विपक्षका नेता राहुल गान्धी अनि पूरा विपक्षले सदनमा यस मुद्दामा चर्चा गर्न मानेका छैनन्। उहाँले भन्नुभयो, एनडीए सरकार अनि प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्य युवाहरूको लागि एक उज्जवल भविष्य निर्माण गर्नु हो। प्रधानमन्त्रीले आफ्नो ट्वीटमा निट पेपर लिक मामलामा सामेलहरूलाई कडा सजाय दिलाउनका लागि त्वरित न्यायालयको गठनमा जोड दिनुभएको थियो। कांग्रेस नेता प्रियंका गांधी वाड्राले भन्नुभयो, सरकारले छात्रहरूको मागमा ध्यान दिन जरूरी छ। संसद परिसरमा उहाँले भन्नुभयो, छात्रहरूले विरोध प्रदर्शनको समय कथित रूपमा बल प्रयोग गर्नेहरू विरूद्ध कार्यवाही माग गरिरहेका छन्। उहाँले प्रधानमन्त्रीसित छात्रहरूसित सिधा बातचित शुरू गर्ने आग्रह गर्नुभयो। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले भन्नुभयो, विपक्षी दलहरूले बारम्बार छलफलबाट बाँचिरहेका छन् र नीट परीक्षाको पेपर लिक मुद्दामा आफ्नो अडान परिवर्तन गरिरहेका छन्। पत्रकारहरूसँग कुरा गर्दै चौहानले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट रूपमा भन्नुभएको छ, विद्यार्थीहरूको कल्याण सरकारको लागि सर्वोपरि छ। विपक्षी दलहरूले विद्यार्थी मुद्दाहरूलाई राजनीतिकरण गरेको आरोप लगाउँदै श्री चौहानले भन्नुभयो, उनीहरूले केवल अराजकता सृजना गर्न र संसदको काममा बाधा पुर्याउन चाहन्छन्।
1: माननीय प्रधानमन्त्री जी ने स्पष्ट रूप से कहा है, छात्रों के कल्याण से बढ़कर हमारे लिए कुछ नहीं है, और इसलिए जिनने पेपर लीक जैसा अपराध किया है, फास्ट ट्रैक कोर्ट बनाया जाएगा, मुकदमा चलेगा, सख्त से सख्त सजा दी जाएगी, लेकिन विपक्ष को बच्चों से कोई लेना देना नहीं है, नीट से भी लेना देना नहीं है। वो केवल राजनीतिक रोटियां सेंकना चाहते हैं, लेकिन एनडीए भारतीय जनता पार्टी सरकार चर्चा चाहती चर्चा। मैं प्रतिपक्ष से आग्रह करता हूँ कि आए सदन के अंदर और चर्चा करें।
0: विदेश मंत्री डॉक्टर एस जयशंकरले आज ब्रुनेई का विदेश मंत्री प्रिंस अब्दुल मथिन सिटको बैठकमा द्विपक्षीय सहयोग बढाउनेमा चर्चा गर्नुभयो। यस अवधि आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन अनि डिजिटल नवाचार जस्ता उदयमान प्रौद्योगिकीहरूमा विशेष रूपले चर्चा गरियो। फिलिपिन्सको मनिलामा आसियान क्षेत्रीय मञ्चको बैठकहरू अवधि यो वार्ता भएको हो। सोसियल मिडिया पोस्टमा श्री जयशंकरले भन्नुभयो, दुई देश भारतको एक्ट इस्ट पोलिसी अनुरूप द्विपक्षीय एजेन्डालाई अघि बढाउने अनि आसियान ढाँचा अन्तर्गत बहुपक्षीय सहयोगलाई अझ मजबुत गर्न सहमत भए। भारतीय रेलवेले 440 करोड रुपियाँको लागतमा निम्पुरा पश्चिम आउटर क्याबिन अनि दक्षिण पूर्वी रेलवेको मिदनापुर बीच तेस्रो लाइन परियोजनालाई मञ्जुरी दिएको छ। रेल मन्त्रालयले बताए अनुसार परियोजनामा 14 किलोमिटर भन्दा अधिक लामो तेस्रो लाइनको निर्माण सामेल छ। मौसम विभागले गुजरात अनि मध्य महाराष्ट्रको केही भागमा आज भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। पूर्वी राजस्थान, मध्यप्रदेश, कोंकण, गोवा, मणिपुर, मिजोरम, त्रिपुरा अनि नागाल्यान्डमा आज भारी वर्षा हुन सक्नेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ, केन्द्र सरकारले नीट परीक्षाको प्रश्न पत्र लिक मामलामा सामेल हुनेहरूलाई त्वरित अनि कडा सजाय दिलाउनका लागि फास्ट ट्र्याक कोर्ट स्थापित गर्नेछ। नीट पेपर लिक मामलामा विपक्षको अवरोधपछि लोकसभाको कार्यवाही दिनभरिको लागि स्थगित गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज ब्रुनेईका विदेश मन्त्री प्रिन्स अब्दुल मटिनसिटको बैठकमा द्विपक्षीय सहयोग बढाउनेमा चर्चा गर्नुभयो र मौसम विभागले गुजरात अनि मध्य महाराष्ट्रको केही भागमा आज भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। यसका साथै समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ राष्ट्रपति द्रौपदी मुर्मूको उत्तर मेसिडोनियाको ऐतिहासिक भ्रमण, आलेख विदेश सेवा डेस्क आकाशवाणी। तीन राष्ट्रहरूको राजकीय भ्रमणको दोस्रो चरणमा राष्ट्रपति द्रौपदी मुर्मू जुलाई 21, 2026 उत्तर मेसिडोनिया पुगेकी थिइन्। कुनै पनि भारतीय राष्ट्रपतिको उत्तरी मेसिडोनियाको यो पहिलो भ्रमण हो। राष्ट्रपति द्रौपदी मुर्मूलाई उत्तर मेसिडोनियाका राष्ट्रपति गोडान्ना सिल्जानोस्की डाभकोभाको आधिकारिक निवास स्कोपजीमा भव्य स्वागत गरियो। यो स्वागतले ऐतिहासिक भ्रमणको क्रममा उहाँको राजकीय व्यवस्थाको शुरूआतलाई चिन्हित गरियो। यस ऐतिहासिक राजकीय भ्रमणको क्रममा राष्ट्रपति द्रौपदी मुर्मूले स्कोपजे स्थित सेन्ट स्पा चर्चमा देशका सबैभन्दा सम्मानित राष्ट्रिय नायकहरूमध्ये एक गोत्से डेल चेफको समाधिमा श्रद्धांजलि अर्पण गर्नुभयो। यस समारोहले उत्तर मेसिडोनियाको समृद्ध इतिहास र यसका राष्ट्रिय नायकहरूप्रति भारतको सम्मानलाई प्रतिबिम्बित गरेको छ। राष्ट्रपति गोडान्ना सिल्जानोस्की डाभकोभासँगको वार्तापछि स्कोपजेमा संचारकर्मीहरूलाई सम्बोधन गर्दै राष्ट्रपति मुर्मूले भन्नुभयो, द्वैपक्षले द्विपक्षीय सहयोगको समग्र आयामको समीक्षा गरेका छन् र क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गरेका छन्। राष्ट्रपति मुर्मूले भन्नुभयो, भारत र उत्तर मेसिडोनियाले साझा लोकतान्त्रिक मूल्य र पारम्परिक सम्मानमा आधारित गहिरो र मैत्रीपूर्ण सम्बन्धलाई पुनः पुष्टि गरेका छन्। भारत र उत्तर मेसिडोनियाले सूचना प्रविधि तथा आधारित सेवाहरू, कृषि, खाद्य प्रसंस्करण, औषधि, वस्त्र, जैविक

प्रविधि, पर्यटन, आतिथ्य र चलचित्र निर्माण जस्ता क्षेत्रमा सहयोग विस्तार गर्दै बृहत्तर व्यापार र लगानी प्रवर्धन गर्न सहमत भएको छ। राष्ट्रपति मुर्मूले यो पनि घोषणा गर्नुभयो, भारतले उत्तरी मेसिडोनियाको लागि आईटीईसी प्रशिक्षण स्टलहरूको संख्या दोब्बर गर्नेछ, जसमा आर्टिफिशियल इन्टेलिजेन्सको पाठ्यक्रम पनि समावेश छ। उहाँले भारतको नेतृत्वमा अन्तर्राष्ट्रिय सौर गठबन्धन, आपदा प्रतिरोधी पूर्वाधारका लागि गठबन्धन र ग्लोबल वायुफ्लु एलायन्स सहित भारतको नेतृत्वमा विश्वव्यापी पहलहरूमा सामेल हुने उत्तर मेसिडोनियाको इच्छाको स्वागत गर्नुभयो। सांस्कृतिक सम्बन्धबारे प्रकाश पार्नुहुँदै राष्ट्रपति मुर्मूले भन्नुभयो, दुवै देशहरूले परम्परागत औषधिमा विशेष ध्यान दिँदै स्वास्थ्य सेवा सहयोग सम्बन्धी समझदारी पत्रलाई नवीकरण गर्नेछन्। उहाँले स्कोपजेको संग्रहालयमा महात्मा गान्धीको अर्धकदको संयुक्त अनावरण भएकोमा पनि खुशी व्यक्त गरिन् र यसलाई भारत र उत्तर मेसिडोनियाका मानिसहरूलाई एकताबद्ध गर्ने साझा मूल्यहरूको प्रतीकको रूपमा वर्णन गरिन्। राष्ट्रपति मुर्मूले आफ्नो ऐतिहासिक राजकीय भ्रमणका क्रममा स्कोपजेमा नर्थ मेसिडोनियाको सभालाई पनि सम्बोधन गर्नुभयो। सदनलाई सम्बोधन गर्दै राष्ट्रपतिले 1.4 अरब भारतीयहरूको सद्भाव व्यक्त गर्नुभयो र स्थिर, बहुध्रुवीय र समृद्ध विश्वव्यापी भविष्य निर्माणमा उत्तर मेसिडोनियालाई एक महत्वपूर्ण साझेदारको रूपमा वर्णन गर्नुभयो। भारत र उत्तर मेसिडोनियाको साझा लोकतान्त्रिक मूल्यहरूमा जोड़ दिँदै राष्ट्रपति मुर्मूले संसदहरू जनताको स्वतन्त्रताको संरक्षण भएको बताउँदै दुवै देशका युवा विधायकहरूबीच अन्तर्क्रिया सहित बृहत्तर संसदीय आदान प्रदानको आह्वान पनि गर्नुभयो। स्कोपजेमा भारत उत्तर मेसिडोनिया व्यापार मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति मुर्मूले भन्नुभयो, कुनै पनि भारतीय राष्ट्रपतिको उत्तरी मेसिडोनियाको पहिलो द्विपक्षीय भ्रमणले उत्तरी मेसिडोनियासँग सम्बन्ध बलियो बनाउने भारतको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। राष्ट्रपतिले डिजिटल नवीनता र कृत्रिम बुद्धिमत्ता, फार्मास्युटिकल्स र स्वास्थ्य सेवा, कृषि शोधन र हरित ऊर्जा सहित सहयोगका लागि प्रमुख क्षेत्रहरूको पहिचान गर्नुभयो।

श्रोताहरू, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। त आउनुहोस् केही क्षण मनोरञ्जन गरौँ विभिन्न फिल्म गीतहरूबाट। प्रथममा सुनिरहेछौँ ये जवानी है दिवानी फिल्मबाट, गुन्जनी आवाज हो। सोनु निगम, अरिजित सिंह, निखिल पल जर्जको

अब सुनाउँदैछौ जिन्दगी नाभिलेकी दोबारा फिल्मबाट गुन्जने आवाज हो फरहान अख्तर अनि साथीहरूको।

0: श्रोताले अहिले सुन्नुभयो ये जवानी है दिवानी फिल्मबाट निखिल पल जर्ज अनि साथीहरूको स्वरमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेहा थामेबाट सुन्नुहोस्। लगातार वर्षाको कारण आसामको अवस्था खराब हुँदै गएको छ। हिजो बारीसँग सम्बन्धित घटनामा थप 10 जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या 44 पुगेको छ। राज्यका 40 राजस्व सर्कलहरूमा 64 लाख भन्दा बढी मानिसहरू प्रभावित भएका छन्। प्रभावित जिल्लाहरूमा राहत र उद्धार कार्यहरू जारी छ। धेरै नदीहरू खतराको चिन्हभन्दा माथि बगिरहेका छन्। यसैबीच मौसम विभागले आगामी 3-4 दिनमा राज्यभरि मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ। राज्य विपद व्यवस्थापन प्राधिकरणले तल्लो र पहाडी क्षेत्रहरूमा बस्ने मानिसहरूलाई सतर्क रहन र प्रशासनको मौसम सम्बन्धी अपडेट र सल्लाहहरू पालना गर्न आग्रह गरेको छ। गुवाहाटीमा यातायात सम्बन्धी सल्लाहमा यात्रीहरूलाई सावधानी अप्नाउन आग्रह गरिएको छ। मुख्य सचिव डाक्टर रवि कोटाले हिजो सबैभन्दा बढी प्रभावित चराईदेव, शिवसागर, जोरहाट र गोलाघाट जिल्लाहरूमा बाढीको स्थितिको समीक्षा गर्नुभयो र विभिन्न सरकारी विभागहरूको तयारीको मूल्याङ्कन गर्नुभयो। उहाँले अधिकारीहरूलाई बाढी प्रभावित क्षेत्रहरूमा निर्बाध राहत वितरण, आवश्यक सेवाहरूको तत्काल पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको मर्मत सुनिश्चित गर्न निर्देशन दिनुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज आसामको मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मासँग बाढीको स्थितिको समीक्षा गर्न बातचित गर्नुभयो। राज्यमा बाढीका कारण अहिलेसम्म 44 जनाको मृत्यु भएको छ भने 80 जना भन्दा बढी अझै बेपत्ता छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। बातचितको क्रममा श्री अमित शाहले केन्द्र सरकारबाट राज्यलाई सबै सम्भव सहयोगको आश्वासन दिनुभयो। बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न र राहत तथा पुनर्स्थापना प्रयासहरूको समीक्षा गर्न केन्द्रीय सरकारको प्रतिनिधिमण्डल आज वा भोलि आसाम पुग्नेछ। यसैबीच मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले लगातार 2 दिन बाढी प्रभावित क्षेत्रहरूको भ्रमण जारी राख्नुभयो। उहाँले गोलाघाट जिल्लाको बाढी स्थितिको समीक्षा गर्नुभयो। गोलाघाटको कामरबन्धामा रहेको नुमालीगढ र भास्कर सिनियर बेसिक स्कुलमा राहत शिविरहरूको भ्रमण गर्नुभयो। प्रभावित मानिसहरूसँग भेट गरेपछि उहाँले राहत कार्यहरूको समीक्षा गर्नुभयो। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले नागाल्यान्डमा बादल फाटेको घटनाको प्रभाव र यसबाट उत्पन्न समग्र स्थितिको वैज्ञानिक विश्लेषण गरिने बताउनुभयो। मुख्यमन्त्रीले हिजो राति जोरहाटमा भत्किएको तटबन्धको निरीक्षण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताउनुभयो। उहाँले बाढीको स्थिति कम भएपछि घटनाको सही कारणहरू निर्धारण गर्न उपग्रह चित्रहरू प्रयोग गरेर सम्पूर्ण प्रभावित क्षेत्रको अध्ययन गरिने बताउनुभयो। मुख्यमन्त्रीले यो वैज्ञानिक अध्ययनले प्रकोपको कारण र प्रभावको सही मूल्याङ्कन गर्न मद्दत गर्ने बताउनुभयो। आसाम विधानसभाको कार्यवाहीको क्रममा निर्दलीय विधायक अखिल गोगोईलाई दिनभरिको लागि सदनबाट निलम्बित गरिएको छ। अखिल गोगोईले माथिल्लो आसाममा आएको बाढीको बारेमा आफ्नो विचार व्यक्त गर्न अध्यक्ष रञ्जित दाससँग 2 मिनटको समय मागेका थिए। अध्यक्षले उहाँलाई 2 मिनटको समय दिनुभयो। समय बितिसक्दा पनि अध्यक्षले बारम्बार अनुरोध गर्दा पनि श्री अखिल गोगोई बसिरहे। उहाँले सदनमा स्थगन प्रस्ताव पेश गर्नुभयो। जब उहाँको प्रस्ताव स्वीकृत भएन उहाँले हंगामा गर्न थाले। यसपछि उहाँलाई दिनभरिको लागि निलम्बन गरिएको थियो। सदनबाट बाहिर निस्केपछि श्री अखिल गोगोईले आफ्नो असन्तुष्टि व्यक्त गर्दै कार्यको कडा आलोचना गर्नुभयो। दक्षिण सिक्किमको नाम्ची जिल्लाको झोलुङ्गेको समरदुङमा रहेको एनएचपिसी टिस्टा स्टेज 6 जल विद्युत परियोजनामा भएको सुरुङ दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। हिजो राति खोज तथा उद्धार कार्यको क्रममा थप 9 जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या 22 पुगेको छ। आज दुर्घटनाको 3rd दिन हो। 20 जुलाईको दिउँसो सुरुङभित्र अचानक विस्फोट भएपछि कार्यरत श्रमिकहरू विषाक्त ग्यासको सम्पर्कमा आएका थिए, जसको साथमा मिथेन ग्यास रिसाव भएको आरोप लगाइएको छ। त्यसपछि फँसेका श्रमिकहरूको खोजी तथा उद्धार अभियान सुरु गरिएको थियो। उद्धार कार्यमा राष्ट्रिय विपद प्रतिक्रिया बल, एनडीआरएफ, सम्बन्धित राज्य सरकारी एजेन्सीहरू र राज्य बाहिरका विशेषज्ञ उद्धार टोलीहरू संलग्न छन्। जिल्ला प्रशासन अनुसार उद्धार एजेन्सीहरूले ब्राकी श्रमिकहरूको खोजी तीव्र पारेका छन्। हिजो राति 10 बजे आसानसोल स्थित इस्टर्न कोलफिल्ड्स लिमिटेड ECL-बाट दोस्रो धार टोली घटनास्थलमा आइपुगेको छ र तुरन्तै कार्यमा सामेल भए। अत्यन्तै चुनौतीपूर्ण परिस्थितिको बावजुद उद्धार टोलीहरूले मध्यरातसम्म अभियान जारी राखे। सिक्किम सरकारले नाम्ची जिल्लामा भएको सुरुङ दुर्घटनाको छानबिन गर्न सूचना तथा प्रशासन प्रमुखको नेतृत्वमा 4 सदस्यीय उच्च स्तरीय समिति गठन गरेको छ। समितिले 15 दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनेछ। मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले यसअघि उच्च स्तरीय समिति गठनको घोषणा गर्नुभएको थियो। यसका साथै समाचार पूरा भयो। अब 3:45 मा समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताहरूलाई अब हामी सुनाउन लागिरहेछौँ गीत सङ्गीत कार्यक्रम। यस कार्यक्रमबाट सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। त आउनुहोस् अब सुरु गरौँ लोक तथा आधुनिक गीत कार्यक्रमको प्रथम गीत सुनाइरहेछौँ कुन्ती मुक्तानको स्वरमा यो आधुनिक गीत।

श्रोता यो लोकगीत प्रस्तुतिपछि अब सुनाउँदैछौँ यो आधुनिक गीत उदय श्रोताको स्वरमा। सङ्गीत यस्तो भाषा हो जसले मनका भावना शब्दभन्दा गहिरो गरी व्यक्त गर्छ। यही सङ्गीतको मिठास मनोरञ्जन र खुसीका रङहरू लिएर हामी सुनाउन लागिरहेछौँ कार्यक्रमको यो अघिल्लो गीत।

जीवनमा जति व्यस्तता भए तापनि केही समय आफ्नो लागि पनि निकाल्न नबिर्सिनुहोस् श्रोताहरू। एउटा गीतले कहिलेकाहीँ दिनभरिको थकान पनि मेटाइदिन सक्छ। त यसै थकान मेटाउनका लागि अब गाउँदै हुनुहुन्छ प्रमिता गुरुङ, कार्यक्रमको यो अघिल्लो कोसेली।

भर्खरै हामीले सुनेका थियौँ एउटा मनमोहक गीत। आशा छ तपाईँहरूलाई यो अवश्य नै मन पर्यो भनेर। साथीहरू, जीवनमा खुसी ठुलो उपलब्धिबाट मात्र सुरु हुँदैन, साना साना मुस्कान, मिठा शब्द र सुन्दर गीतबाट पनि प्राप्त हुन्छ। त्यसैले आज केही समयको लागि निकाल्नुहोस् र गीतसँग रमाउनुहोस्।

माया र विश्वासको लागि हार्दिक धन्यवाद। फेरि अर्को नयाँ दिन नयाँ ऊर्जा र नयाँ सङ्गीतसित भेट्ने बाचा गर्दै आज यस कार्यक्रमबाट बिदा लिँदा लिँदै तपाईँहरूको निम्ति यो गीत

यो आकाशवाणी हो, अब अशोक चौरसियाबाट सुन्नुहोस् समाचार। पहिला मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नीट परीक्षा प्रश्नपत्र लिक मामिलाको त्वरित जाँच गरिने अनि दोषीहरूलाई कडाभन्दा कडा सजाय दिलाउनका लागि फास्ट ट्रेक अदालतको स्थापना गरिने घोषणा गर्नुभएको छ। नीट पेपर लिक मामिलामा विपक्षको अवरोधपछि लोकसभाको कारवाही आज दिनभरिका लागि स्थगित गर्न पर्यो। फिलिपिन्समा आयोजित 33 आसियान क्षेत्रीय मञ्चको मन्त्रीस्तरीय सम्मेलनमा भारतले आतंकवादलाई सहन गर्न नसकिने नीति अपनाउन आह्वान गरेको छ। भारत र युएले एक अर्काको देशमा बसोबास गर्ने नागरिकहरूको सुरक्षा, सम्मान र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चाङझोउमा चीन ओपन ब्याडमिन्टन टुर्नामेन्टमा पीवी सिन्धुलाई प्री क्वार्टर फाइनलमा चीनकी जेन युफेईले पराजित गरेकी छन्। मौसम विभागले गुजरात अनि मध्य महाराष्ट्रको केही भागमा आज भारी वर्षा हुने चेतावनी जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ, केन्द्र सरकार नीट परीक्षा प्रश्नपत्र लिक मामिलाका दोषीहरू विरुद्ध त्वरित कारवाही गरिने तथा कडा सजाय दिलाउनका निम्ति फास्ट ट्रेक अदालत स्थापित गरिनेछ। उहाँले छात्रहरूको भविष्यको रक्षा सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउनुभयो। एक सोसल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभएको छ, देशका युवाहरूको कल्याण अनि भविष्य सर्वाधिक महत्त्वपूर्ण छ। प्रधानमन्त्रीको यो बयान नीट परीक्षा प्रश्नपत्र लिक मामिलामा दिल्लीको जन्तर मन्तरमा चलिरहेको छात्र

संगठनहरूको विरोध प्रदर्शन बीच आएको हो। श्री मोदीले भन्नुभयो, उहाँले सम्बन्धित अधिकारीहरू अनि पदाधिकारीहरूलाई यस सम्बन्धमा सबै आवश्यक कदम उठाउने निर्देश दिनुभएको छ। उहाँले भन्नुभयो, युवाहरूको भविष्यलाई नोक्सान पुर्याउन कोसिस गर्नेहरूलाई छोडिने छैन। प्रधानमन्त्रीले भन्नुभयो, यो निर्णय छात्रहरूको हित रक्षाका लागि पठाइएका उपायहरूको श्रृङ्खला अन्तर्गत लिएको हो। नीट पेपर लिक मामिलामा विपक्षको अवरोधपछि लोकसभाको कारवाही दिनभरिका लागि स्थगित गरिएको छ। दोस्रो स्थगनपछि दिउँसो 2 बजी कारवाही फेरि सुरु हुँदा विपक्षी सांसदहरूले पुनः नाराबाजी गर्न थाले। यसले गर्दा अध्यक्षले सदनको बैठकलाई दिनभरिका लागि स्थगित गर्न पर्यो। यसै मुद्दाका कारण राज्यसभाको कारवाही पनि दिउँसो 3 बजीसम्मका लागि स्थगित गर्न परेको थियो। यसअघि नीट पेपर लिक मामिला सहित विभिन्न मुद्दाहरूमा विपक्षको हङ्गामाका कारण सदन पहिले 12 बजीसम्म स्थगित गरियो, त्यसपछि पुनः दिउँसोको 2 बजीसम्म स्थगित गर्न पर्यो। लोकसभाको कारवाही बिहान 11 बजीदेखि सुरु भएपछि अध्यक्ष ओम बिरलाले प्रश्नकाल सुरु गर्ने प्रयास गरे, तर विपक्षी सदस्यहरूले हो हल्ला गरेकोले गर्दा सदन सुरु हुन सकेन। बिरलाले भन्नुभयो, प्रश्नकाल अवधि कुनै पनि सदस्यलाई कुनै अन्य विषयमा बोल्ने अनुमति दिइने छैन। श्री बिरलाले भन्नुभयो, सरकारले पहिले नै विपक्षी सांसदहरूलाई आश्वासन दिइसकेको छ, सरकार पेपर लिक मामिलामा चर्चा गर्न तयार छ। ओम बिरलाले विपक्षसित सदन सञ्चालनमा सहयोग गर्ने आग्रह पनि बारबार गर्नुभयो, तर विपक्षले आफ्नो विरोध जारी राखेपछि लोकसभालाई दिउँसो 12 बजीसम्मका लागि स्थगित गर्न बाध्य हुनु पर्यो। राज्यसभामा पनि यही स्थिति देखियो। बिहान 11 बजे कारवाही सुरु भएपछि सदनमा विपक्षी दलहरूले यस मामिलामा हङ्गामा सुरु गरे। संसदीय कार्यमन्त्री किरण रिजिजूले भन्नुभयो, सरकार नीट मुद्दामाथि चर्चा गर्न तयार छ, तर विपक्ष तयार नरहेको स्पष्ट बुझिँदैछ। विपक्षका नेता मल्लिकार्जुन खड्गेले केन्द्रीय शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै भन्नुभयो, शिक्षा मन्त्रीको राजीनामा बिना चर्चाका लागि विपक्ष तयार हुने छैन। एनडिए अनि विपक्षी सांसदहरूले आज संसद परिसरको मकरद्वारमा विरोध प्रदर्शन गरे। एनडिए सांसदहरूले सदनमा नीट परीक्षा पेपर लिक मुद्दामाथि चर्चाको माग गरे, जबकि विपक्षी सांसदले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरे। भाजपा अध्यक्ष अनि राज्यसभा सांसद नितिन नवीनले भन्नुभयो, एनडिए सरकार छात्र अनि युवाहरूको भविष्यका लागि हर स्तरमा चर्चा गर्न पूर्ण तयार छ। पत्रकारहरूसितको कुराकानीमा नितिन नवीनले भन्नुभयो, लोकसभामा विपक्षका नेता राहुल गान्धी अनि सम्पूर्ण विपक्षले सदनमा यस मुद्दामा चर्चा गर्न मानेको छैन। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @AIR News Karsang अनि फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। फिलिपिन्सको मनिलामा आयोजित 33 आसियान क्षेत्रीय मञ्चको मन्त्रीस्तरीय सम्मेलनमा भारतले आतंकवाद सहन नगर्ने नीतिको आह्वान गरेको छ अनि एक स्वतन्त्र खुला समावेशी तथा नियम आधारित हिन्द प्रशान्त क्षेत्रप्रति आफ्नो प्रतिबद्धताको पुष्टि गरेको छ। बैठकलाई सम्बोधित गर्दै विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभयो, बढ्दो वैश्विक तनावको यो समयमा यो मञ्च हिन्द प्रशान्त क्षेत्रमा राजनीतिक अनि सुरक्षा मुद्दाहरूमाथिको चर्चाका लागि एक महत्त्वपूर्ण मञ्च बनेको छ। समुद्री सुरक्षामाथि श्री जयशंकरले भन्नुभयो, केन्द्र हिन्द महासागर क्षेत्र, हिन्द प्रशान्त समुद्री क्षेत्र जागरूकता पहल अनि भारतीय नौसेना सम्पत्तिहरूको तैनातीले समुद्री डकैती तस्करी अनि मादक पदार्थको तस्करीसँग जुझ्न निकै सहयोग पुर्याएको छ। डाक्टर जयशंकरले परमाणु अप्रसार अनि निरस्त्रीकरण मानदण्डहरूको हनन विरुद्ध अन्तर्राष्ट्रिय सतर्कता बढाउने पनि आह्वान गर्नुभयो। भारत र युएईले एक अर्काको देशमा बसोबास गर्ने आफ्ना नागरिकहरूको सुरक्षा, सम्मान र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता दोहोऱ्याएका छन्। भारत युएई संयुक्त वाणिज्य

भारतको देशभक्तिपूर्ण नाराका साथ गाउँ गाउँ पुगी स्वतन्त्रताको भावनालाई जागृत गराएका थिए। श्री राधाकृष्णनले भन्नुभयो, कारावास अवधि कुष्ठरोगले ग्रसित भए पनि सुब्रमण्यम शिव स्वतन्त्रता सङ्ग्राममा अडिग रहे अनि अन्तिम समयसम्म राष्ट्रका लागि सङ्घर्ष जारी राखे। झारखण्ड फिल्म विकास लिमिटेड तथा कोलकाता स्थित सत्यजित रे फिल्म अनि टेलिभिजन संस्थानबीच मुख्यमन्त्री हेमन्त सोरेनको उपस्थितिमा एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरिएको छ। चाङझोमा चीन ओपन ब्याडमिन्टन टुर्नामेन्टमा पीवी सिन्धु प्री क्वार्टर फाइनलमा चीनकी चेन युफेईसित पराजित भएकी छन्। सुन्धीले पछिल्लो सप्ताह जापान ओपन ब्याडमिन्टन जितेकी थिइन्। केन्द्रीय युवा मामिला तथा खेलकुद मन्त्री मनसुख मन्डाभियाले ग्लास्गो राष्ट्रमण्डल खेल मन्त्रीहरूको बैठकको क्रममा नवनिर्वाचित राष्ट्रमण्डल महासचिव शर्ली आयोरकोर बोटबेसँग भेट गर्नुभयो। मौसम विभागले गुजरात अनि मध्य महाराष्ट्रको केही भागमा आज भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। यो समाचार हाम्रो युट्युब च्यानल एट एआइआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। मुख्य समाचार एकचोटि फेरि। प्रधानमन्त्री नरेन्द्र मोदीले नीट परीक्षा प्रश्न लिक मामिलामा त्वरित कारवाही र कडा सजाय दिलाउन फास्ट ट्रेक स्थापित गर्ने घोषणा गर्नुभएको छ। नीट पेपर लिक मामिलामा विपक्षको अवरोधपछि लोकसभाको कारवाही दिनभरिका लागि स्थगित गर्न पर्यो। भारत र युएले एक अर्काको देशमा बसोबास गर्ने नागरिकहरूको सुरक्षा सम्मान र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो, पूरा भयो।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो समूह आवाजमा देशभक्ति गीत, शब्द तथा संगीत मन बहादुर राईका। एफएम 103.5 मेघार्ज न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 100.2 मेघार्ज अनि प्रसार भारती ओटिटी वेयर्स प्लेटफर्ममा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब अघिल्लो प्रस्तुति नारी प्रगतिको।

0: नमस्कार सम आदरणीय श्रोता उपस्थित छौ साप्ताहिक कार्यक्रम नारी प्रगति लिएर त सदा झैं आज पनि एक राम्रो विषय लिएर उपस्थित भएका छौ आजको विषय रहेको छ काम र परिवार बीच सन्तुलन त यस विषयलाई जानकारी प्रस्तुत गर्नार्थ स्टुडियोमा उपस्थित हुनुहुन्छ प्रवीणा थापाज्यू त यहाँलाई स्वागत जनाऊ नमस्कार प्रवीणाज्यू
1: नमस्ते विनिताज्यू
0: त आजको हाम्रो जुन विषय छ काम र परिवार बीच सन्तुलन होइन यहाँबाट नै हामी बुझ्छौँ आजको धेरै महिलाहरू दोहोरो काम गरिरहेका हुन्छन् होइन घरमा पनि गरिरहेका हुन्छन् अनि अफिस अथवा कार्यालयमा पनि गरिरहेका हुन्छन् तर दोहोरो काम गर्दा उनीहरूले आफ्नो समयलाई कसरी सन्तुलन राख्छ भन्ने कुरा चाहिँ हामी यहाँ चर्चा गर्नेछौँ होइन प्रवीणाज्यू यस विषयमाथि आफ्नो मन्तव्य के राख्नुहुन्छ हाम्रो श्रोता समक्ष प्रष्ट पारिदिनुहोस् न
1: हजुर काम र परिवार बीच सन्तुलनको विषयमा भन्नुपर्दा मेरो विचारमा चाहिँ विनिताज्यू काम र परिवार मानिसको जीवनको दुई अत्यन्त महत्त्वपूर्ण पक्ष हुन् सुखी र सफल जीवनका लागि यी दुवै समान रूपमा महत्व दिन आवश्यक ठान्छु म तपाईँ पनि त्यही सोच्नुहुन्छ होला होइन कामले आर्थिक सुरक्षा आत्मनिर्भरता र भविष्य निर्माणमा सहयोग गर्छ भने परिवारले माया साथ प्रेक्षा र मानसिक शान्ति प्रदान गर्छ आजको व्यस्त जीवनशैलीका कारण धेरै मानिसले काममा बढी समय बिताउने गर्छन् यसैले परिवारलाई पर्याप्त समय दिन नसक्दा सम्बन्धमा दूरी आउन सक्छ यसैले काम र परिवार बीच सन्तुलन कायम गर्न अत्यन्त आवश्यक ठान्छौँ होइन हामी काम र परिवारको बीच सन्तुलन कायम गर्न समयको सही व्यवस्थापन गर्नुपर्छ कामको निश्चित समयपछि परिवारसँग पनि समय बिताउने सँगै खाना खाने कुराकानी गर्ने तथा आवश्यक पर्दा घुम्न जाने बानीले पारिवारिक सम्बन्ध बलियो बनाउँछ साथै परिवारका सदस्यहरूले पनि एकअर्कालाई सहयोग र सम्मान गर्नु अत्यन्त आवश्यक काममा सफलता प्राप्त गर्नु जति महत्त्वपूर्ण छ परिवारको साथ र सुखी पनि उत्तिकै महत्त्वपूर्ण हामी ठान्छौँ होइन काम र परिवार बीच राम्रो सन्तुलन काम गर्न सक्ने व्यक्ति शारीरिक मानसिक र सामाजिक रूपमा पनि स्वस्थ रहन्छ यसै कारण भनाइ छ काम र परिवार बीचका दुई पाङ्रा हुन् यी दुवै बीच उचित सन्तुलन काम गर्न सके जीवन सुखी सफल र सन्तुष्ट बन्छ भनी हामी ठान्छौँ
0: प्रवीणज्यू तपाईँ के सोच्नुहुन्छ कि काम र परिवार बीच सन्तुलनको लागि हामीले के मुख्य भूमिका निभाउनु पर्छ जस्तो लाग्छ
1: काम र परिवार बीच सन्तुलनका मुख्य भूमिकाहरू भन्नुपर्दा मानव जीवन अनेकौँ जिम्मेवारी सपना लक्ष्य र सम्बन्धहरूको समीक्षण हो तीमध्ये काम र परिवार बीचका दुई अत्यन्त महत्त्वपूर्ण आधार हुन् कामले व्यक्तिलाई आर्थिक रूपमा सक्षम बनाउँछ आत्मनिर्भरता र सामाजिक प्रतिष्ठा प्रदान गर्छ भने परिवारको माया स्नेह सुरक्षा प्रेरणा र मानसिक शान्ति प्रदान गर्छ यी दुवै पक्ष एकअर्काका पूरक हुन् हामी ठान्छौँ मलाई त्यस्तो लाग्छ होइन कुनै एक पक्षलाई मात्र प्राथमिकता दिँदा जीवन असन्तुलित हुन सक्छ यसैले सुखी सफल र सन्तुष्ट जीवनका लागि काम र परिवार बीच उचित सन्तुलन कायम गर्नु आवश्यक हुन्छ यसै प्रकारले विनिताज्यू आजको आधुनिक युगमा विज्ञान प्रविधि र विश्वव्यापी प्रतिस्पर्धाको विकाससँगै मानिसको जीवनशैलीमा धेरै परिवर्तन भएको छ आर्थिक आवश्यकता बढ्दै गएको छ र मानिसहरू आफ्नो जीवन भविष्य सुरक्षित बनाउन बढी मेहनत गरिरहेका छन् यद्यपि कामको व्यवस्थाताका कारण परिवारसँग बिताउने समय घट्दै गएको छ यसैले पारिवारिक सम्बन्ध मानसिक स्वास्थ्य र सामाजिक जीवनमा नकारात्मक असर पनि पर्न जान थालेको छैन र यसैले काम र परिवार बीच सन्तुलन कायम गर्नु आजको समयको प्रमुख आवश्यकता पनि बनेको छ
0: हजुर त प्रवीणज्यू हामीले कुरा गर्दैछौँ काम र परिवार बीच सन्तुलन होइन त यस जानकारीलाई केही क्षण रोकेर एउटा गीत सुनौ न त
1: हुन्छ

0: श्रोता अहिले सुन्नुहुँदैछ साप्ताहिक कार्यक्रम नारी प्रगति। त हामी यस नारी प्रगति अन्तर्गत हामीले प्रस्तुत गरिरहेका छौँ काम र परिवार बीच सन्तुलन माथि जानकारी, जसलाई प्रस्तुत गर्नुहुँदैछ यहाँ प्रवीणा थापाज्यूले। त प्रवीणाज्यूलाई प्रश्न गर्न चाहन्छु, काम र परिवार बीच सन्तुलन गर्नको निम्ति हामीले कुन चाहिँ भागलाई चाहिँ विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँको विचारमा?
1: विनिताज्यू, काम र परिवार बीच सन्तुलनका मुख्य भागहरू भन्नुपर्दा पहिलो भागमा चाहिँ काम र परिवार बीच सन्तुलनको अर्थ बुझ्न हामीले धेरै जरुरी छ, होइन? काम र परिवार बीच सन्तुलन गर्न व्यक्तिले आफ्नो समय, ऊर्जा, जिम्मेवारी र प्राथमिकतालाई यसरी व्यवस्थापन गर्नु हो कि कामको जिम्मेवारी पनि प्रभावकारी रूपमा पुरा होस् र परिवारले पनि पर्याप्त समय, माया, साथ र ध्यान प्राप्त गरोस्। यसको अर्थ काम गर्नु वा परिवारलाई बढी समय दिनु मात्र होइन, दुवैलाई समय महत्त्वका साथ व्यवस्थित रूपमा अघि बढाउनु पनि हो। दोस्रो भागमा भन्नुपर्दा काम र परिवार दुवै आवश्यक छन्। कामले व्यक्तिलाई आर्थिक स्वतन्त्रता प्रदान गर्छ, यसबाट दैनिक आवश्यकता पूरा गर्न शिक्षा, स्वास्थ्य, आवास, भविष्यको बचत तथा सामाजिक उत्तरदायित्व पूरा गर्न सम्भव हुन्छ। कामले व्यक्तिको क्षमता विकास गर्छ, नयाँ सिप सिकाउँछ, अनुशासन र आत्मसम्मान बढाउँछ। यसरी नै काम मार्फत व्यक्तिले आफ्नो पहिचान बनाउँछ र समाजमा सम्मान प्राप्त हुन्छ। यसरी नै भन्नुपर्दा विनिताज्यू, परिवार मानिसको पहिलो विद्यालय हो। परिवारबाट नै व्यक्तिले प्रेम, संस्कार, अनुशासन, सहकार्य, सम्मान र जिम्मेवारी सिक्छ, होइन र? कठिन समयमा परिवारले साथ दिन्छ, जीवनका सुखद क्षणहरू परिवारसँग बढ्दो खुसी दोबर हुन्छ भने दुःखका बेला परिवारको साथले मानसिक बल बढाउँछ। स्वस्थ परिवारले स्वस्थ समाज निर्माण पनि गर्नमा मद्दत गर्छ।
0: प्रवीणज्यू, वर्तमान समयमा काम र परिवार बीच सन्तुलन कायम गर्न किन कठिन हुँदै गएको छ जस्तो लाग्छ तपाईँ?
1: हवस् त विनिताज्यू, वर्तमान समयमा काम र परिवार बीच सन्तुलन कायम गर्न कठिन हुँदै गर्न किन गइरहेको छ भने वर्तमान समयमा प्रतिस्पर्धा, प्रवृत्ति र व्यस्त जीवनशैलीको युग हो। मानिसहरू आफ्नो करियरमा सफल हुन, आर्थिक व्यवस्था सुधार्न र परिवारका आवश्यकताहरू पुरा गर्न दिनरात मेहनत गरिरहेका छन्। तर यही व्यवस्थाको कारणले गर्दा काम र परिवारलाई अघि बढाउन पनि मानिसहरूलाई अलिक कठिन हुँदै गइरहेको हामी देख्न सक्छौँ। यसको सबैभन्दा पहिलो कारण बढ्दो आर्थिक दबाव पनि हो। दैनिक उपभोग वस्तुको मूल्य वृद्धि, शिक्षा, स्वास्थ्य, घर भाडा तथा अन्य खर्च बढ्दै गएकोले धेरै व्यक्तिले अतिरिक्त समय काममा नै बिताउने गर्छन्। यसको आवश्यकता पनि पर्न गइरहेको नै छ। कतिपयले ओभर टाइम र पार्ट टाइम काम वा अतिरिक्त समय पनि गर्नुपर्ने हुन्छ, यसैले परिवारलाई बिताउने समय घट्दै गइरहेको हामी पाउँछौँ।

0: आजको वर्तमान समयमा मोबाइल ल्यापटप इन्टरनेट तथा सामाजिक सञ्जालका कारण कार्यालयको काम घरसम्म पनि आइपुग्न गइरहेको हामी पाउँछौँ। धेरै कर्मचारीहरूले कार्यालय समयपछि पनि इमेल अनलाइन बैठक तथा अन्य काम गर्नुपर्ने भएकोले परिवारलाई पर्याप्त समय दिन सक्दैनौँ। साथै परिवारका सदस्यहरू पनि मोबाइलमा व्यस्त रहने भएकोले आपसी सम्वाद आत्मीयता कम हुँदै गइरहेको हामी पाउँछौँ, होइन र विनिताज्यू? पहिले संयुक्त परिवारमा घरका काम तथा बालबालिकाको हेरचाह सबैले एकसाथ मिलेर गर्ने गर्थ्यौँ। अहिले धेरै त्यस्तो परिवार एकल भएको कारणले घरका सम्पूर्ण जिम्मेवारी श्रीमान श्रीमतीले मात्र वहन गर्नुपर्ने भएको छ। यसैले काम र परिवार बीच सन्तुलन कायम गर्न मानिसमा थप चुनौती सिर्जना हुन गइरहेको हामी
1: पाउँछौँ। हामीले जसो गरेर पनि हामीले काम र परिवार बीच सन्तुलन राख्नु आवश्यक पर्छ, होइन? यसको सन्तुलन राख्नको निम्ति मुख्य आयामहरू बारे के भनिदिनुहोस्?
0: काम र परिवार बीच सन्तुलनका मुख्य आयामहरू भन्नुपर्दा विनिताज्यू, मेरो विचारमा चाहिँ सबैभन्दा पहिलो हामीले समयको व्यवस्थापन गर्नु सिक्नु पर्यो, होइन? समय व्यवस्थापन भन्नुपर्दा समय व्यवस्थापन सन्तुलित जीवनको मुख्य आधार पनि हो। सबै मानिससँग दिनको 24 घन्टा बराबर हुन्छ, तर यसको उपयोग गर्न तरिका फरक हुन्छ। काम, परिवार, आराम, स्वास्थ्य, अध्ययन र मनोरञ्जनका लागि समय छुट्याउनु आवश्यक हुन्छ। प्राथमिकता निर्धारण, दैनिक तालिका बनाउने र समयको सदुपयोग गर्ने बानीले जीवनको आय व्यवस्थित बनाउन जान्छ। काम र परिवार बीच सन्तुलनका मुख्य आयामहरूमा दोस्रो आयाममा भन्नुपर्दा मानसिक तथा भावात्मक उपस्थिति पनि एकदमै धेरै महत्त्वपूर्ण छ। परिवारसँग बस्दा मन काममा हुनु र काम गर्दा मन घरमा हुनु दुवै अवस्था असन्तुलनका संकेत हुन्। वास्तविक सन्तुलन भनेको जहाँ छौ त्यही पूर्ण रूपमा उपस्थिति हुनु हो। परिवारसँग हुँदा उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने, हाँस्ने, अनुभव साझा गर्ने तथा काम गर्दा पूर्ण ध्यान काममै केन्द्रित गर्ने बानी विकसित हामीले गर्नुपर्छ। यसको तेस्रो आयाममा भन्नुपर्दा शारीरिक तथा मानसिक स्वास्थ्य। स्वास्थ्य राम्रो नभए काम राम्रो हुँदैन र परिवारलाई पनि उचित समय दिन सकिँदैन। नियमित व्यायाम, पर्याप्त निन्द्रा, सन्तुलित भोजन, योग, ध्यान र तनाव व्यवस्थापनले व्यक्ति स्वस्थ हुन्छ। स्वस्थ व्यक्ति नै आफ्नो परिवार र कार्यक्षेत्र दुवैमा प्रभावकारी भूमिका खेल्न सक्षम पनि हुन्छ। काम र परिवार बीच सन्तुलनका आयामका चौथो भागमा चाहिँ सामाजिक तथा सांस्कृतिक जिम्मेवारी पनि धेरै महत्त्वपूर्ण छ विनिताज्यू। नेपाली समाजमा चाडबाड, विवाह, धार्मिक कार्यक्रम तथा सामाजिक भेटघाटको विशेष महत्व छ। कामको व्यवस्था बीच यस्ता अवसरमा परिवारसँग सहभागी हुँदा सम्बन्ध अझ बलियो हुन्छ। सामाजिक सम्बन्धले व्यक्तिको मानिस स्वस्थ र सामाजिक समर्थन प्रणालीलाई पनि मजबुत बनाउन सक्छौँ।
1: हजुर हजुर, तपाईँ बिनाज्यू फेरि एउटा गीत सुनेर गीत रमाइलो गरौँ।
0: हुन्छ।

0: दासुदाई सुगीत पश्चात आउनुहोस् हाम्रो यो विषय काम र परिवार बीच सन्तुलनलाई अघि बढाउँ। प्रवीणज्यू, तपाईँ एक महिला होइन, तपाईँ पनि दोहोरो काम गर्नुहुन्छ, कार्यालय अनि घरमा पनि गर्नुहुन्छ, तर दोहोरो काम गर्दाखेरि तपाईँले आफ्नो समयलाई कसरी सन्तुलन राख्नुहुन्छ, तपाईँको विचार राखिदिनुहोस् यस विषयमा।
1: विनिताज्यू, काम र परिवार बीच सन्तुलन कायम गर्ने उपायहरू भन्नुपर्दा विनिताज्यू, कार्य क्षेत्रमा अप्नाउनु पर्ने उपायहरू, कामको प्राथमिकता निर्धारण गर्नु पर्यो, आवश्यक योजना बनाएर काम गर्ने, अनावश्यक बैठक र समय खेर जाने गतिविधि कम गर्ने, आफ्नो क्षमता भन्दा बढी जिम्मेवारी पनि नलिने, आवश्यक पर्दा सहकर्मीको सहयोग पनि लिने। पारिवारिक स्तरमा अप्नाउनु पर्ने उपायहरू भन्नुपर्दा, अहिलेको समयमा कामको व्यस्तताले गर्दा परिवारसँग समय बिताउन अत्यन्त कठिन पर्न गइरहेको छ। यसैले कम्तीमा पनि दिनमा एकपल्ट परिवारसँग हामीले सँगै भोजन गर्न सके उचित हुन छैन विनिताज्यू? परिवारका सदस्यहरूको कुरा ध्यानपूर्वक सुन्ने, घरको काम सबै सदस्यहरूले सँगै मिलेर गर्ने, मोबाइल भन्दा परिवारलाई प्राथमिकता दिने, बालबालिकाको पढाइ खेलकुद र मानसिक अवस्थाबारे चासो राख्ने, वृद्ध आमा बाबाको हेरचाह र सम्मान गर्ने, परिवारका सदस्यहरूको सफलता र समस्यामा सम्मान रूपमा सहभागी हुन धेरै जरुरी छ।
0: हजुर, त हामीले काम र परिवार बीच सन्तुलन गर्न चाहेर पनि कतिपय चुनौतीहरू देखा पर्छ होइन, त्यसबारे के भन्नुहुन्छ तपाईँ?
1: काम र परिवार बीच सन्तुलन नमिल्दा देखिने चुनौतीहरू भन्नुपर्दा विनिताज्यू, सबैभन्दा पहिलो मानसिक तनाव। लामो समयसम्म निरन्तर काम गर्दा मानिस मानसिक रूपमा थकित हुन्छ, उत्साह घट्छ, मानिसमा रिस बढ्छ, निन्द्रा बिग्रन्छ र निर्णय क्षमता कमजोर हुन जान्छ। पारिवारिक सम्बन्ध कमजोर हुनु, परिवारसँग समय नबिताउँदा जीवनसाथी छोरा छोरी र आमा बाबासँग भावनात्मक दूरी बढ्न सक्छ, विश्वास कम हुन सक्छ र विवाद पनि बढ्न सक्छ होइन विनिताज्यू? कामको व्यवस्थाताले बालबालिकाको विकासमा असर भन्नुपर्दा चाहिँ, अभिभावक व्यस्त हुँदा बालबालिकाले पर्याप्त समय मार्गदर्शन र भावनात्मक सहयोग पाउन सक्दैन, यसैले उनीहरूले व्यक्तित्व विकास, पढाइ र आत्मविश्वासमा असर पर्न पनि सक्छ। स्वास्थ्यमा पनि नकारात्मक यसको प्रभावहरू छ है
0: विनिताज्यू?
1: स्वास्थ्यमा नकारात्मक प्रभाव पर्दाखेरि मानिसमा उच्च रक्तचाप, मधुमेह, मोटापन, अनिन्द्रा, चिन्ता, डिप्रेसन तथा मुटु सम्बन्धी समस्याहरू पनि बढ्न सक्छ है विनिताज्यू? कार्य क्षमतामा पनि कमी हुन सक्छ। पारिवारिक तनावले कार्यालयको कामकोमा ध्यान केन्द्रित गर्न कठिन हुन्छ, निर्णयमा गल्ती हुन्छ र करियरमा समेत पनि

0: असर पर्न हामीलाई सक्छ।
1: हजुर त प्रवीणज्यू, हामीले यो जानकारी दिँदा दिँदै समय भएको यहाँ घरिले संकेत दिइरहेछ होइन, त निष्कर्षमा के भन्न चाहनुहुन्छ तपाईँको मन्तव्य राख्नुहोस्।
0: काम र परिवार बीच सन्तुलनको बीचमा निष्कर्षमा भन्नु पर्दा विनिताज्यू, काम र परिवार बीचको सन्तुलन कुनै निश्चित बिन्दु वा फर्मुला होइन, यो एक सधैँ चलिरहने प्रक्रिया हो। जीवनको आवश्यकता अनुसार कहिले कामलाई त कहिले परिवारलाई बढी प्राथमिकता दिनुपर्ने हुन आवश्यक हुन्छ। करियरमा सफल हुनु महत्त्वपूर्ण छ, तर त्यो सफलताको उत्सव मनाउन साथमा खुसी परिवार भएन भने यसको कुनै अर्थ रहँदैन। यसैले सचेत भई समय र ऊर्जाको सही व्यवस्थापन गरेर दुवै क्षेत्रलाई सुखद बनाउनु नै वास्तविक बुद्धिमानी म ठान्दछु।
1: हजुर प्रवीणज्यू, त श्रोता आज काम र परिवार बीच सन्तुलन विषयमाथि यहाँ प्रवीणा थापाज्यूले अति राम्रो बुधाहरू हामी साथै हाम्रो श्रोता समक्ष राखिदिनु भयो। यस जानकारीलाई यतिमा समाप्त गर्छौँ। नमस्ते।
0: नमस्ते।

सर्वप्रथम आकाशवाणी खरसाङ सुनिरहनुभएका सम्पूर्ण श्रोता साथै विद्यार्थीवर्गमा म सञ्जालिका शर्मिष्ठाको तर्फबाट शिक्षा ज्योति कार्यक्रममा हार्दिक स्वागत जनाउँदै सुनाउन लागिरहेछु देशभक्ति गीत।

0: देशभक्ति गीत पश्चात आजको यस कार्यक्रममा हजुरहरू समक्ष जानकारी राख्नेछौ स्वतन्त्रता संग्रामी चन्द्रशेखर आजादको जीवनी विषयमा। र यस कार्यक्रमको निम्ति आज यहाँ स्टुडियोमा उपस्थित हुनुहुन्छ शिक्षक तिलक शर्मा ज्यू।
1: मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज तिमीहरू समक्षमा म तिलक शर्मा इतिहासको एक विषय लिएर उपस्थित भइसके र विद्यार्थी भाइ बहिनीहरू साथै श्रोताबिन, आज हामी भारतवर्षको इतिहासमा एक क्रान्तिकारी स्वतन्त्र संग्रामी चन्द्रशेखर आजाद सम्बन्धमा केही जानकारी प्रस्तुत गर्न गइरहेछु। भारतको इतिहासमा आफ्नो नाम अङ्कित गर्ने एक वीर क्रान्तिकारी स्वतन्त्रता संग्रामी भारत माताको वीर सपूत शहीद चन्द्रशेखर आजाद सम्बन्धमा जान्ने कोसिस गर्नेछौँ। क्रान्तिकारी स्वतन्त्रता संग्रामी चन्द्रशेखर आजादको जीवनमा जोडिएका घटनाहरू साथै कसरी ती घटनाहरूमा तिनी जोडिन पुगे, कलिलो उमेरमा नै आफ्नो मातृभूमि स्वतन्त्रताको निम्ति आफूलाई होमिन पुगे, इतिहासको पानामा किन तिनको नाम सधैँ अमर भएर रहन गए, तिनले भारतवर्षको स्वतन्त्रता संग्राममा कस्ता भूमिका निर्वाह गरेका थिए भन्ने कुरो बताउन गइरहेछु। चन्द्रशेखर आजादको जन्म 23 जुलाई 1906 सालमा भएको थियो र तिनको खास नाम चन्द्रशेखर तिवारी थियो। तिनका पिताको नाम सीताराम तिवारी थिए भने तिनको आमाको नाम जगानी तिवारी थिइन्। तिनको जन्म मध्य प्रदेशको भाभरा भन्ने गाउँमा एक साधारण कानकुञ्ज ब्राह्मण परिवारमा भएको थियो। तिनको पुर्ख्यौली भने उत्तर प्रदेशको नवान्न जिल्लाको बदरगा भन्ने गाउँका थिए। आफ्नो बाल्यकाल गरिबीमै बितेर गयो। तिनी पढ्नमा मध्यम थिए तर तिनको स्वभाव भने सानैदेखि जिद्दी निडर खालका थिए। तिनका आमा चाहन्थे कि चन्द्रशेखर संस्कृतिका विद्वान व्यक्ति हुन् तर दैवको संजोग त्यसो हुन सकेन। हुन त तिनी बाल्यकालमा बम्बईबाट संस्कृत पढ्न बनारस पनि गएका थिए। संस्कृत अध्ययन गराउन चन्द्रशेखरलाई काशी विद्यापीठमा पठाउन आमाले आफ्ना पतिलाई राजी गराइसकेका थिए तर त्यसो हुन सकेन। सानैदेखि जिद्दी र निडर स्वभावका चन्द्रशेखर भारतवर्षको आजादीलाई नै रोजे। भारतवर्षको स्वतन्त्रताको युद्ध चलिरहेको थियो। देशका सबै क्रान्तिकारी युवावर्ग पनि उक्त क्रान्तिमा लागि परेको आफ्नो देश आजाद गराउन अङ्ग्रेजहरूको विरुद्धमा खडा भएका जस्ता कुरोहरूले युवा अवस्थामा पुगेका चन्द्रशेखरको मनमा पनि छाप पर्नु स्वाभाविकै थियो। 13 अप्रेल 1919 जलियावाला बाग हत्याकाण्डको नरसंहार आफ्नो कानले सुनेका चन्द्रशेखर आजाद आफूलाई सम्हाल्न सकिरहेका थिएनन्। त्यस हत्याकाण्डमा अङ्ग्रेजहरूद्वारा वीर क्रान्तिकारी भारतीयहरूमाथि अन्धाधुन्ध गोली चलाई 120 भन्दा ज्यादाको हत्या गरेका थिए, जसमा ससाना केटाकेटी बुढाबुढी मानिस सामेल थिए। 20 मिनटसम्म निरन्तर गोली चलाई हत्या गरेको त्यस प्रतिशोधको भावना चन्द्रशेखरको मनमा गाडिसकेको थियो। देश स्वतन्त्रता संग्राममा हजारौं युवा युवती संग्रामीहरूका बलिदानको कुराहरूले तिनको मनमा पनि एक दिन अवश्य आफू पनि देश स्वतन्त्रताको संग्राममा सामेल भई अङ्ग्रेजहरूको क्रूर शासन विरुद्धमा खडा हुने विचार राखेका चन्द्रशेखरले महात्मा गान्धीद्वारा अङ्ग्रेज विरुद्धमा असहयोग आन्दोलन सुरु गरेका थिए। उक्त आन्दोलन चरम अवस्थामा पुगेका थियो, जसको प्रभाव तिनमा पर्न गयो अनि उक्त आन्दोलनलाई सहयोग पुर्याउन चन्द्रशेखर आजाद पनि त्यस आन्दोलनको एक हिस्सा भई निडर अघि खडा भए। त्यस समय तिनको उमेर केवल 15 वर्ष मात्रै पुगेको थियो। परोक्ष रूपमा त्यस आन्दोलनमा सहभागी भएका चन्द्रशेखर आजाद अङ्ग्रेजहरूद्वारा पक्रन सफल पुगे अनि जिल्ला मेजिस्ट्रेट कहाँ पेश गरियो। र भाइ बहिनीहरू, तिनी जति बेला अङ्ग्रेजहरूद्वारा पक्रिए त्यस समय तिनले आफ्नो जीवनको एउटा नयाँ मोड नै आएको महसुस गरे। ताकि तिनी जब अङ्ग्रेजहरूले पक्रिएर मेजिस्ट्रेट कहाँ पेश गरे तिनलाई, तब त्यस समय अङ्ग्रेज अफिसरले तिरस्कारपूर्ण शब्दमा प्रश्न गरेका थिए कि तेरो नाम के हो। तिनले अङ्ग्रेज अफिसरको आँखामा आँखा जुदाएर आजाद भनी जवाब दिएका थिए। फेरि अङ्ग्रेज अफिसरले बाबाको नाम सोद्धा तिनले अङ्ग्रेज अफिसरलाई स्वतन्त्रता भन्ने जवाब दिएका थिए भने घरको ठेगाना सोद्धा तिनले जेल भन्ने जवाब दिँदै आफू क्रान्तिकारी स्वतन्त्रता सेनानी भएको वीरताको साहस र भारतीय इतिहासमा आफूलाई राख्न सफल एक योद्धा चन्द्रशेखर आजाद नामले त्यस बेलादेखि परिचित हुन पुगे। त्यस समय कोर्टभित्र सबैका सबै वकिल कर्मचारी दङ्ग भए। एक क्षण कोर्टभित्रको वातावरण नै सुनसान भयो। अङ्ग्रेज अफिसर रिसले चुर भई तिनको शरीरमा कोर्रा बर्साउन लागे। तिनलाई जति जति कोर्रा हिर्काइन्थ्यो त्यति नै पल्ट शरीरबाट खुनका थोपा बगिरहेको हुन्थ्यो। तरै पनि तिनको मुखबाट भारत माता की जय भन्ने नारा निस्किरहेको हुन्थ्यो। चन्द्रशेखर आजादसँग स्वतन्त्रता सम्बन्धी विभिन्न घटनाहरू जोडिन पुगे। आफू एक देशभक्त साहसी योद्धा नै भई विभिन्न घटनाहरूमा सहभागी हुने गर्थे। भारतवर्षको इतिहासमा चौरी चौरा काण्ड पनि एक थियो, जुन काण्ड 4 फरवरी 1922 भए थियो। उत्तर प्रदेशको चौरी चौरा भन्ने ठाउँमा भएको उक्त काण्डलाई चौरी चौरा काण्ड भनी वर्णन गरेको पाइन्छ। उत्साहित भिडले थाना जलाएर जसमा रहेका 22 पुलिस कर्मीलाई जिउँदै जलाए। उक्त घटनालाई लिएर गान्धीजीले असहयोग आन्दोलन फिर्ता लिने निर्णय लिएका थिए। उक्त गान्धीजीको निर्णयबाट युवाहरूमा निराशाको भावना पैदा भयो भने चन्द्रशेखर आजादको मनमा ठूलो झट्का लाग्यो। असहयोग आन्दोलनले सफलता पाउन नसकेको साथै त्यस्ता आन्दोलनले मात्रै भारत माताको स्वतन्त्रता हुन नसक्नेदेखि सशस्त्र आन्दोलन पनि भारत स्वतन्त्रताको मार्गमा सफल बन्न सक्छ भन्ने विद्रोही भावना युवाहरूमा उत्पन्न हुन गयो, जसको निम्ति तिनीहरू बन्दुक पक्रन पनि पछि नहट्ने भए। त्यहीदेखि चन्द्रशेखर आजादको जीवनमा एउटा नयाँ मोड नै आयो। त्यसै समय चन्द्रशेखर आजादको भेट एक युवा क्रान्तिकारी मन्मथनाथ गुप्त नाम भएको व्यक्तिसँग भेट भयो। तिनले चन्द्रशेखर आजादलाई रामप्रसाद बिस्मिलसँग भेट गराए। रामप्रसाद बिस्मिलले पनि गान्धीजीको असहयोग आन्दोलन समाप्त गर्ने निर्णयको खुल्ला विरोध गरे। यसरी चन्द्रशेखर आजाद लगायत आफ्ना साथीहरूले हिन्दुस्तान रिपब्लिकन एसोसिएसन HRA भन्ने संस्था स्थापित गरी कङ्ग्रेसबाट टाढा रहे। हिन्दुस्तान रिपब्लिकन एसोसिएसनलाई बिस्मिल्लाले नेतृत्व गरे भने तिनलाई सहयोग गर्न यस संस्थामा योगेन्द्र चन्द्र च्याटर्जी, सचिन्द्र सन्याल अनि सचिन्द्रनाथ बक्सी साथ दिइरहेका थिए। आजाद चन्द्रशेखरले यो संस्था र ती साथीहरूले गरेको सहयोगको कुरा थाहा पाए पनि पक्का अब आफ्नो उद्देश्य नजिक नै पुगेको अनुभव गरे। त्यस संस्थामा चन्द्रशेखर आजादको अस्फार उल्ला खाँ अनि राजेन्द्र लाहेरी जस्ता क्रान्तिकारीहरूसँग भेट भयो। बिस्मिलले चन्द्रशेखर आजादको मनमा यस्तो भावना भरिदियो कि उनी तिनको सबैभन्दा भरोसामन साथी हो भन्ने। हिन्दुस्तान रिपब्लिकन एसोसिएसनको हरेक सभामा चन्द्रशेखर आजादको उपस्थिति रहन्थ्यो। अन्य साथीहरूको मनमा हौसला र हिम्मत आउने गर्थ्यो। चन्द्रशेखर आजादले हिन्दुस्तान रिपब्लिक एसोसिएसनका साथीहरूलाई भन्थे, मृत्युबाट ऊ नै डराउँछ जो अधीनमा बस्न चाहन्छ। हामी त स्वतन्त्रता छौँ, स्वतन्त्र भएर बस्न चाहन्छौँ। अब तिनले बन्दुक मात्रै होइन तर गोरिल्ला युद्ध पनि गर्न सिकाए। तिनले साथीहरूलाई गुप्त क्रान्तिकारी रणनीतिमा पनि निपुण बनाई। आजाद चन्द्रशेखर हिन्दुस्तान रिपब्लिकन एसोसिएसनको निम्ति धन एकजुट गर्ने कार्यतिर पनि लागे, जुन धन कसैले दिएको दानबाट होइन तर सरकारी खजाना लुटद्वारा संग्रह गरिन्थ्यो। चन्द्रशेखर आजाद भन्थे, अङ्ग्रेजहरूले भारतीयहरूबाट कर उठाएको पैसा जुन भारतीयहरूको खुन चुसेर जम्मा गरेको धन हो, जुन धन लुट्नु देशभक्तको काम हो। यो यस्तो समय थियो जुन समय आजादी को लागि लुट्नु पनि एक कर्तव्य सर नै तिनी मान्दथे। मन्मथनाथ गुप्त जो चन्द्रशेखर आजादका करिबी मित्र थिए, जसले चन्द्रशेखर आजादको जीवनीमा लेखेका एक पुस्तकमा तिनी लेख्छन्, कतिपय क्रान्तिकारीहरूले त्यस समय आफ्नो घरबाट घर गहना चोरेर ल्याउने गर्दथे, जुन चोरी तिनीहरूको निम्ति शरम गर्ने कुरो हुँदैन थियो, तर यो त एक बलिदान जस्तो नै मानिन्थ्यो, किनकि यो त

भारत आजादीको निम्ति गरेको हो भन्ने तिनीहरूको मनसाय थियो। जहाँ जहाँ ती क्रान्तिकारीहरू डकेट गर्न जान्थे त्यहाँ एक रसिद छोडेर जान्थे अनि जसमा लेखिएको हुन्थ्यो, यो डकेट भारत आजादीको निम्ति लिएको कर्जा हो, भारत आजाद भए पश्चात फिर्ता गरिनेछ। चन्द्रशेखर पनि त्यस्ता डकेटका एक सिपाही नै थिए। तिनी भन्थे, जहिले जहिलेसम्म हतियार अनि आन्दोलनको लागि पैसा हुँदैन तबसम्म अङ्ग्रेजहरूलाई उखेलेर फ्याँक्नु मुस्किल हुन्छ। यस्तै क्रान्तिकारी विचारधाराले भारतको आजादी सफल हुने भावना राख्ने युवाहरूद्वारा काकोरी रेल लुटको योजना पनि बनाएका थिए, जुन घटना पनि भारतको स्वतन्त्रताको इतिहासमा जोडिन पुगेको पाइन्छ। 9 अगस्त 1925 दिन उत्तर प्रदेशको काकोरी भन्ने स्टेसन अवस्थित छ, यसै स्थानमा रेल कुदिरहेको थियो। रेलको डिब्बामा बसेका अङ्ग्रेज अफिसर र साहुकारहरूलाई यो थाहै भएन कि अबको केही मिनटमा नै ब्रिटिस सरकारलाई ठूलो घटनाको सामना गर्नुपर्ने, जुन घटना जानी बुझी गरिएको घटना थियो, जुन घटना क्रान्तिकारी वीर रामप्रसाद बिस्मिल, असफाल मुल्ला खाँ, चन्द्रशेखर आजाद जस्ता भारत माताको वीर सपुतद्वारा गरिएको योजना थियो। हिन्दुस्तान रिपब्लिकन एसोसिएसनलाई पैसाको ज्यादै खाँचो थियो। रेल जब काकोरी स्टेसन नजिक पुग्यो तब त्यसै बखत चन्द्रशेखर आजाद अनि तिनका साथीहरूले धावा बोल्यो। एकै क्षणमा ट्रेन रोकियो, अङ्ग्रेजहरूसँग भएको धन आफ्नो कब्जामा पारे। यस घटनामा ती क्रान्तिकारी वीरहरूले जनतालाई हातसम्म पनि लगाएनन्, तर अङ्ग्रेजहरूको धन भने लुटियो। यो पैसा जनताको पैसा हो, यो पैसा जनताको लागि नै जानेछ। सन् 1925 त्यस काकुरी ट्रेन डकेटको घटना सारा भारतभरि नै फैलियो, चारैतिर हलचल मचियो। अङ्ग्रेजहरूलाई भने अब के गर्नु के नगर्नु भन्ने भइरहेको थियो। यस काकुरी ट्रेन क्रान्तिपछि अब अङ्ग्रेजहरूले क्रान्तिकारीहरूको विरुद्धमा जबरजस्ती एक दमनकारी प्रक्रिया सुरु गरे, क्रान्तिकारीहरूलाई पक्रन सुरु गर्न थाले। धेरै क्रान्तिकारीहरूलाई अङ्ग्रेज सरकारद्वारा पक्रन सफल पनि भए। राजेन्द्र लहेरीलाई गोवा जेलमा, रोशन सिंहलाई इलाहाबाद जेलमा, रामप्रसाद बिस्मिललाई गोरखपुर जेलमा, अशफाक उल्ला खाँलाई फैजाबाद जेलमा फाँसी दियो भने सचिन्द्र बक्सीलाई कालापानीको सजाय भयो। काकुरी ट्रेन डकेट काण्डमा अभियुक्तहरूको संख्या 20-25 रहेको थियो, जसको लुटको रकम 4,600 रुपियाँ 15 आना भन्दा केही बेसी रहेको थियो। चन्द्रशेखर आजाद, केशव चक्रवर्ती र मुरालीलाल गुप्त अङ्ग्रेजहरूको हातबाट बाँच्न सफल भए। चन्द्रशेखर आजाद अङ्ग्रेजहरूलाई छक्काएर भाग्न सफल बनेका थिए। यस काकुरी घटनापछि अङ्ग्रेजहरूको नजरमा चन्द्रशेखर आजादमाथि थियो। तिनलाई कसरी पक्राउ गर्न सकिन्छ भन्ने विचारले तिनको खोजी चारैतिर हुन थाल्यो। अङ्ग्रेजहरूको निम्ति तिनी एक नम्बर दुश्मन नै भइसकेका थिए। आफ्नो साथीहरूको फाँसी र जेलको सजायले चन्द्रशेखर आजाद दुखी त थिए नै, तर तिनी अझ आफ्नो तन मनले शक्तिशाली बन्दै गए। तिनले कसम खाए कि आफ्ना बलिदानी क्रान्तिकारी साथीहरूको सपना अधुरो रहन दिने छुइन भन्ने। त्यसै बखत तिनको भेट एक नौजवान क्रान्तिकारी वीरसँग हुन गयो, जसको नाम थियो भगत सिंह। यस्तो जोडी जसले अब अङ्ग्रेजहरूको निन्द्रा नै भङ्ग गरिदिन यी दुई तत्पर हुँदै गए। तिनले शिव वर्मा महावीर सिंहसँग मिली गुप्त रूपमा हिन्दुस्तान रिपब्लिकन एसोसिएसनको पुनर्गठन गरे, जसलाई हिन्दुस्तान रिपब्लिकन सोसलिस्ट एसोसिएसन नामले जान्न थालियो, जसको उद्देश्य केवल आजादी मात्रै नभएर एक समाजवादी अनि न्यायपूर्वक भारत बनाउनु थियो।

एकतिर भगत सिंहको सोच अनि कलमले मानिसहरूको मनमा ज्वाला र क्रान्ति भरिदिन्थे भने अर्कोतर्फ चन्द्रशेखर आजादको क्रान्तिकारी विचार र हातमा बन्दुक अनि साहसले अङ्ग्रेजहरूलाई निन्द्रा नै लाग्दैन थिए। कति बेला के हुने हो भन्ने अङ्ग्रेजहरूको मनमा परिसकेको थियो। भारतको संवैधानिक सुधारको निम्ति साइमन कमिसन गठन भएको थियो, तर त्यस कमिसनमा एकैजना पनि हिन्दुस्तानी थिएनन्। तर उक्त कमिसन भारतीयहरूको भाग्य हो भन्ने लेखिएको थियो, जसको विरोध सारा भारतभरि हुन थाल्यो। साइमन गो ब्याक भन्ने नाराहरू लगाइयो। यो सन् 1928 सालको कुरो हो। त्यस कमिसनको विरुद्धमा लाला राजपत रायले लाहोरमा प्रदर्शन गरिरहेको थियो। अङ्ग्रेज पुलिसले प्रदर्शनकारीहरूमाथि लाठी बर्साउन लागे। लाला राजपत राय त्यसैमा घायल भए। केही दिनपछि तिनको मृत्यु पनि भयो। यसै घटनालाई लिएर भगत सिंह अनि चन्द्रशेखर आजादको मन

संस्थाका सबै सदस्यहरू पक्रन आदेश दिए। धेरै सदस्यहरू अङ्ग्रेजहरूबाट पक्रन सफल पनि बने, जसमा भगत सिंह पनि थिए। तर त्यस समय पनि चन्द्रशेखर आजाद अङ्ग्रेजहरूलाई छक्कै भाग्न सफल भए। तर समयले सधैँ साथ भने नदिने रहेछ। चन्द्रशेखर आजादको जीवनको अन्तिम लडाईँ भने अल्फ्रेड पार्कको युद्ध थियो। बिहानको हल्का घामको किरण जहाँ चन्द्रशेखर आजाद आफ्ना एकजना साथीलाई भेट्न आएका थिए, त्यसै समय एक वीरभद्र तिवारी नाम गरेका व्यक्तिले पुलिसलाई खबर गरिदिए। पुलिस अफिसरले पार्क घेर्ने आदेश दिए। क्षणभरमै पार्क वरिपरि पुलिस बन्दुक लिएर पार्क घेर्न सफल भए। डिएसपी ठाकुर विश्वेश्वर सिंहले हमला बोले अनि चारैतिरबाट गोली बर्साउन लागे। पुलिस अधीक्षक बोबरले रुखको आड लिएर चन्द्रशेखर आजादमाथि गोली चलाए, जुन गोली चन्द्रशेखरलाई लाग्न गयो। यसरी नै विश्वेश्वर सिंहले चलाएको दोस्रो गोलीले दाहिने हातमा लाग्न गयो। दाहिने हातमा गोली लागेका चन्द्रशेखर आजादले देब्रे हातले अङ्ग्रेज अफिसरहरूमाथि गोली चलाउन थाले। दाहिने हातमा गोली लागेका चन्द्रशेखरले अङ्ग्रेजहरूमाथि देब्रे हातले गोली चलाउन थाले। पुलिस अफिसरहरू कराइरहेका थिए, चन्द्रशेखरलाई जिउँदै पक्रन पर्छ। तर चन्द्रशेखर पनि अघिबाटै कसम खाएका थिए, आफूलाई कसैले पनि पक्रन सक्ने छैन। तिनको गोलीले तीनजना पुलिसहरूलाई मृत्युको मुखमा पुर्याइदियो। त्यस गोलीबारीमा तिनी पुरै घायल भइसकेका थिए। आफ्ना साथीहरूलाई त्यस गोलाबारीबाट बचाउन पनि जरुरी थियो। तिनले सुखदेव राजलाई त्यहाँबाट झट्ट निस्कने आदेश दिए। तिनले कभर फायर गरिरहेका थिए, त्यसै बखत सुखदेव त्यहाँबाट निस्कन सफल भए। अब उनी त्यहाँ एक्लै भए। तिनको शरीर खुनले लतपत भइसकेको थियो, तर तिनको हिम्मत र आँट बलियो थियो। एउटा रुखको पछि अडेस लागेर गोली बर्साउन लागे, जुन गोलीले बोबर अनि डिएसपी घायल भए। बोबरलाई दाहिने हातमा गोली लाग्यो भने डिएसपीलाई च्यापुमा गोलीले छेडेका थिए। अब आजादको पिस्तोलमा गोली सक्न लागेको थियो, केवल अन्तिम गोली मात्र बाँचेको थियो। अनि फेरि उसले काम गरे कि जुन कामले तिनी सधैँको निम्ति अमर हुन पुगे। आजादले बिस्तारै आकाशतिर हेरे अनि हाँसेर आफैलाई भने, आजाद भएर जन्मिएको छु, आजाद भएर नै मर्छु भन्दै वन्दे मातरमको पवित्र ध्वनि निकाले अनि अन्तिम गोली आफ्नो कन्भर्टमा चलाई। साँच्चै तिनी आजाद नै जन्मेका थिए औ आफ्नो जीवनलाई आजाद नै बनाए। उक्त घटना 26 फरवरी 1931 थियो। र विद्यार्थी भाइ बहिनीहरू, आज तिमीहरू समक्षमा मैले भारतवर्षको स्वाधीनता संग्रामी चन्द्रशेखर आजाद सम्बन्धमा केही जानकारी दिन सके र समय पनि सकिसकेकोले गर्दाखेरि म तिमीहरू समक्षमा बिदा लिन चाहन्छु। नमस्ते।

अहिले शिक्षा ज्योति कार्यक्रममा जानकारी दिनुभयो स्वतन्त्रता संग्रामी चन्द्रशेखर आजादको जीवनी विषयलाई लिएर प्रस्तुत गर्नुभएको थियो शिक्षक तिलक शर्मा ज्यूले। हवस् त श्रोता, यी वीर विरङ्गनाहरूको वीरता त्याग र बलिदान बिर्सन हुन्न यी भनाइको साथमा अब शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुता लेखनाथ राई अनि म सञ्चलिका शर्मिष्ठालाई बिदा दिनुहोस्। नमस्ते।

स्वागत तथा अभिवादन संपूर्ण श्रोतालाई आकाशवाणी को खरसाङ केन्द्रमा श्रोतहरु अब पनि हामी प्रस्तुत गर्न लागिरहेछौं फौजी श्रोतहरुको निम्ति प्रस्तुत कार्यक्रम जय जवान अन्तर्गत केही चलचित्रका गीतहरू

प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो अनुराधा पौडवालको आवाजमा चलचित्र साजनबाट। संगीत थियो नवीन नदीम श्रवणको अनि शब्द रचना थियो समीरको।

दीवाना यस चलचित्रबाट सुन्दै हुनुहुन्थ्यो कुमार शानु र साधना सरगमको आवाजलाई। शब्द रचना थियो शमीरको अनि संगीत थियो नदीम श्रवणको। श्रोताले जय जवान फौजी श्रोतहरूको निम्ति प्रस्तुत कार्यक्रम अन्तर्गत सुन्दै हुनुहुन्छ विविध चलचित्रका गीतहरू।

0: is on 103.5 Akashwani Karshong, and now it's time for the news headlines in Nepali.
1: Namaskar, yo Akashwani ho, samachar sneha thami bata sunuhos. फास्ट ट्र्याक कोर्ट स्थापना गरेर पेपर लिकका घटनाहरूमा सुनवाई छिटो गर्ने र दोषीहरू विरुद्ध कडा कारवाही गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयको केन्द्रीय गृहमन्त्री अमित शाहले प्रशंसा गर्नुभयो। केन्द्रीय मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, सरकारले छात्रहरूको प्रतिनिधिसँग बातचित गर्न चार औपचारिक प्रस्ताव पठाइसकेको छ र कुनै पनि समय सबै मुद्दामाथि चर्चा गर्न तयार छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले पेपर लिक मामलाको लागि फास्ट ट्र्याक कोर्ट बनाउने सरकारको निर्णयको समर्थन गर्नुभयो र भारतको युवाहरूको कल्याण र भविष्यको रक्षाप्रति प्रतिबद्धता दोहोऱ्याउनुभयो। केन्द्रीय पीयूष गोयलले आज भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट गर्नुभएको छ, नीट पेपर लिक मामलाका आरोपीहरूलाई त्वरित अदालतहरूको माध्यमले कडा सजाय दिइनेछ। खेल मन्त्री मनसुख मंडाव्याले ग्लास्गोमा कमनवेल्थ खेल मन्त्रीहरूको बैठकको क्रममा माल्दिप्स र युगाण्डाका आफ्ना समकक्षीहरूसँग द्विपक्षीय बैठकहरू गर्नुभयो। दिल्लीका मुख्यमन्त्री रेखा गुप्तले आज राष्ट्रिय प्रसारण दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो। सामाजिक सञ्जाल पोस्टमा मुख्यमन्त्रीले भन्नुभयो, यो एक यस्तो माध्यम हो जसले देशलाई जानकारी दिदछ, प्रेरणा दिदछ र एकताबद्ध बनाउँदछ, साथै विकसित भारतको भावनालाई पनि अगाडि बढाउँछ। मनिलामा भएको आसियान विदेश मन्त्रीहरूको बैठकको क्रममा रुसको विदेश मन्त्री सर्गे लाभरोभले अमेरिकाको विदेश मन्त्री मार्को रुबियोसँग भेट गर्नुभयो। र मौसम विभागले महाराष्ट्रको थाने, पालघर, नासिक अनि पुणेको घाट क्षेत्रहरूका लागि भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। यसका साथै मुख्य समाचार पूरा भयो। अब प्रादेशिक समाचार लिएर 6:50 मिनटमा पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताले तीन जन सन्देह हुनुहुन्थ्यो केही चलचित्रका गीतहरू हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ प्रस्तुत गर्न लागिरहेछौ हाम्रो अघिल्लो कार्यक्रम

0: नमस्ते साइली बुहारी आइपुगे म पनि।
1: नमस्ते नमस्ते बिरे दाजु।
0: एक्लै बसिराख्नु भएको छ?
1: हजुर त्यही त, आजको सभामा को आउनुहुन्छ भनेर म त पर्खेर बसिरहेको थिएँ नि दाजु।
0: हजुर हजुर, भन्दा पनि मैले आज सभामा एकजना अतिथि पनि निम्ताएको थिएँ,
1: अहिलेसम्म त आइपुग्नु भएको छैन।
0: हजुर, यसो गरौँ त, उहाँलाई पनि एकछिन पर्खिँदै हामी चाहिँ एउटा गीत सुनेर आनन्द लिँदै गरौँ न।
1: हुन्छ हुन्छ।

0: लौ त साइली बरी
1: हजुर हजुर
0: अहिले हामीले यो रमाइलो गरी गीत पनि सुन्यौँ
1: हजुर
0: अनि गीत सुन्दै गर्दाखेरि हाम्रो अतिथि पनि आइसक्नु भएको छ
1: परिचय गराउनुहोस् न दाजु
0: यहाँ हुनुहुन्छ सूर्य नारायण प्रधानज्यू
1: ए नमस्ते छ हजुरलाई
2: नमस्कार छ ए नमस्कार
0: सायद तपाईँको यहाँसित पहिलो चोटि भेट
1: हजुर
0: है बेला बेलामा हाम्रो सभामा आउनुहुन्छ अनि हामीलाई विभिन्न विषयहरूमा जानकारी गराउनुहुन्छ आज पनि सोध्नुपर्ने कुराहरू त मैले सोचिराखेको छु
1: है
0: आज चाहिँ यहाँसित हामी गाई पालन सम्बन्धी यसो जानकारी लिने इच्छा गरिराखेको छु साइली बुहारी
1: ए हुन्छ नि गाउँघरमा गाईहरू पालिन्छ हाम्रो पनि छ गाई बस्तु धेरैवटा कुराहरू जान्न पाइयो भने राम्रो हुन्छ नि दाजु
0: हजुर अनि यहाँ चाहिँ खरसाङको मानदी निवासी हुनुहुन्छ मानदी भन्ने ठाउँ कतिले चिनेको होला कतिले चिनेको छैनन् होला है नचिन्नेहरूको लागि चाहिँ यहाँबाट यसो जानकारी लिउँ कि भन्दैछु मानदी कस्तो ठाउँ हो प्रधानज्यू
2: मानदी खासैमा भन्नुपर्दाखेरि चाहिँ केही बजारदेखि अलिक पर एउटा मानदी खोला छ
0: हजुर
2: मानदीको उद्गम स्थल नै यतै हो र तल सिलगढी पुग्दा पनि महानन्द जुन भनिन्छ त्यही नदीकै नाममा चाहिँ महानदी र सिलगढीदेखि दार्जिलिङसम्म जुन रेलगाडी मोटरगाडीहरू ओहोरदोहोर गर्छ र सिलगढी र दार्जिलिङको बिचको स्थान चाहिँ महानदी
0: तपाईँले यो महानदीलाई चिनाउनु पर्दाखेरि कसरी चिनाउनुहुन्छ
2: अब पहिले चाहिँ गाउँघरमा प्राय गाई बाख्रा वस्तुहरू पालन हुन्थ्यो र अहिले घरि चाहिँ अब सबै मान्छे आधुनिक भएको जस्तो छ र यो प्रथा जुन छ बिलिँदै जाला जस्तो अगाडि गाउँमा 10 घरमा 8 घर चाहिँ गाउँ पालन हुन्थ्यो भनेदेखि अहिले 2 घर 3 घर अब यो हराउँदै जाने प्रथा जुन छ यसलाई चाहिँ हामीले सबै लागि मिली गरेर गौपालनलाई चाहिँ प्रोत्साहन गरेर बढाउनु पर्छ भन्ने चाहिँ मेरो विचार मानिलिनुहोस् एउटा बाख्रा खसी
0: हजुर
2: यो मेरो खसी भन्यो ठुलो भएपछि काट्यो त्यो मेरो खसी तुरियो गाई चाहिँ तुरिँदैन
0: ठिक भन्नुभयो ठिक भन्नुभयो अनि सुन्नुहोस् न तपाईँले यो गाई पालन गर्दै आउनु भएको कति वर्षदेखि हो
2: अब कति वर्ष भयो त्यो त भन्नु सकिँदैन किनभनेदेखि हाम्रो बाजेको पालोदेखि नै होला बाजेको पालोदेखि पछाडि हाम्रो बा आमाले पाल्नुभयो त्यहाँदेखि पछाडि अहिले हामी पाल्दैछौँ र यो प्रथा हामीले मैले मेरो छोराछोरीलाई पनि सिकाएर उनीहरूलाई पनि पाल्नु लाउनु पर्यो
1: ए हजुर यो गाई पालन गर्दाखेरि नि हामीले विशेष कस्तो कुराहरूमा ध्यान दिनुपर्ने त्यो बताइदिनुहोस् न
2: गाई पाल्नु इच्छा गर्ने जो नयाँ घरकाहरू हुनुहुन्छ उहाँहरूले हल्यान्ड जर्सी इत्यादि कुरो भनिन्छ
0: हजुर
2: त्यतापट्टि ध्यान लाउनु भएन
1: हजुर
2: आफ्नो गाउँमा कस्तो गाई छ गाउँकै ठाउँबाट ल्याएर पाल्नु चाहिँ असल हुन्छ किनभनेदेखि हावापानी पनि त्यहाँको त्यो गाई

0: गाईलाई मिल्छ
1: हजुर हजुर
0: र फेरि त्यो गाई जहाँबाट ल्याइन्छ त्यो नजिकको घरको हुन्छ र उहाँबाट पनि धेरै सहायता पाउन सकिन्छ।
1: तपाईँले अब गाई पालन गर्दाखेरि विशेष जातमा ध्यान दिनुपर्छ भनेर भन्नुभयो है, यो बाहेक अरू के कुराहरू रहेको छ?
0: अब गाई पाल्दाखेरि मैले कुन जातको गाई ल्याउँदैछु, मैले त भने आफ्नै गाउँमा जस्तो गाई छ गाउँले गाई नै, र त्यो गाई पाल्नुको लागि त हामी मान्छेलाई जस्तो घर उसलाई पनि चाहियो नि,
1: चाहियो चाहियो,
0: गाईकी माई भनिन्छ, आमै मानिन्छ, र उसलाई पनि उसको थलो चाहिँ सठिक ढङ्गले हुनु पर्यो, भुइँ ठिक हुनु पर्यो, उसले घाँस खाने दाना खाने ठाउँ ठिक हुनु पर्यो, उसको छाना ठिक हुनु पर्यो, छाना टिनको च्यादरको लगाएर गरममा गरम हुने
1: हजुर
0: जाडोमा जाडो हुने त्यस्तो बनाउनु भएन। सबभन्दा राम्रो छाना चाहिँ बाँसको कप्टे र बाँसको खपेटा, यो चाहिँ एयर कन्डिसन भन्दा हुन्छ, जाडोमा जाडो हुँदैन गरममा गरम हुँदैन।
1: अनि तपाईँले जुन चाहिँ छानाको कुरा त गरिहाल्नुभयो है, मानिलिनुहोस् दुईटा तिनटा पाल्नु हो भने गोठको बनावट कत्रो हुनुपर्छ होला?
0: हामीले गाई कत्रो छ गाईलाई यताउति चल्नु सक्नु पाउने 4 फुट जग्गा चाहिँ उसले सर्नु यताउति सर्नु पाउनु पर्यो।
1: अनि भुइँ चाहिँ कस्तो हुनुपर्छ?
0: भुइँ अहिले मैले देख्दाखेरि प्राय मान्छेले बेलायती सिमेन्ट को लाउने गर्छ र त्यो चाहिँ आधुनिक हो र त्यो प्राकृतिक होइन, सिमेन्ट लाउनु पर्छ तर ढुङ्गाको सोलिङ राम्रोसँगले लगाएर सोलिङ जुन ढुङ्गा जोड्नी हुन्छ त्यो जोड्नीमा चाहिँ 1 इन्ची जस्तो नाली बस्ने गरेर सिमेन्टले एउटादेखि अर्कोलाई अर्कोलाई जोड्दै लग्यो भनेदेखि गाईलाई चिसो तातोको समस्या परेन। तपाईँले माथिदेखि तल कम्तीमा 3 इन्ची चाहिँ ढाल हुनु पर्यो, त्यसो गर्दाखेरि त्यहाँ तरल पदार्थ रहनु सक्दैन, बगेर गइहाल्छ,
2: बगेर जान्छ।
1: हजुर, अनि तपाईँले जुन गाईलाई बस्ने गोठको कुरा गरिहाल्नुभयो है, यो बाहेक गाई पाल्दाखेरि हामीले विशेष दिनुपर्ने भनेको घाँस हो नि, यो घाँस पातको कुरामा चाहिँ के भन्नुहुन्छ तपाईँ?
0: हामी मान्छेलाई जस्तो पशुलाई पनि त्यस्तै हुनु पर्यो,
1: हजुर,
0: जस्तो हामीले बिहान 12 बजी बेलुका खाने बानी छ
2: हजुर,
0: र उनीहरूलाई पनि अब त्यही अनुसारले बिहान दाना दिनु पर्यो पहिले, र दाना दिनुभन्दा चाहिँ तातो पानी सहनु सक्ने तातो पानीमा झाडन निचारेर शिर पुच्छर खुट्टा सबै पुछिदिनुपर्छ तातो पानीमा, त्यो चप्दै निचार्दै पुछ्दै सिङ्गो शरीर सफा भइसकेपछि चाहिँ उसले जुन दाना खानु पाउँछ, चिसो दाना दिनु भएन, तातो पोल्ने पनि होइन, ठिकैको तातो दिनु पर्यो, त्यसरी दिँदाखेरि चाहिँ त्यो गाईले आफ्नो जिउको जुन रौँ झरेर रहेको हुन्छ सबै सफा भएको हुँदाखेरि चाहिँ राम्रोसँगले रुचाएर खान्छ।
1: अनि यो घाँस पातमा चाहिँ के दिन सकिन्छ होला?
0: घाँस दिँदाखेरि तपाईँले दिनु ठ्याक्कै नहुने घाँसहरू जो छ त्यो चाहिँ दिनु भएन, जस्तो डल्ले मलता बेपारी टेर्नु यस्तो घाँसहरू चाहिँ दिनु भएन, र अन्य घाँसहरू दिँदा पनि जस्तो बर्खाको समयमा अहिलेको समयमा सुक्खा घाँसहरू दिनु असल हुन्छ, बाँस जातिको घाँसहरू ढोडे लिपियर खस्रे खस्रो खाले खस्रे खस्रे पनि 4 किसिमको हुन्छ, र सकेबर मकैको ढोड धानको पराल सुक्खा दिनमा चैत वैशाखमा चाहिँ तपाईँले दुधिलो नेवारा डाले घाँसहरू, भुइँ घाँस दिँदाखेरि चिप्ले काने त्यस्तो दियो भनेदेखि चाहिँ असल हुन्छ।
1: अनि सुन्नुहोस् न, अब यो बर्खाको समयमा घाँसहरू कलिलो हुन्छ है, यो कलिलो घाँसहरू चाहिँ गाईलाई दिनु मिल्छ कि मिल्दैन?
0: अब दिँदाखेरि भोकको बेलामा त उसले खान्छ, तर अब अहिले पानी पनि परेको परेकै हावा पनि चिसो हुस्से पोसिरहेको हुन्छ गोठमा पनि, र खाने पनि चिसै पानी सरीको हुँदाखेरि चाहिँ अब हामीले त्यो गाईबाट चाहिँ दुध राम्रो र धेरै होस् भनेर पालिन्छ, र उसको शरीरलाई सही ढङ्गको व्यवहार नहुँदाखेरि चाहिँ दुध घट्नु सक्छ।
1: हजुर हजुर, अनि साइली बरी आज हाम्रो सभामा खरसाङ महानदी निवासी सूर्यनारायण प्रधानज्यू आउनु भएर हामीलाई गाई पालनमा यहाँको अनुभव के कस्तो छ भन्ने विषयमा हामीलाई बताउनु हुँदैछ है, यहाँसित गर्नुपर्ने कुराहरू त अझै छ, तर यहाँलाई चाहिँ एकछिन विश्राम गराएर एउटा गीत सुनेर आनन्द लिउ न।
2: हुन्छ दाजु।

0: लौ त साइलीभरि अहिले हामीले गीत सुनेर आनन्द पनि लिइहाल्यौँ। अनि आज हाम्रो सभामा खरसाङ महानदी निवासी सूर्यनारायण प्रधानज्यू आउनुभएर हामीलाई गाई पालनमा यहाँको व्यक्तिगत अनुभव साझा गर्नुहुँदैछ।
1: हजुर हजुर।
0: अनि तपाईँलाई केही सोध्नु मन लागेको कुरा छ भने सोधिहाल्नुहोस् है।
1: हजुर हजुर। म के सोध्नु पर्यो भन्दै थिएँ भने नि दाजु, गाईलाई दाना पानी जुन दिइन्छ नि त्यो चाहिँ के कस्तो प्रकारले दिनुपर्छ, हामीले त्यसको अब कति मात्राले दिनुपर्छ, के हो त्यो पनि बताइदिनुहोस् न।
2: अब गाई कत्रो छ र अहिले विशेष गरेर हाम्रो गाउँले गाईलाई हाम्रो गाउँले पाराकै दाना

0: दिनु चाहिँ ठिक हुन्छ।
1: हजुर,
0: दानाहरू बजारमा जुन पाउँछ त्यो दाना नदिएकै राम्रो।
1: हजुर,
0: र हामीले घरमा खाने सागसब्जीबाट पनि दानामा मिसाउन सकिन्छ, पराल मिसाउन सकिन्छ, गहुँ मिसाउन सकिन्छ, चामलको ढुटो प्राण भन्छ त्यो मिसाउन सकिन्छ, र विशेष गरेर हामीले दुधालु गाईलाई चाहिँ गहुँ आटा भुस भन्ने चाहिँ अलिक कम्ती दिनुपर्छ।
1: अनि सुन्नुहोस् न, कतिजनाले त गाई बाख्रालाई भातहरू पनि दिएको सुन्छु नि, के राम्रो हो यो?
0: भात दिनु सकिन्छ, तर भात मात्रै दिनु चाहिँ योग्य हुँदैन। घाँस खाने जति पनि प्राणी छ ती प्राणीहरूको हामीले जस्तो खाएर सिधै पेटमा जाने होइन। हामी चाहिँ गाउँमा गाई बाख्राले खाएर त्यो जुन खाने कुरो थुपार्ने एउटा थैलो हुन्छ त्यसलाई सातपत्रे भनिन्छ। त्यो चाहिँ पत्रै पत्र हुन्छ र त्यहाँ जम्मा भएर चाहिँ फर्मेन्टिङ भनौँ, कुमिएर चाहिँ फेरि त्यसलाई उगारेर फेरि चपाउँछ र नरम बनाएर चपाएर चाहिँ दोस्रो पल्ट निलेको चाहिँ उसको पेटमा जान्छ। र भातजन्य चिजले चाहिँ त्यो सातपत्रेमा कोठा कोठा कोठा कोठा हुन्छ।
1: हजुर,
0: र त्यो कोठा कोठामा चाहिँ भात गएर जम्मियो भनेदेखि उसले त्यो भातलाई फेरि मुखमा ल्याएर उग्राउनु सक्दैन। र भातले त्यहाँ टालिएको हुँदाखेरि चाहिँ उसलाई बिमार हुन्छ।
1: तपाईँको विचारमा चाहिँ गाई बाख्रालाई चाहिँ भातहरू दिएको चाहिँ राम्रो होइन?
0: दानामा मोलेर कम्ती मात्रामा दिँदा हुन्छ, तर भातै चाहिँ दिनु राम्रो होइन।
1: हजुर हजुर, अनि तपाईँको आजसम्मको अनुभवमा गाई बाख्रालाई लाग्ने रोगहरू चाहिँ के छ, कसरी रोकथाम गर्दै हुनुहुन्छ?
0: विशेष गरेर गाईलाई अथवा बाख्रालाई नै भनौँ, रोग लाग्नु नदिनु नै
1: राम्रो।
0: रोग लागिसकेर उपचार गर्नु भन्दाखेरि रोग लाग्नै नदिनु, विशेष गरेर खोरात, त्यो चाहिँ खुरबाट सुरु हुने रोग खोरात। त्यो गाई बस्ने थलो जुन छ त्यसमा चाहिँ हिलो जमिने भयो र सफा भएन भनेदेखि उसले टेकेको त्यो हिलोबाट खुरको बिचमा जुन त्यो हिलो जमिन्छ त्यहाँबाट चाहिँ घाउ सुरु हुन्छ। त्यो घाउ चिलाउँदाखेरि अब हामीले चाहिँ चिलायो भने हातले कनाउँछौँ, उनीहरूले चाहिँ त्यो कनाउनु जान्दैन सक्दैन र ओठले दलेर जिब्रोले दलेर जाति पार्ने कोसिस गर्छ, तर त्यो खुरको घाउ जिब्रो र ओठमा पनि सर्छ। त्यसले गर्दा चाहिँ गोठ सफा हिलो रहित कुनै तरल पदार्थ रहित छ भनेदेखि त्यो खुरात लाग्ने कुरै आएन। विशेष गरेर त्यो गोठलाई राम्रो सफा गरेन भनेदेखि जिउमा जुन गोबर मैला हिलो टालिन्छ त्यसबाट रोग सुरु हुन्छ। त्यसको लागि दाना दिनुभन्दा अघि मैले भने तातो पानीमा झाडा भिजाएर निचरेर सधैँ पुस्नु पर्यो।
1: साफ सफाइ चाहिँ गरेको राम्रो,
0: साफ सफाइ।
1: अनि यस्तो साफ सफाइ गर्दा गर्दै पनि कोही बेला त अब यो खुरेतहरू लाग्छ नि, के गर्नुपर्छ त्यसो हुँदा चाहिँ?
0: र यो खोरात जुन बिमार लाग्यो भनेदेखि हामीले मकैको खोसेला र मकैको खोया लाई काटेर दाना बनाएर अरू दाना नमिसाइकन त्यो दियो भनेदेखि त्यो ओठ जिब्रो सबै सफा पनि हुन्छ। त्यो सँगै सँगै हामीले तुलसीको घाँस, तितेपातीको घाँस
1: दियौ,
0: उसले घाँस पनि खान्छ, त्यही घाँसले दबाई पनि हुन्छ,
1: दबाईको काम पनि गरिहाल्छ,
0: दबाईको काम पनि गर्छ।
1: यो बाहेक अरू केही रोगहरू लाग्छ?
0: हाम्रो मान्छेलाई जस्तो ज्वरो आउने, राल्चो आउने, सिङ्गान्चो आउने, आँखा चिसो बनाउने, यो रोग लाग्ने डर हुन्छ। यो चाहिँ चिसोबाट हुन्छ र गोठ कहिले चिसो भिजेको राख्नु हुँदैन। यो रोग लागिहाल्यो भने दानामा ज्वानो साथै तुलसीको फल, मसिनो बिहा, सिल्टिम्बुरको घाँस र सिल्टिम्बुर चाहिँ दिनुपर्छ र मुख नाक आँखालाई चाहिँ फिटकेरी पानीले बिहान 12 बजी बेलुका कम्तीमा 3 पल्ट चाहिँ तातो पानीमा फिटेर सफा गरिदिनुपर्छ, त्यसले ठिक हुन्छ।
1: हजुर, अनि अर्को कुरो नि प्रधान, वातावरण बदल्यो है, पहिले जस्तो हावापानी छैन, यो सँगसँगै पशुलाई पनि विभिन्न प्रकारको रोग र किराहरूले सताउँछ नि है, त्यो त थाहा छ तपाईँलाई। यसको निम्ति चाहिँ अब हाम्रै हितको निम्ति भनौँ न, कृषकहरूको हितको निम्ति चाहिँ विभिन्न ठाउँमा पशु कार्यालयहरू छ। तपाईँको विचारमा चाहिँ एउटा कृषकले पशु कार्यालयमा गएर जोगाजोग गरेको राम्रो कि नराम्रो?
0: अब उहाँहरू त्यसकै विशेषज्ञ हुनुहुन्छ।
1: हजुर, त्यही त,
0: अन्त उहाँहरूसँगै सम्पर्क गरेको चाहिँ, किनभनेदेखि अहिले आधुनिक प्राकृतिक समूह नगराएर आधुनिक तरिकाले पनि गाईलाई भर्ना गरिन्छ, त्यो चाहिँ प्राकृतिक भन्दाखेरि अझै असल देखेको छु मैले। किनभनेदेखि त्यो सम्पर्क गराउनुको लागि जसकोबाट मैले गोरु ल्याउँछु त्यो गोरु कस्तो छ मैले जानेको चिनेको हुँदैन, तर हामीले यो विभागसँग सम्पर्क गरेर उहाँहरूले नै त्यो कार्यक्रम गरिदिनु सक्नुभयो भने त उहाँहरूलाई त्यसकै ज्ञानको लागि नै उहाँहरू हुनुहुन्छ।
1: भनेपछि सम्पर्क गरेको चाहिँ राम्रो मान्नुहुन्छ
0: एकदमै।
1: अनि तपाईँले अघि भन्नुभयो नि अब गाई पालन तपाईँहरूकोतिर धेरैले छाडिसक्यो, अनि अब समयको परिवर्तन सँगसँगै अहिले त मानिसहरूले आधुनिक तरिकाले पनि गाई पालन गर्ने गर्छ है, तपाईँको विचारमा आधुनिक तरिका राम्रो हो कि तपाईँहरूकै त्यो परम्परागत तरिका चाहिँ राम्रो हो?
2: हजुर हजुर,
0: मैले जान्नु र देख्नुमा चाहिँ हरेक कुरो आधुनिकले हामीलाई खति गर्दैछ। जस्तो हाम्रो मान्छेमै हेर्नुहोस्, अहिले हाम्रो मान्छेहरूलाई मेरै घरमा तल्लो घरमा माथिल्लो घरमा गाउँ घरमा आधुनिकताले के गर्दैछ, र पशु पन्छीलाई पनि त्यो आधुनिकताले उसले त्यो विषयलाई त्यो आधुनिक विषय उसलाई राम्रो हुन्छ कि हुँदैन त्यो पनि विचार गर्नु पर्यो,
1: त्यो विचार गरेर चाहिँ पशुपालनमा लाग्नु पर्यो।
2: तपाईँको विचारमा नि गाई पालन अथवा पशुपालन गर्ने अब नयाँ कृषक दाजुभाइलाई चाहिँ के कस्तो खालको सुझाव दिनु चाहनुहुन्छ?
0: मेरो सुझाव त अहिले घरि त खै कसो भन्नु, हिजो अस्ति हामीले गाउँमा गाउँ पालनको निम्ति एउटा सेमिनार जस्तो राख्यौँ, ब्याङ्कबाट म्यानेजर साहेब पनि आउनुभएको थियो, कालिम्पोङबाट कृषक सङ्घबाट हाम्रो सङ्गठनको सचिव महोदय पनि आउनुभएको थियो, विशेषज्ञ आउनुभएको थियो, र गाउँ पालनको निम्ति उहाँहरूलाई प्रशिक्षण पनि दिने, उहाँहरूलाई गाउँ पालनको निम्ति गाई गोठ बनाउनु, गाई ल्याएर पाल्नुको लागि ब्याङ्कबाट उहाँहरूलाई ऋण पनि दिने सहुलियत अनुसार सबैले बुझ्यो सबै कुरो। तर त्यहाँ मान्छेहरूले अब त्यो सबै त भयो, घाँस नि त घाँस, हामीले त्यो सेमिनारमा उहाँहरूलाई प्रशिक्षण सबै कुरो लोन पनि दिएर ऋण दिलाइदिएर घाँस पनि काटिदिने मान्छे खोज्नु त सक्ने विषय भएन, र अहिले आधुनिकको जुन कुरा भयो र आधुनिक तहमा होस् या पौराणिक तहमा होस् अरू कुरोहरू मिलाउन सकिन्छ, तर घाँस त काट्नै पर्यो नि त।
1: हो नि हो नि, ठिक भन्नुभयो,
0: भुइँ घाँस काट्नुको लागि त्यही अनुसारले गर्नु पर्यो, रुख घाँस काट्नुको लागि रुखमा चढ्नै पर्यो, अन्त आधुनिकमा मात्रै हामी निर्भर गरेर बेगर घाँस चाहिँ गाई पालेर त सकिन्छ जस्तो मलाई लाग्दैन।
1: हजुर,
0: किनभने हामीले पराल किनेर घाँस किनेर दाना किनेर सबै कुरो किनेर हो भनेदेखि त्यो गाईले दिएको दुधले ठेक्ला, र मेरो परिश्रम र मेरो मेहनत पनि त्यहाँ हुनु पर्यो नि।
1: हो नि हो नि, भन्नुको मतलब तपाईँले जति पनि गाई पालकहरू हुनुहुन्छ जसले चाहिँ इच्छा गर्नुहुन्छ उनीहरूले अलिकति मेहनत चाहिँ गरेकै राम्रो,
0: मेहनत बेगर चाहिँ केही हुँदैन।
1: हजुर हजुर, साइली भरि आज हाम्रो सभामा खरसाङ मानदी निवासी सूर्य नारायण प्रधानज्यू आउनु भएर हामीलाई गाई पालनमा जानकारी गराउनु भयो है। यहाँले भने जस्तै हामीले पनि गाई पालन गर्न सक्यौँ भने चाहिँ अवश्य नै यसबाट पनि हामीलाई फाइदा रहेछ, नोक्सान चाहिँ छैन
2: है।
1: अनि यहाँले जुन आधुनिक र परम्परागत तरिकाहरूको कुरा गर्नुभयो यो त साह्रै राम्रो लाग्यो मलाई त।
2: होइन, उहाँले राम्रो कुरा गर्नुभयो नि, किनभने अब हामीले यदि पशुपालनै गर्ने हो भने अलिकति आफूले मेहनत त गर्नु पर्यो नि।
1: हो नि, अनि यहाँसित कुराकानी गर्दा गर्दै समय निकै भएकोले आजलाई चाहिँ हामी यहाँ सूर्य नारायण प्रधान ज्यू सँगसँगै घरतिर लागौँ
2: लागौँ लागौँ।
1: हवस् त, नमस्कार।
2: नमस्कार
0: नमस्कार।

आकाशवाणी गान्तोक हो। आकाशवाणी समाचार गान्तोकको तर्फबाट हाम्रा सबै श्रोताहरूलाई राष्ट्रिय रेडियो प्रसारण दिवसको धेरै धेरै शुभकामना। अब वन्दना राईबाट प्रादेशिक समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले नीट परीक्षाको प्रश्नपत्र लीक मामिलामा संलग्नहरूलाई त्वरित र कडा सजाय सुनिश्चित गर्न केन्द्र सरकारले फास्ट ट्र्याक अदालतहरू स्थापना गर्ने घोषणा गर्दै विद्यार्थीहरूको भविष्यको रक्षा गर्न सरकारको सर्वोच्च प्राथमिकता रहेको दावी गर्नुभयो। सोशल मीडिया पोस्टमा श्री मोदीले भन्नुभयो, देशका युवाहरूको कल्याण र भविष्यभन्दा बढी महत्वपूर्ण अरू केही छैन। नीट पेपर लीक प्रकरणलाई लिएर दिल्लीको जन्तर मन्तरमा विद्यार्थीहरूको जारी विरोध प्रदर्शनको बीचमा प्रधानमन्त्री मोदीको यो बयान आएको हो। वहाँले भन्नुभयो, यस सम्बन्धमा सबै आवश्यक कदम चाल्न सम्बन्धित अधिकारी र पदाधिकारीहरूलाई निर्देशन दिइएको छ। युवाहरूको भविष्यलाई हानि पुर्याउने प्रयास गर्नेहरूलाई छोडिने छैन भनी वहाँले जोड दिनुभयो। सिक्किम विधानसभाले आज 11 विधानसभाको चौथो सत्र भाग दुई अन्तर्गत वित्तीय वर्ष 2026-27 लागि 18,455 करोड़ रूपियाँको बजेट पारित गरेको छ। मुख्यमन्त्री तथा वित्त मन्त्री प्रेमसिंह तामाङले गत 20 जुलाईका दिन सदनमा बजेट पेश गर्नुभएको थियो, जसलाई छलफल तथा मतदानपछि सदनले आज पारित गरेको हो। यसरी नै सदनले वार्षिक बजेट अन्तर्गत खर्च स्वीकृत गर्ने उद्देश्यले सिक्किम विनियोजन विधेयक 2026 पनि पारित गरेको छ। आज नै सड़क तथा पुल, शिक्षा, खेलकुद तथा युवा मामिला, पर्यटन तथा नागरिक उड्डयन लगायत विभिन्न विभागका छुट्टा छुट्टै अनुदान माग पनि पारित गरिएको छ। यसैबीच भारतको नियन्त्रक एवं महालेखा परीक्षकले सिक्किमको वर्ष 2026-25 लागि राज्य वित्त व्यवस्थामाथि लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेको छ। यसअघि सदनमा वार्षिक बजेटमाथि बोल्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सामाजिक, आर्थिक, स्वास्थ्य तथा शिक्षा हरेक क्षेत्रलाई बजेटले समेट्ने तथा सिक्किमका हरेक जनमानसलाई लाभ पुग्ने लक्ष्यका साथ यसलाई तयार पारिएको बताउनुभयो। नाम्ची जिल्ला अन्तर्गत पर्ने झोलुङ्गेको समरदुङमा रहेको राष्ट्रिय जलविद्युत निगम लिमिटेड एनएचपीसी टिस्टा चरण 6 जलविद्युत परियोजनाको निर्माणाधीन सुरुङमा 4 दिने खोज तथा उद्धार कार्य आज सम्पन्न भयो। जिल्ला प्रशासनबाट प्राप्त आधिकारिक जानकारी अनुसार आजको सञ्चालनमा थप 3 शव फेला परेपछि मृतकहरूको कुल संख्या 25 पुगेको छ। मृतकहरूमा एनएचपीसी लिमिटेड, एआरएक्स र पटेल इन्जिनियरिङ लिमिटेडसँग सम्बन्धित कामदार र अधिकारीहरू छन्। पीड़ितहरू देशभरका 10 राज्यका थिए, जसमा पश्चिम बंगालका 11, झारखण्डका 4, जम्मू कश्मीर र उत्तराखण्डका 2-2 र केरलम, उत्तर प्रदेश, बिहार, सिक्किम, पंजाब र असमका 1-1 जना थिए। चिन्हारी गरिएका शवहरू सम्बन्धित परिवारलाई सुम्पिएको छ। यसैबीच राज्य सरकारले यस दुखद घटनाको कारण र परिस्थितिको अनुसन्धान गर्न र भविष्यमा यस्तो घटनाहरू नहुन दिन उपयुक्त उपायहरू सिफारिश गर्न भनी एक उच्चस्तरीय समिति गठन गरेको छ। लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले हिजो भारतीय विमानस्थल प्राधिकरण एएआईका अध्यक्ष विपिन कुमारसँग नयाँ दिल्लीको सफदरजंग विमानस्थलस्थित राजीव गान्धी भवनमा भेटघाट गर्नुभयो। यस क्रममा डाक्टर सुब्बाले पाकिम विमानस्थलमा भएको गम्भीर ढलान विफलतासँग सम्बन्धित पुनर्स्थापना कार्यहरूलाई तीव्र पार्न तत्काल हस्तक्षेपको माग गर्नुभयो। ढलान विफलता चिन्ताको प्रमुख कारण बनेको छ भने अध्यक्षलाई अवगत गराउँदै वहाँले रनवे मुनिको विफलताले गर्दा भएको पहिरोले राष्ट्रिय राजमार्ग 717 एलाई गम्भीर रूपमा असर गरेको छ, जसले यात्रुहरू र पाकिमका स्थानीय बासिन्दाहरूलाई ठूलो कठिनाई भएको छ भनी जानकारी दिनुभयो। पाकिम विमानस्थलको रणनीतिक महत्व र जनताले सामना गरिरहेका कठिनाईहरूलाई ध्यानमा राख्दै डाक्टर सुब्बाले पुनर्स्थापना कार्यहरू छिटो शुरू गरी छिटो सम्पन्न गर्न अध्यक्षको व्यक्तिगत हस्तक्षेपका लागि अनुरोध गर्नुभयो। सिक्किम एमेच्योर बक्सिङ एसोसिएशन एसएबीएले आजदेखि 2 अगस्तसम्म स्कटल्याण्डको ग्लास्गोमा आयोजना हुने राष्ट्रमण्डल खेल 2026 लागि पर्यवेक्षकको रूपमा अर्जुन पुरस्कार विजेता जसलाल प्रधानलाई उनको नियुक्तिमा हार्दिक बधाई दिएको छ।
नाथाङ माचोङ निर्वाचन क्षेत्र अन्तर्गत बारापथिङमा पुल भत्किँदा क्षतिको मूल्याङ्कन गर्न र पुनर्स्थापनाका उपायहरू शुरू गर्न आज स्थलगत निरीक्षण गरिएको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो। प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण अहिले सुनौने से यस केन्द्रको प्रादेशिक समाचार 6:50 7 लोकलहरीमा बेलुकी 7 लोकगीत सुनौने छ सुदीप वाइभाको शर्मा सुजिता थापाको शर्मा आधुनिक गीत 7:15 कार्यक्रम सुरसंगमा युवानी 8 यस कार्यक्रम वार्ता सुनौने छ पुरन राईबाट शब्दले बनाउने र बिगार्ने सम्बन्ध शीर्षकमाथि 38 चर्चा चर्तिरी यसबाहेक दिल्ली केन्द्रबाट रिले गरी सुनाउने छ स्पटलाइट 9:15 र बेलुकी 10 आजका फनकार छाया गीत भोलि हाम्रो पहिलो अधिवेशन थालिनेछ बिहान 6:25 जाँदा कार्यक्रम गान्धी कथाबाट 7:05 शुभ प्रभात कार्यक्रममा सुन्नुहुनेछ खेतीपाती बारे सल्लाह त्यसपछि आधुनिक गीत सुन्नुहुन्छ पवन राई नामदुङ र लावण्य गजमेरको स्वरमा सामयिक समीक्षा 7:55 जाँदा 38 कथा सफलताको 8:40 लोकगीत चन्द्रदीप वाइबाको शर्मा 8:45 सन्दर्भ 9:30 फिल्म गीतहरू सुनाउनेछौ सन्देश प्रवाह 9:30 10 हेलो खरसाङ 10:30 हाम्रो सरोकार साथै केही चलचित्रका गीतहरू सुन्नुहुनेछ हाम्रो सरकारको विषयवस्तु निर्माणमा कर 11:05 स्वरमाधुरी अन्तर्गत सुनाउने छु केही आधुनिक गीत विविध स्वरमा 11:30 बंगला कार्यक्रम फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा 12:05 12:30 पाश्चात्य संगीत मेलोडी टाइम तिब्बती कार्यक्रम 1:30 आकाशवाणीको नेपाली प्रसारण सेवामा दिउँसो 2:30 जाँदा सुन्नुहुनेछ लोकनी आधुनिक गीतहरू 2:55 जाँदा सामयिक समीक्षा 3 सुनाउने छौं केही चलचित्रका गीतहरू 3:20 हामी 4 सुनाउने छौं विविध स्वरमा आधुनिक गीत 4:30 शिक्षा ज्योति जसमा सुन्नुहुनेछ विवेक छेत्रीबाट अरुणा आशापली महान व्यक्तित्व विषयमाथि केही जानकारी 5:05 जय जवान फौजी श्रोताहरूको निम्ति कार्यक्रम इभिनिङ मेलोडिज 5:30 6:10 गाउँले सभा जसमा वार्तालाप सुन्नुहुनेछ टाइफोइड रोगमाथि त्यसपछि यसमा अन्य विषयहरू पनि समावेश रहनेछ प्रादेशिक समाचार यस केन्द्रको 6:50 7 लोकलहरीमा निमा शेर्पाको शर्मा सुनाउने छौं लोकगीत त्यसपछि सुरसंगमा आधुनिक गीत सुन्न पाउनुहुनेछ रोजी बराइलीको स्वरमा 8 युवावानी कोशेली मैले मन पराएका गीतहरू सुनाउनेछ दीक्षा मंगरान्तीका रोजाएका गीतहरू 8:30 चर्चा चौतरी यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउने छ स्पटलाइट 9:15 9:30 करेन्ट अफेयर्स र बेलुकी 10 संसदमा प्रश्नोत्तर कार्यक्रम क्वेश्चन आवर इन पार्लियामेन्ट श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण।

सुन्नुहोस्, मौसमको साधन विज्ञप्ति। पश्चिम बङ्गाल, निम्न हिमालय अञ्चल, सिक्किमका केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा भएको खबर छ। जनसाधारणलाई मौसमको विषय चेतावनी केही छैन। आगामी 24 घण्टाभित्रमा यी इलाकाहरूमा हल्का पानी पर्ने सम्भावना रहेको छ।

0: श्रथरो बसुनो यशकेन्द्र को प्रादेशिक समाचार।
1: आकाशवाणी खरसाङ हो, अब अशोक चौरसियाबाट सुन्नुहोस् प्रादेशिक समाचार। पहिला मुख्य समाचार। सिक्किमको सुरुङ दुर्घटनामा परि मर्ने सबै 25 श्रमिकहरूको शव उद्धार, राहत र उद्धार कारवाही समाप्त। नीट परीक्षा पेपर लिक मामिलाका दोषीहरूलाई कठोर सजाय दिलाउन फास्ट ट्रेक अदालतको गठन गरिने प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा। विपक्षी दलहरूको हंगामा बीच संसदको दुवै सदन आज पनि स्थगित। उत्तर बंगाल विकास मन्त्री निशित प्रमाणिकले टीएमसी सरकारले उत्तर बंग विकास विभागमा ठूलो भ्रष्टाचार गरेको लगाए आरोप। पश्चिम बंगाल सरकारले जन्म र मृत्यु प्रमाणपत्र व्यवस्थामा गर्यो ठूलो परिवर्तन। राज्य सरकारले चाँडै सुरु गर्ने 3,000 वोल्भो बस सेवा र उत्तर बंगालमा ठूलो वर्षाको चेतावनी। अब समाचार विस्तारमा। सिक्किमको नाम्ची जिल्लास्थित समरदुङमा गए 20 जुलाईको दिन एनएचपिसीको टिस्टा स्टेज 6 सुरुङमा भएको भूस्खलनमा राहत र बचाव कार्य आज पूरा भएको छ। आज गरिएको उद्धार कार्यमा थप 3 श्रमिकहरूको शव उद्धार गरियो। यसका साथै यस दुर्घट दुर्घटनामा परि मर्नेहरूको संख्या बढेर 25 पुगेको छ। सुन्नुहोस् हाम्रा संवाददाताको एक रिपोर्ट।
2: एनडीआरएफ तथा राज्य प्रशासनको राहत र बचाव अधिकारीहरूले सो सुरुङमा फँसिएका सबै 25 श्रमिकहरूको शव उद्धारको साथ उद्धार कार्यवाही पूरा भएको बताएका छन्। मर्नेहरूमा उत्तर बंगालका श्रमिकहरू पनि सामेल छन्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि प्रत्येक श्रमिकको निकटतम आफन्तलाई 4,000,000 रुपियाँको अनुग्रह राशि दिने घोषणा अघिबाटै गरिसकेका छन्। सिक्किम सरकारले यस दुखद घटनाको जाँचको लागि विशेष जाँचको आदेश दिएको छ। पश्चिम बंगाल सरकारले पनि पार्वतीय मामला राज्यमन्त्री विशाल लामालाई हिजो उद्धार कार्यको जानकारी लिन नाम्ची पठाएको थियो। आकाशवाणी खरसाङ समाचार कक्षबाट स्नेह थामीको रिपोर्ट।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले नीट परीक्षा पेपर लिक मामिलामा सामेल दोषीहरूलाई त्वरित जाँच र कडा सजाय दिलाउनका लागि फास्ट ट्रेक अदालत स्थापित गर्ने घोषणा गर्नुभएको छ। उहाँले छात्रहरूको भविष्यको रक्षा गर्न सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउनु भएको छ। एक सोसल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभएको छ, देशका युवाहरूको कल्याण अनि भविष्य सरकारको निम्ति सर्वाधिक महत्त्वपूर्ण छ। पश्चिम बंगालका पञ्चायत तथा ग्रामीण विकास, कृषि, मार्केटिङ तथा पशु सम्पदा विकास मन्त्री दिलीप घोषले भन्नुभएको छ, नीट परीक्षा पेपर लिक मुद्दामा छात्रहरूको नाम गरेर देश विरोधी तत्त्वहरू सक्रिय भएका छन्। पाकिस्तान, बंगलादेश र नेपाल सरह गुण्डागर्दीद्वारा मोदी सरकारलाई उखेल्ने दाबी र दावा छोपिरहेका छन् भन्दै भारत हो र यस राष्ट्र विरोधीहरूको दाव यहाँ गल्ने छैन भनी बताउनुभयो। उहाँले भन्नुभयो, यो भारत हो, कुनै पाकिस्तान, बंगलादेश र नेपाल होइन र यहाँ देश विरोधीहरूको दाल गल्ने छैन। उहाँले थप भन्नुभयो, देशको मोदी सरकार, देशको जनता, देशका युवाहरूप्रति संवेदनशील छ तथा सबैको विकासप्रति प्रतिबद्ध छ। नीट परीक्षा पेपर लिकका दोषीहरू विरुद्ध केन्द्र सरकारले कठोर कदम चालिरहेको उल्लेख पनि उहाँले गर्नुभयो। नीट पेपर लिक मामिलामा विपक्षको हंगामा र अवरोधपछि लोकसभा अनि राज्यसभाको कारवाही आज दिनभरिको निम्ति स्थगित गर्न पर्यो। लोकसभा र राज्यसभाको कारवाही सुरु हुँदा विपक्षले यस मुद्दालाई लिएर नाराबाजी र हो हल्ला गर्न थाल्यो। लोकसभा अध्यक्ष ओम बिरलाले पटक पटक

0: प्रदर्शन गर्ने विधायकहरूलाई अब हरेक वर्ष सम्मानित गरिनेछ। विधानसभा अध्यक्ष रथीन्द्रनाथ बोसले आज सदनको कारवाही अवधि यो घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, विधायकले विधानसभाको कारवाहीमा सक्रिय भागीदारी गर्नेछन्, नियमहरूको पालन गर्दै आफ्नो क्षेत्रसित जोडिएका मुद्दाहरू उठाउनेछन्, प्रश्न सोध्नेछन् अनि सदनमा उपस्थिति असल रूपमा दिनेछन्। उनीहरूलाई सर्वश्रेष्ठ विधायकको रूपमा सम्मानित गरिने उहाँले घोषणा गर्नुभयो। पश्चिम बङ्गाल विधानसभामा आज उत्तर बङ्गाल विकास मन्त्री निशित प्रमाणिकले पूर्व टिएमसीको सरकारमाथि तीखो हमला गर्दै टिएमसी कालमा उत्तर बङ्गाल विकास विभाग भ्रष्टाचारको केन्द्र बनेको गम्भीर आरोप लगाउनुभयो। सुन्नुहोस् एक रिपोर्ट।
1: श्री प्रमाणिकले बताउनुभयो, सम्पूर्ण उत्तर बङ्गालमा 100 पर्यटन सूचना केन्द्र स्थापित गरिनेछ, जहाँ फुड प्लाजा, होमस्टे अनि पर्यटकहरूका लागि अन्य सुविधा उपलब्ध हुनेछ। यसबाहेक धेरै स्थानहरूमा भारत बङ्गलादेश ल्यान्ड पोर्ट विकसित गरिनेछ तथा प्रत्येक जिल्लामा इन्डोर स्टेडियमको निर्माण गरिनेछ। उहाँले भन्नुभयो, पार्वतीय क्षेत्रहरूमा ट्राफिक जामको समस्या दूर गर्न विदेशमा चाहिँ हाइड्रोलिक कार पार्किङ प्रणाली सुरु गरिनेछ, जसले स्थानीय अनि पर्यटकहरू दुवैलाई सुविधा हुनेछ। फिल्म सुटिङलाई बढावा दिनका लागि मन्त्रीले सिङ्गल विन्डो सिस्टम सुरु गर्ने घोषणा गर्नुभयो, ताकि प्रोडक्सन हाउसहरूलाई सबै आवश्यक अनुमतिहरू एकै स्थानमा प्राप्त होस्। पूर्व सरकारमाथि आरोप लगाउँदै उहाँले भन्नुभयो, उत्तर बङ्गालको विकासका लागि बजेटमा जो राशि आवन्टित हुन्थ्यो त्यसको एक तिहाई भन्दा कम खर्च विकासमा लगाइन्थ्यो।
0: पश्चिम बङ्गाल सरकारले जन्म एवं मृत्यु प्रमाणपत्र जारी गर्ने व्यवस्थामा ठूलो परिवर्तन गरेको छ। मुख्य सचिव मनोज अग्रवालले आज घोषणा गरेअनुसार अबदेखि नगरपालिकाका चेयरम्यान अनि पञ्चायत प्रधानले जन्म मृत्यु प्रमाणपत्र जारी गर्न सक्ने छैनन्। यो दायित्व केवल अधिकृत सरकारी अधिकारीहरूलाई सुम्पिनेछ। यसैबीच जन्म मृत्यु प्रमाणपत्रहरूमा कथित भ्रष्टाचार अनि फर्जी प्रमाणपत्रहरूको जाँचका लागि आजदेखि राज्यभरि पुलिसले अभियान सुरु गरेको छ। कोलकाता सहित विभिन्न जिल्लाको नगरपालिकाहरू अनि पञ्चायत कार्यालयहरूमा पुलिसले जन्म मृत्यु रजिस्टरहरूको जाँच गरिरहेको छ। कोलकाता हवाई अड्डामा पुलिसले 707 जिउँदो कछुवा उद्धार गरेको छ। हिजो साँझतिर एकजना यात्रीको चेक इन ब्यागेजमा यी कछुवाहरूलाई फेला पारियो। कस्टम विभागले सबै कछुवाहरूलाई जफत गरेको छ। यी कछुवाहरूको प्रजाति उत्तरी अमेरिकाको रेड इयर्ड स्टाइलर कछुवा रहेको बताइएको छ। यस मामिलामा वन्यजीव संरक्षण अधिनियमको धारा 9 उपधारा 44 तहत मुद्दा दर्ता गरी छानबिन गरिँदैछ। यी कछुवाहरूको तस्करी गर्नेहरूको पत्तो लगाइँदैछ र एक संदिग्धलाई हिरासतमा लिएको छ। पश्चिम बङ्गाल सरकारले चाँडै 3,000 भोल्भो बस सेवाहरू सुरु गर्नेछ। यस भोल्भो बस सेवाहरूले गर्दा राज्यका छिमेकी राज्यहरूमा यात्रा गर्न यात्रीहरूलाई धेरै सुविधा मिल्नेछ। यसले गर्दा कतिपय स्थानहरूमा बस सेवाहरू, बस डिपोहरू र टर्मिनलहरूको स्थितिमा पनि परिवर्तन हुनेछ। यसका लागि आधुनिक सुविधा र सञ्चार प्रणाली पनि विकसित गरिनेछ। उक्त जानकारी राज्य परिवहन मन्त्रालयले दिएको हो। यद्यपि यी भोल्भो बस सेवाहरू कहिलेदेखि सुरु गरिने त्यसबारे विस्तृत जानकारी सरकारले दिएको छैन। भारत बङ्गलादेश सिमानामा एक बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ। जानकारी अनुसार हिजो राति सिलगढी महकुमाको फाँसी देवाको धनिया मोडबाट त्यो व्यक्तिलाई हिरासतमा लिएको हो। मौसम विभागले उत्तर बङ्गालको पर्वतीय तराई र डुवर क्षेत्रमा भोलि पर्सि भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। यो समाचार हाम्रो युट्युब च्यानल @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। सुन्नुहोस् फेरि मुख्य समाचार एकचोटि। सिक्किमको सुरुङ दुर्घटनामा परि मर्ने सबै 25 श्रमिकहरूको शव उद्धार। नीट परीक्षा पेपर लिक मामिलामा दोषीहरूलाई कठोर सजाय दिलाउन फास्ट ट्रेक कोर्टको गठन गरिने प्रधानमन्त्रीको घोषणा। विपक्षी दलहरूको हंगामाले संसदको दुवै सदन आज पनि स्थगित। उत्तर बङ्गाल विकास मन्त्री निशित प्रमाणिकले टिएमसी सरकारले उत्तर बङ्ग विकास विभागमा ठूलो भ्रष्टाचार गरेको लगाए आरोप। पश्चिम बङ्गाल सरकारले जन्म र मृत्यु प्रमाणपत्र व्यवस्थामा गर्यो ठूलो परिवर्तन। अहिलेलाई समाचार पूरा भयो आगामी समाचार

0: एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब अघिल्लो कार्यक्रम प्रस्तुत गर्न लागिरहेछौ, लोकलहरी कार्यक्रम। यसमा आज हजुरहरूले सुन्नुहुनेछ सुदीप वाइबाको आवाजमा केही लोकगीतहरू। यस गीतको प्रस्तुति अघि हजुरलाई यो सन्देश।
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

0: खाले लोकलहरी कार्यक्रममा आज सुनुभयो सुदीप वाइबाको शर्मा लोकगीत। अब हामी प्रस्तुत गर्नेछौ अघिल्लो कार्यक्रम सुरसंगम। यसमा आज सुनुहुनेछ आधुनिक गीत सुजिता थापाको शर्मा। यस गीतको प्रस्तुति अघि हजुरहरूलाई सुनाउनेछौ यो सन्देश।
1: पीएम जय अब गरीबों की जय बन गई है।

संगम कार्यक्रममा आज आधुनिक गीत सुन्दै हुनुहुन्छ सुजिता थापाको शर्मा। साजमा संगति दिने कलाकारहरू वायलिनमा रमेश सिंह र दीपक गदराज, मेन्डोलिनमा सुमन लामा, बाँसुरीमा गोपाल सुब्बा, गिटारमा पारस गजमेर, किबोर्डमा राजु सुन्दास अनि तबलामा विकास सिंह।

प्रसंगम कार्यक्रममा श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो सुजिता थापाको शर्मा आधुनिक गीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब केही क्षणमा आकाशवाणीको समाचार रिले गरेर सुनाउनेछौ, प्रतीक्षा गर्नुहोला।

0: श्रद्धालु एथेन्जेल सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आज आफ्नो तीन देशहरूको यात्राको अन्तिम चरणमा रोम

केन्याको बुखारेस्ट पुग्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ, केन्द्र सरकारले नीट परीक्षाको प्रश्न पत्र लिक मामिलामा सामेलहरूलाई त्वरित अनि कडा सजाय दिलाउनका लागि फास्ट ट्र्याक अदालत स्थापित गर्नेछ। नीट पेपर लिक मामिलामा विपक्षीको अवरोधपछि लोकसभा अनि राज्यसभाको कार्यवाही भोलिसम्मका लागि स्थगित गरिएको छ। सिक्किमको नाम्ची जिल्लाको समरदुङमा एनएचपिसी तिस्ता जलविद्युत परियोजनाको निर्माणाधीन सुरङमा फँसेका सबै 2500 बरामद गरिएको छ अनि परमाणु ऊर्जा राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, सरकारले परमाणु ऊर्जा मिसन अन्तर्गत 2047 100 गिगावट परमाणु ऊर्जा क्षमता हासिल गर्न एक रोड म्याप तयार गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू आज आफ्नो 3 देशहरूको यात्राको अन्तिम चरणमा रोमानियाको बुखारेस्ट पुग्नुभयो। कोट्रोसेनी प्यालिस पुगेपछि राष्ट्रपति मुर्मूलाई गार्ड अफ अनर प्रदान गरियो। आफ्नो यात्रा अवधि उहाँले रोमानियाका राष्ट्रपति निकोसोर ड्यानसित प्रतिनिधि मण्डल स्तरको वार्ता गर्नुहुनेछ। वार्तापछि धेरै सम्झौता ज्ञापनहरूमा हस्ताक्षर गरिनेछ। रोमानियाका राष्ट्रपतिले आज राति राष्ट्रपति मुर्मूको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ, केन्द्र सरकारले नीट परीक्षाको प्रश्न पत्र लिक मामिलामा सामेलहरूलाई त्वरित अनि कडा सजाय दिलाउनका लागि फास्ट ट्र्याक अदालत स्थापित गर्नेछ। उहाँले छात्रहरूको भविष्यको रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको बताउनुभयो। सोसियल मिडिया पोस्टमा प्रधानमन्त्री मोदीले भन्नुभयो, देशका युवाहरूको कल्याण अनि भविष्य सर्वाधिक महत्त्वपूर्ण छ। प्रधानमन्त्रीको यो बयान नीट परीक्षा प्रश्न पत्र लिक मामिलामा दिल्लीको जन्तर मन्तर चलिरहेको छात्रहरूको विरोध प्रदर्शन बीच आएको हो। श्री मोदीले भन्नुभयो, उहाँले सम्बन्धित अधिकारीहरू अनि पदाधिकारीहरूलाई यस सम्बन्धमा सबै आवश्यक कदम उठाउने निर्देश दिनुभएको छ। उहाँले भन्नुभयो, युवाहरूको भविष्यलाई नोक्सान पुर्याउन कोसिस गर्नेहरूलाई छोडिने छैन। प्रधानमन्त्रीले भन्नुभयो, यो निर्णय छात्रहरूको हित रक्षाका लागि उठाएका उपायहरूको श्रृङ्खला अन्तर्गत लिइएको हो। नीट पेपर लिक मामिलामा विपक्षको अवरोधपछि लोकसभा अनि राज्यसभाको कार्यवाही भोलिसम्मका लागि स्थगित गरिएको छ। आज दिउँसो दोस्रो स्थगनपछि लोकसभामा 2 बजी कार्यवाही फेरि सुरु हुँदा विपक्षी सदस्यहरूका नाराबाजीका कारण सदनको बैठक दिनभरिका लागि स्थगित गरियो। यसै मुद्दाका कारण राज्यसभाको कार्यवाही पनि भोलिसम्मका लागि स्थगित गरिएको छ। यसअघि नीट पेपर लिक मामिला सहित विभिन्न मुद्दाहरूमा विपक्षीको हङ्गामाका कारण सदन पहिले 12 बजेसम्मका लागि स्थगित गरिएको थियो। लोकसभाको कार्यवाही बिहान 11 बजेदेखि सुरु भएपछि अध्यक्ष ओम बिरलाले प्रश्नकाल सुरु गर्ने प्रयास गरे, तर विपक्षी सदस्यहरूले नीट पेपर अनि छात्र विरोध प्रदर्शनको मुद्दा उठाए। यस क्रममा श्री बिरलाले भन्नुभयो, सरकारले पहिले नै विपक्षी सदस्यहरूलाई आश्वासन दिएको छ कि सरकार पेपर लिक माथि चर्चा गर्न तयार छ। अध्यक्षले विपक्षसित सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो, तर विपक्षले आफ्नो विरोध जारी राखे, जसकारण लोकसभालाई स्थगित गरिएको थियो। राज्यसभामा पनि यही स्थिति देखियो। बिहान 11 बजेदेखि कार्यवाही सुरु भएपछि सदनमा विपक्षका सदस्यहरूले नीट परीक्षा प्रश्न पत्र लिकको मुद्दामा नाराबाजी सुरु गरे। संसदीय कार्य मन्त्री किरेन रिजिजुले आरोप लगाउनुभयो, कङ्ग्रेस पार्टीले शर्त लागू गरिरहेको छ जसले उनीहरूको मनसायमाथि प्रश्न उठिरहेको छ। विपक्षका नेता मल्लिकार्जुन खड्गेले केन्द्रीय शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै भन्नुभयो, शिक्षा मन्त्रीको राजीनामा बिना चर्चा हुने छैन। उहाँले भन्नुभयो, कङ्ग्रेस चर्चादेखि पछि हटेको छैन। एनडिए अनि विपक्षी सांसदहरूले आज संसद परिसरको मकरद्वारमा विरोध प्रदर्शन गरे। एनडिए सांसदहरूको सदनमा नीट परीक्षा पेपर लिक मुद्दामाथि चर्चाको माग गरे, जबकि विपक्षी सांसदहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरे। भाजपा अध्यक्ष अनि राज्यसभा सांसद नितिन नवीनले भन्नुभयो, एनडिए सरकार छात्र अनि युवाहरूको भविष्यका लागि हर स्तरमा चर्चा गर्न पूर्ण तयार छ। पत्रकारहरूसितको संवादमा श्री नवीनले भन्नुभयो, लोकसभामा विपक्षका नेता राहुल गान्धी अनि पूरा विपक्षले सदनमा यस मुद्दामा चर्चा गर्न मानेका छैनन्। उहाँले भन्नुभयो, एनडिए सरकार अनि प्रधानमन्त्री नरेन्द्र मोदीको लक्ष्य युवाहरूका लागि एक उज्जवल भविष्य निर्माण गर्नु हो। प्रधानमन्त्री मोदीको एक ट्विटमाथि भाजपा महासचिव अनि सांसद तरुण चुगले भन्नुभयो, नरेन्द्र मोदी नेतृत्वको सरकार छात्रहरूको भविष्य अनि उनीहरूको सपनालाई साकार पार्न प्रतिबद्ध छ।

0: इतने सत्रों से ये चल रहा है, चला ही नहीं पा रहे हैं। बाहर जो हो रहा है देखिए, कमजोर है एकदम। थिंक अबाउट इट, चिल्ड्रन आर प्रोटेस्टिंग, दे आर ऑल यंग, दे हैव कट ऑल द इंटरनेट।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सिक्किमको नाम्ची जिल्लाको समरदुङमा NHPC तिस्ता जल विद्युत परियोजनाको निर्माणाधीन सुरुङमा फँसेका सबै 25 शव बरामद गरिएको छ। यसका साथै 4 दिन लामो बचाव अभियान समाप्त भएको छ। केन्द्र अनि सिक्किम सरकारको कैयौँ एजेन्सीहरू बचाव कार्यमा सामेल भएका थिए। सिक्किम सरकारले यस दुःखद घटनाका कारणहरू पत्ता लगाउनका लागि 4 सदस्यीय जाँच समितिको गठन गरेको छ। समितिलाई 15 दिनभित्र रिपोर्ट प्रस्तुत गर्न भनिएको छ। परमाणु ऊर्जा राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, सरकारले परमाणु ऊर्जा मिसन अन्तर्गत 2047 100 गिगावाट परमाणु ऊर्जा क्षमता हासिल गर्न एक रोड म्याप तयार गरेको छ। आज राज्यसभामा लिखित उत्तरमा डाक्टर सिंहले भन्नुभयो, रोड म्याप अनुसार वर्तमानको 8.78 गिगावटको परमाणु ऊर्जा क्षमतालाई विभिन्न चरणहरूमा चलिरहेको परियोजनाहरू पूरा भएसम्म 2031-32 लगभग 22 गिगावटसम्म पुग्ने आशा छ। ले बताउनुभयो, 2032 न्युक्लियर पावर कर्पोरेसन अफ इन्डिया लिमिटेड स्वदेशी प्रेसराइज हेभी वाटर रिएक्टर अनि लाइट वाटर रिएक्टरलाई मिलाएर 2047 32 गिगावटको अतिरिक्त परमाणु ऊर्जा क्षमता स्थापित गरिनेछ। यसले कुल क्षमता लगभग 54 गिगावट हुनेछ। डाक्टर सिंहले भन्नुभयो, शेष 46 गिगावट क्षमता अन्य सार्वजनिक क्षेत्रको उद्यमहरू, राज्य सरकारहरू, निजी क्षेत्र अनि विभिन्न व्यावसायिक मोडलहरूमा संयुक्त उद्यमहरूद्वारा स्थापित गरिनेछ, जसमा विभिन्न प्रौद्योगिकीहरूको रिएक्टर सामेल हुनेछ। पश्चिम बङ्गाल सरकारले जन्म एवं मृत्यु प्रमाणपत्र जारी गर्ने व्यवस्थामा ठूलो बदलाव गरेको छ। मुख्य सचिव मनोज अग्रवालले आज घोषणा गरे अनुसार, अबदेखि नगरपालिका चेयरम्यान अनि पञ्चायत प्रधानले जन्म मृत्यु प्रमाणपत्र जारी गर्न सक्ने छैनन्। यो दायित्व केवल अधिकृत सरकारी अधिकारीहरूलाई सुम्पिनेछ। मुख्य सचिवले जानकारी दिए अनुसार, जन्म अनि मृत्यु प्रमाणपत्रको वितरणमा ठूलो मात्रामा अनियमितताहरू अघि आएको छ। विशेष रूपले मतदाता सूचीको विशेष गहन पुनरीक्षण अवधि ठूलो संख्यामा फर्जी जन्म प्रमाणपत्र भेटिएको थियो। राज्य सरकारले घोषणा गरेको छ, 1997 जारी सबै जन्म अनि मृत्यु प्रमाणपत्रहरूको पुनः सत्यापन गरिनेछ। यसको आधारमा एकीकृत डिजिटल डाटाबेस तयार हुनेछ, जसलाई केन्द्र सरकारको पोर्टलसित पनि जोडिनेछ। यसैबीच जन्म मृत्यु प्रमाणपत्रहरूमा कथित भ्रष्टाचार अनि फर्जीको जाँचका लागि आजदेखि राज्यभरिका पुलिसले अभियान पनि सुरु गरेको छछ। यो समाचार युट्युबमा @AIR Karsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू आज आफ्नो 3 दिवसीय यात्राको अन्तिम चरणमा रोमानियाको बुखारेस्ट पुग्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ, केन्द्र सरकारले NEET परीक्षाको प्रश्नपत्र लिक मामिलामा सामेलहरूलाई त्वरित अनि कडा सजाय दिलाउनका लागि फास्ट ट्र्याक अदालत स्थापित गर्नेछ। NEET पेपर लिक मामिलामा विपक्षको अवरोधपछि लोकसभा अनि राज्यसभाको कार्यवाही भोलिसम्मका लागि स्थगित गरिएको छ। सिक्किमको नाम्ची जिल्लाको समरदुङमा NHPC तिस्ता जलविद्युत परियोजनाको निर्माणाधीन सुरुङमा फँसेका सबै 25 शव बरामद गरिएको छ। अनि परमाणु ऊर्जा राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, सरकारले परमाणु ऊर्जा मिसन अन्तर्गत 2047 100 गिगावट परमाणु ऊर्जा क्षमता हासिल गर्न एक रोड म्याप तयार गरेको छ। यसका साथै समाचार पूरा भयो।
2: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरंगमा बोलिरहेका छौं। समय स्वेला बेलुकीको 8:25 भइरहेछ। अब हजुरहरूलाई सुनाउनेछौ कार्यक्रम युवावाणी।

रुनसँग कार्यक्रम युवावाणीमा यहाँहरू सबैलाई स्वागत छ। हरेक दिन बिहान उठेदेखि राति निदाउने बेलासम्म हामी सयौँ शब्दहरू सुन्छौँ र सयौँ शब्दहरू बोल्छौँ। तीमध्ये धेरै शब्दहरू समयसँगै हराउँछन्, तर केही शब्दहरू भने मनको एउटा कुनामा सधैँका लागि बस्छन्। कहिलेकाहीँ ती शब्दहरूले हामीलाई मुस्कुराउन सिकाउँछन्, कहिलेकाहीँ रुवाउँछन् र कहिलेकाहीँ जीवनको दिशा नै परिवर्तन गरिदिन्छन्। हामी प्रविधिमा धेरै अगाडि बढेका छौँ, संसारलाई एउटा सानो मोबाइलको स्क्रिनभित्र लाएका छौँ। संसारको जुनसुकै कुनामा रहेका मानिससँग केही सेकेन्डमै कुरा गर्न सक्छौँ, तर एउटा प्रश्न भने अझै उस्तै छ। के हामी साँच्चै एक अर्कासँग मन खोलेर कुरा गर्न जान्दछौँ? आज धेरै सम्बन्धहरू समयको अभावले मात्र होइन, संवादको अभावले पनि कमजोर भइरहेका छन्। एउटै घरभित्र बस्ने मानिसहरू पनि कहिलेकाहीँ दिनभर मोबाइलसँग बोल्छन्, तर एक अर्कासँग दुई मिनट खुलेर बोल्दैनन्। एउटै टेबलमा बसेर खाना खान्छन्, तर मनका कुरा साझा गर्दैनन्। दूरी किलोमिटरले होइन, मौनताले बढिरहेको छ। प्रिय श्रोता मित्रहरू, सम्बन्धहरू कहिल्यै अचानक टुट्दैनन्, ती बिस्तारै कमजोर हुँदै जान्छन्। जब हामी एक अर्कालाई सुन्न छाड्छौँ, बुझ्न छाड्छौँ, सम्मान गर्न छाड्छौँ, अनि सम्बन्धमा चिसो बनाउन थाल्छ। जीवनमा हामी धेरै कुरा कमाउन दौडिरहेका हुन्छौँ, पैसा, प्रतिष्ठा, सफलता र सुविधा। तर यी सबै कमाउने यात्रामा कतै हामी आफ्ना मानिसहरूसँग मिठो बोल्ने बानी त गुमाइरहेका छैनौँ। आजको विषय हामी सबैको जीवनसँग जोडिएको विषय हो। यो कुनै एउटा उमेर, एउटा सम्बन्ध वा एउटा परिवारको मात्र कुरा होइन। जहाँ दुईजना मानिस छन् त्यहाँ शब्दको प्रभाव छ, जहाँ सम्बन्ध छ त्यहाँ संवादको आवश्यकता छ। त्यसैले आजको कार्यक्रम सुन्दै गर्दा एकपटक आफ्ना मानिसहरूलाई सम्झनुहोस्। कसैलाई तपाईँले भन्न बाँकी राख्नुभएका धन्यवाद, कसैसँग माग्न बाँकी रहेको माफी, कसैलाई व्यक्त गर्न नसकेको माया, सायद आजको कार्यक्रमले ती शब्दहरू बोल्ने साहस दिनेछ। आजको विषय छ शब्दले बनाउने र बिगार्ने सम्बन्ध। प्रिय श्रोता साथीहरू, सोच्नुहोस् त हाम्रो दिनको सुरुवातदेखि अन्त्यसम्म हामी कति धेरै शब्दहरू प्रयोग गर्छौँ। घरमा, विद्यालयमा, कार्यालयमा, साथीहरूसँग, सामाजिक सञ्जालमा, हरेक ठाउँमा हामी शब्द मार्फत नै आफूलाई व्यक्त गरिरहेका हुन्छौँ। तर हामीले कहिले सोच्यौँ त हामीले बोलेका शब्दहरू सुन्ने मानिसको मनमा कस्तो प्रभाव पर्छ? कहिलेकाहीँ हामीलाई लाग्छ मैले त मजाक गरेको मात्र हो, तर त्यो मजाक कसैको आत्मविश्वास तोड्ने कारण बनेको हुनसक्छ। हामी भन्छौँ रिसमा बोलेको थिएँ, तर रिस शान्त भएपछि पनि त्यो शब्दले बनाएको घाउ धेरै समयसम्म निको हुँदैन। घाउ शरीरमा लागे औषधिले निको हुन्छ, तर मनमा लागेको घाउलाई निको हुन कहिलेकाहीँ वर्षौँ लाग्छ, र त्यो घाउ प्राय हातले होइन शब्दले बनाएको हुन्छ। प्रिय श्रोता साथीहरू, हामीलाई सानैदेखि एउटा कुरा सिकाइन्छ, बोल्नु अघि सोच। तर वास्तविक जीवनमा हामी धेरै पटक सोच्नु अघि बोलिदिन्छौँ। आजका धेरै सम्बन्धहरू विश्वासको कमीले मात्र होइन, संवादको कमीले पनि टुटिरहेका छन्। धेरै छोराछोरीहरू आफ्ना आमा बुबासँग खुलेर कुरा गर्न सक्दैनन्। धेरै साथीहरू एउटा गलत बुझाइका कारण टाढिन्छन्। धेरै प्रेम सम्बन्धहरू प्रेमको अभावले होइन, सही समयमा सही शब्द नबोल्दा समाप्त हुन्छन्। कहिलेकाहीँ मलाई माफ गर भन्न नसक्दा सम्बन्ध टुट्छ, कहिलेकाहीँ धन्यवाद भन्न कन्जुसाई गर्दा मन टाढिन्छ, कहिलेकाहीँ तिमी कस्तो छौ भन्ने एउटा साधारण प्रश्न पनि कसैको जीवनमा ठुलो सहारा बन्न सक्छ। हामी सबैलाई प्रेम चाहिन्छ, सम्मान चाहिन्छ, आफ्नोपन चाहिन्छ, तर ती सबैको पहिलो ढोका शब्द नै हो। प्रिय श्रोता साथीहरू, आजको समाजमा एउटा अर्को समस्या पनि बढिरहेको छ। हामी धेरै टाइप गर्छौँ तर कम महसुस गर्छौँ। मोबाइलको स्क्रिनमा लेखिएका शब्दहरू सजिलै पठाइन्छन्। रिस उठ्यो भने तुरन्तै मेसेज पठाइन्छ, कसैलाई गाली गर्नु पर्यो भने कमेन्ट लेखिन्छ, कसैलाई अपमान गर्नु पर्यो भने दुई मिनट पनि लाग्दैन। तर एउटा कुरा बिर्सन्छौँ, मेसेज डिलिट गर्न सकिन्छ, तर त्यसले मनमा बनाएको असर सजिलै मेटिँदैन। त्यसैले शब्द छान्ने बानी पनि एउटा संस्कार हो। श्रोता मित्रहरू, कहिलेकाहीँ हामीलाई लाग्छ ठुलो उपहार दिएपछि मात्र सम्बन्ध बलियो हुन्छ, तर वास्तविकता फरक छ। आमाले छोरालाई भनेको म तिमीमाथि गर्व गर्छु भन्ने शब्द, बुबाले छोरीलाई भनेको म तिम्रो साथमा छु भन्ने वाक्य, साथीले भनेको चिन्ता नगर म छु
जीवनसाथीले भनेको, तिमी थाक्यौ होला, आराम गर। यी वाक्यहरूको मूल्य कुनै महँगो उपहारभन्दा कम हुँदैन। यस्ता शब्दहरूले विश्वास जन्माउँछन्, विश्वासले सम्बन्ध बलियो बनाउँछ र बलियो सम्बन्धले जीवनलाई सुन्दर बनाउँछ। तर अर्कोतर्फ एउटा अपमानजनक शब्द, एउटा तिरस्कार, एउटा व्यङ्ग्य, एउटा झुट, यी चारवटा कुरा सम्बन्धको जग नै हल्लाउन पर्याप्त हुन्छन्। प्रिय श्रोता साथीहरू, हामी सबैले जीवनमा कहिले नबिर्सिने केही वाक्यहरू सुनेका हुन्छौँ। कसैले हामीलाई विश्वास दिएको थियो, कसैले हाम्रो हिम्मत बढाएको थियो, कसैले हामीलाई सपना देख्न सिकाएको थियो, त्यसै गरी कसैले हाम्रो मन दुखाएको पनि थियो। आज एकछिन सोचौँ, हामी अरूको जीवनमा कस्ता शब्द छोडेर हिँडिरहेका छौँ? हामी कसैको हौसला बनिरहेको छौँ कि निराशा? हामी कसैको आत्मविश्वास बढाइरहेका छौँ कि घटाइरहेका छौँ? किनभने हामीले बोलेका शब्दहरू केवल आवाज होइनन्, ती हाम्रो चरित्रको परिचय पनि हुन्। कहिलेकाहीँ मौन बस्नु पनि राम्रो हुन्छ। सबै कुरा तुरन्तै भन्नु आवश्यक हुँदैन। यदि हाम्रो शब्दले सम्बन्ध बचाउँछ भने बोलाउँ। यदि हाम्रो शब्दले अनावश्यक चोट पुर्याउँछ भने केही समय मौन बसौँ। किनभने रिस केही मिनटको हुन्छ, तर त्यसबेला बोलेका शब्दको असर वर्षौँसम्म रहन सक्छ। आजबाट एउटा सानो बानी बसालौ, बोल्नु अघि एकछिन सोचौँ, लेख्नु अघि एकपटक फेरि पढौँ, रिस उठ्दा केही समय पर्खौँ र कसैलाई माया लाग्यो भने भन्न नहिचकिचाउँ। आफ्ना मानिसहरूको प्रशंसा गर्न कन्जुसाइ नगरौँ। धन्यवाद, माफ गर, तिमी महत्त्वपूर्ण छौ, म तिम्रो साथमा छु, यी चारवटा वाक्यले धेरै सम्बन्धहरू बचाउन सक्छन्। याद राख्नुहोस्, शब्दहरू हावामा हराउँदैनन्, ती कसैको मनमा घर बनाउँछन्। त्यसैले यस्ता शब्द बोलाउँ जसले मन जोडुन्, विश्वास बढाउन्, सम्बन्ध बलियो बनाउन् र वर्षौँपछि पनि सम्झदा मन मुस्कुराओस्। किनकि अन्तत सम्बन्धहरू रगतले मात्र होइन, शब्दले पनि जोडिन्छन्। प्रिय श्रोता मित्रहरू, एउटा कुरा तपाईँले पनि महसुस गर्नुभएको होला, हामीलाई जीवनमा भेटिएका धेरै मानिसहरूको अनुहार बिस्तारै धमिलो हुँदै जान्छ। समयसँगै उनीहरूको आवाज पनि बिर्सन थाल्छौँ, तर उनीहरूले भनेका केही शब्दहरू भने वर्षौँसम्म हाम्रो मनमा जस्ताको तस्तै बसेका हुन्छन्। सायद तपाईँलाई पनि कसैले कुनै दिन भनेको थियो, तिमीले सक्दैनौ। त्यो एउटा वाक्यले तपाईँलाई धेरै रात रुवाएको हुनसक्छ, तपाईँले आफूलाई नै शङ्का गर्नुभएको हुनसक्छ, हरेक पाइला चाल्दा डर लाग्न थालेको हुनसक्छ। तर अर्कोतर्फ कुनै दिन कसैले तपाईँको काँधमा हात राखेर भनेको थियो होला, मलाई तिमीमाथि विश्वास छ। त्यो एउटा वाक्यले फेरि उठ्न शक्ति दिएको हुनसक्छ। हामी सबै कसै न कसैको शब्दबाट बनेका पनि छौँ र कसै न कसैको शब्दबाट भत्किएका पनि छौँ। त्यसैले सोच्नुहोस् त, आज तपाईँका शब्दले कसैको जीवनमा कस्तो प्रभाव पारिरहेको होला। प्रिय श्रोता मित्रहरू, सम्बन्धहरू एकै दिनमा बन्दैनन्, विश्वास बनाउन वर्षौँ लाग्छ। तर कहिलेकाहीँ एउटा गलत शब्दले त्यो वर्षौँको विश्वास केही सेकेन्डमै तोडिदिन्छ। सिसा फुटेपछि जोड्न सकिन्छ, तर चिरा बाँकी रहन्छ। त्यस्तै सम्बन्ध पनि फेरि जोड्न सकिन्छ, तर शब्दले बनाएको घाउको दाग सजिलै मेटिँदैन। त्यसैले बुद्धिमानी भनेको धेरै बोल्नु होइन, सही समयमा सही कुरा बोल्नु हो। हामीले कहिलेकाहीँ आफ्नै मानिसलाई सबैभन्दा धेरै चोट पुर्याउँछौँ, किनकि हामीलाई लाग्छ यी त आफ्नै हुन्, जे भने पनि हुन्छ। तर वास्तविकता उल्टो हुन्छ, आफ्ना मानिसहरूलाई नै हाम्रो मिठो व्यवहारको सबैभन्दा बढी आवश्यकता हुन्छ। घर बाहिर हामी सबैसँग नम्र भएर बोल्छौँ, तर घरभित्रका मानिसहरूसँग भने रिस, झर्को र कठोर शब्द प्रयोग गर्छौँ। के हामीले कहिले सोचेका छौँ, जुन मानिस दिनभरि संसारसँग लडेर साँझ घर फर्किन्छ, उसलाई घरभित्र पनि कठोर शब्द नै सुनाउनु कत्तिको उचित होला? कहिलेकाहीँ परिवारलाई चाहिने सबैभन्दा ठुलो उपहार पैसा होइन, सम्मानपूर्वक बोलेको दुई मिनटको संवाद हो। प्रिय श्रोता साथीहरू, आजको पुस्तामा अर्को एउटा समस्या पनि बढ्दै गएको छ। हामी सुन्नुभन्दा उत्तर दिन हतार गर्छौँ। कसैले आफ्नो पीडा सुनाउन खोजिरहेको हुन्छ, तर हामी उसको कुरा पुरा सुन्नु अघि नै सल्लाह दिन थाल्छौँ। कसैले आफ्नो मनको बोझ हलुका बनाउन खोजिरहेको हुन्छ, तर हामी उसको भावना बुझ्नुभन्दा आफ्नो तर्क सही साबित गर्न खोज्छौँ।
याद राख्नुहोस्, राम्रो सम्बन्ध राम्रो बोलाइले मात्र होइन, राम्रो सुनाइले पनि बन्छ। धैर्यपूर्वक सुन्न सक्ने मानिसले धेरै सम्बन्धहरू बचाउन सक्छ। प्रिय श्रोता मित्रहरू, हामीले कहिलेकाहीँ माफी माग्न ढिलो गर्छौँ। अहङ्कारले भन्छ पहिले उसले बोलोस्, तर सम्बन्धले भन्छ पहिला तिमी बोल। एउटा माफ गरले कहिलेकाहीँ वर्षौँको दूरी समाप्त गरिदिन्छ। एउटा मैले गल्ती गरेँ भन्ने स्वीकारोक्तिले धेरै सम्बन्ध फेरि जीवन्त बनाइदिन्छ। त्यसैले माफी माग्नु हार होइन, बरु सम्बन्धहरूलाई आफ्नो अहङ्कारभन्दा ठुलो ठान्नु नै परिपक्वता हो। प्रिय श्रोता मित्रहरू, यदि तपाईँको जीवनमा आज पनि कुनै यस्तो व्यक्ति हुनुहुन्छ जससँग तपाईँ धेरै दिनदेखि बोल्नु भएको छैन, सायद एउटा गलत शब्दका कारण दूरी बढेको छ भने आजको कार्यक्रम सुनिसकेपछि एकपटक सोच्नुहोस्। सायद उसलाई तपाईँको एउटा फोनको प्रतीक्षा छ, सायद तपाईँको एउटा कस्तो छौ ले उसको दिन सुन्दर बन्न सक्छ, सायद तपाईँको एउटा मलाई माफ गर ले वर्षौँदेखिको मौनता तोड्न सक्छ। किनकि समय बित्दै जाँदा मानिसहरू बदलिन्छन्, अवसरहरू पनि फर्केर नआउन सक्छन्, तर प्रेमपूर्वक बोलेका शब्दहरू कहिले पुराना हुँदैनन्। अन्त्यमा प्रिय श्रोता मित्रहरू, जब हामी यो संसार छोडेर जानेछौँ, मानिसहरूले हाम्रो सम्पत्ति, पद वा सफलताभन्दा पहिले हाम्रो व्यवहार सम्झिनेछन्। उनीहरूले भन्नेछन्, उहाँसँग कुरा गर्दा मन हलुका हुन्थ्यो, उहाँका शब्दहरूले हिम्मत मिल्थ्यो, उहाँले कहिले कसैलाई शब्दले छोडिदिनु भएन। यदि जीवनमा यति मात्र कमाउन सकियो भने त्यो कुनै पनि धनभन्दा ठुलो सम्पत्ति हुने छैन। त्यसैले आजबाट हामी सबैले एउटा सङ्कल्प गरौँ, हाम्रा शब्दहरू कसैको आँसुको कारण होइन, मुस्कानको कारण बनुन्। हाम्रा शब्दहरूले दूरी होइन नजिकपन बढाउन्, र हाम्रा शब्दहरूले टुटेका मनहरूलाई जोड्ने काम गरून्। किनकि अन्तत संसारमा सबैभन्दा सुन्दर सम्बन्धहरू महँगो उपहारले होइन, मनदेखि बोलिएका साना साना शब्दहरूले नै बाँचिरहेका हुन्छन्।

श्रोतागण नमस्कार, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरुलाई पुनः स्वागत छ। आज हामी यस अंकमा चर्चा गर्नेछौ क्याच द रेन अभियानबाट, अर्थात वर्षाको जल संरक्षण बारे। हामीलाई थाहा छ, जल नै जीवन हो र जल नै भविष्य हो। पानी बिना वनस्पति, पानी बिना पृथ्वी र पानी बिना मनुष्य वनस्पति जीव जन्तुको अस्तित्व नै छैन। विश्वमा बढ्दो जलवायु परिवर्तनको समस्या, संकट र भारतदेखि लिएर विश्वका विभिन्न देशहरूमा जुन जल संकट देखिँदैछ, यसको सामना गर्न भारत सरकारले महत्वपूर्ण कदम चालेको छ र 2023 देखि भारतको जल शक्ति

0: मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको दिशा निर्देशनमा भारतभरि नै क्याच द रेन मिशन सुरु गरेको छ र यसबारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्री विनय कुमार प्रसादजी हुनुहुन्छ। उहाँ एकजना प्रतिष्ठित समाजसेवी हुनुहुन्छ तथा समाज जागरणमा उहाँको सहभागिता र समाज सेवामा उहाँको सहभागिता धेरै हामीले देख्न पाउँछौ र उहाँले विभिन्न सामाजिक कार्य गर्दै आउनु भएको छ र उहाँसँग आज हामीले यस क्याच द रेन मिशन बारे चर्चा गर्नेछौ र हाम्रो पहाड दार्जिलिङमा पनि विगत 40 वर्षदेखि मानिसहरूले जल संकटको समस्या भोगिरहेका छन्। कालिम्पोङ होस्, दार्जिलिङ होस्, मिरिक होस्, खरसाङ होस्, यी जिल्ला र महकुमाहरूमा जलको एउटा ठुलो संकट सबैले झेलिरहेका छौँ र यस्तो स्थितिमा क्याच द रेन मिशन बारे चर्चा गर्नु र हाम्रा श्रोताहरूलाई सार्वगर्भित जानकारी दिन जसमा कसरी हामीले जल सञ्चय गर्न सक्छौँ, वर्षाको पानीलाई कसरी हामी संरक्षित गर्न सक्छौँ, कसरी जोगाउन सक्छौँ, एक एक थोपा पानीले हाम्रो जल संकटलाई कसरी समाधान गर्न सक्छ, यस विषयमा हामी छलफल गर्छौँ। विनयजू, तपाईँले आकाशवाणीको स्टुडियोमा स्वागत छ। नमस्कार।
1: नमस्कार, धन्यवाद।
0: अच्छा विनयजी, भारत सरकारले 2023 क्याच द रेन मिशन सुरु गरेको छ र यस मिशनले वर्षा जल संरक्षणको निम्ति एउटा ठुलो र ऐतिहासिक कदम देशभरि चालेको छ। 2023 जलशक्ति मन्त्रालयद्वारा सुरु गरिएको यस अभियानको मूल लक्ष्य नै थियो रेस्पेक्ट वाटर फर लाइफ, यानि जीवनको निम्ति जलको पनि सम्मान गरौँ। जल छ भने जीवन छ, जलको अपव्यय माने जललाई खेरो फाल्नुदेखि जोगाउनु र जलको सही ढङ्गमा उपयोग गर्नु, जति आवश्यक छ त्यति नै जलको प्रयोग गर्नु र यो मिसन बारे तपाईँ के भन्नुहुन्छ?
1: जल नै जीवन हो, आउँदो जेनेरेसनको लागि पनि हामीले यसलाई सञ्चय गरेर राखौँ।
0: अच्छा विनयजी, प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि र विश्वमा बढ्दो पर्यावरण संकट, जलवायु परिवर्तन, जल संकटलाई ध्यानमा राखेर भारतमा पनि त्यसको नकारात्मक प्रभाव नपरोस् र भारत जल र वनको क्षेत्रमा एउटा समृद्ध राष्ट्र हो र भारत एउटा कृषि प्रधान राष्ट्र पनि हो र यसले गर्दाखेरि भारतको कृषि, भारतको जैव विविधता, भारतको ग्रामीण क्षेत्र, सहरी क्षेत्रमा जल संरक्षण कसरी होस्, यसको निम्ति 2019 प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा छुट्टै जलशक्ति मन्त्रालय, जलशक्ति मन्त्रालयको लक्ष्य नै र उद्देश्य नै थियो जल संरक्षण। भारतमा हामीले देख्दैथ्यौँ कि भूजल स्तर निरन्तर घट्दै गइरहेको छ र यसले गर्दाखेरि विशेष गरी सहरी क्षेत्र र यहाँसम्म कि ग्रामीण क्षेत्रमा सिँचाइको बेलामा बोरवेलले गर्दाखेरि जलको ठुलो समस्या र संकट र यसले ग्रामीण क्षेत्रमा कृषि र सहरी क्षेत्रमा पिउने पानीको संकट, जलशक्ति मन्त्रालयले अहिलेसम्म के कस्तो काम गरिरहेको छ?
1: सर्वप्रथम त हाम्रो जुन चाहिँ इतिहास छ, इतिहासमै जललाई कतिको मान्यता दिएको छ हामीलाई थाहा पाउँछौँ। जस्तो कि अब तपाईँले हेर्नु सक्नुहुन्छ, अलग भारतको अलग अलग विभिन्न क्षेत्रहरूमा, चाहे चोला डिनेस्टी होस्, चाहे गुप्ता डिनेस्टी होस्, चाहे राजपूतहरू होस्, हाम्रो राजस्थानको बाउरी वेल्सहरू बनाएर उहाँले एउटा एक्जाम्पल सेट गर्नुभएको थियो आफ्नो समयमा कि पानीलाई कसरी संरक्षित गर्नु सकिन्छ र सायद समयको लागि त्यो हिस्टोरिक एउटा उपलब्धि थियो। किनभने अहिले पनि हामीले हेर्छु इन्जिनियरिङको उत्कृष्ट उदाहरणको रूपमा त्यो बाउरी वेल्सहरूलाई मानिन्छ र त्यसरी नै हर क्षेत्रमा चाहे झिल होस्, चाहे नाला होस्, चाहे झरना होस्, हर चिजलाई बचाउने कोसिस गर्यो. जति पनि वाटर बडिज त्यो समयमा थियो त्यसलाई संरक्षण दिने काम त्यति बेलाको राजाहरू या जो पनि शासकहरू हुनुहुन्थ्यो त्यति बेला उहाँहरूले गर्नुभएको थियो. अब हामीले यो चिज बुझ्दैछौँ कि आधुनिकता पनि चाहिन्छ, साथसाथमा हाम्रो पुरानो परम्परालाई पनि हामीले पालन गरेर अगाडि लगेको हुनुपर्छ. यो दुईवटामा सामञ्जस्य बनाएर राख्नुपर्छ. जब यो सामञ्जस्य बनाउँछौँ हामी त सायद हामीलाई समाजलाई देशलाई अगाडि बढाउन लागि एउटा माध्यम पाउँछ, एउटा बाटो खोलिन्छ. र त्यही चिजलाई हाम्रो प्रधानमन्त्रीजीले अनुसन्धान गरिओरि एउटा पानीको लागि अलग्गै डिपार्टमेन्ट खोल्नुभयो. अन्तखेरि त्यो डिपार्टमेन्टले आजको दिनमा हामी हेर्दैछौँ आउँदो जेनेरेसनको लागि के हुनसक्छ, परिस्थिति के छ, त्यसको लागि प्रिपरेसन गर्नुहुँदैछ. अलग अलग वाटर बडिजहरूलाई बचाउने प्रयास गरिँदैछ. वाटर हार्भेस्टिङको लागि पब्लिकको बिचमा जागरूकता ल्याइँदैछ. बिस्तारी बिस्तारी कसरी गर्नु सकिन्छ. फेरि वाटर यो यस्तो चिज हो, अलग अलग क्षेत्रको हिसाबले अलग जति पनि जियोग्राफिकल कन्डिसनहरू छ त्यही हिसाबले आफूले हामीले यो पानीलाई संरक्षण गर्नु सिक्नुपर्छ. हाम्रो देशमा हिमाल पनि देख्न सक्छौँ, हाम्रो देशमा रेगिस्तान पनि देख्न सक्छौँ, हाम्रो देशमा सी कोस्ट पनि देख्न सक्छौँ, हाम्रो देशमा त्यो वनसिंह हराभरा क्षेत्र पनि देख्न सक्छौँ. त सबैको क्षेत्र अलग अलग हो, त्यसले गर्दाखेरि अलग अलग प्लानिङको दरकार हुन्छ. त्यही कारणले गर्दा त्यसको मूल उद्देश्य नै त्यो मन्त्रालय खोल्ने.
0: मलाई तपाईँले भन्नुहुँदैछ कि वास्तवमा अहिलेसम्म भारतमा जललाई एउटा शक्तिको रूपमा र जल सञ्चयन र जल पनि एउटा देशको निम्ति कुनै पनि देशको एउटा ठुलो समृद्धि र शक्ति हो, यसलाई टेवा दिनको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अलगै जलशक्ति मन्त्रालय बनियो, जसको उद्देश्य परम्परागत तालाबहरू कुवाहरू तपाईँको हामी पहाडको कुरा गरौँ भने धाराहरू, र एक समय यस्तो थियो कि पहाडकै कुरा गरौँ भने धाराद्वारा नै पिउने पानीको समस्या सहज रूपमा समाधान हुन्थ्यो. यानि जहाँ कलको पानी आएन त्यहाँ प्रशस्त धाराहरू थिए. तर अब भनौँ अनप्लान्ड यानि अनियोजित सहरीकरण, कंक्रिटाइजेसन यानि इँटा सिमेन्ट बलुवाको घर बनाउनु जलको स्रोतहरू थियो, त्यो स्रोतहरूलाई ध्यानमा नराखिकन जङ्गल फाँड्नुदेखि लिएर जुन अनप्लान्डमा सहरीकरण योजना भयो यसले गर्दाखेरि यो सिमसार पोखरी तालाब रुखपात पहाडको विशेष गरी रिसोर्सेस भनौँ धाराहरू जस्तै अब खरसाङमा धारा अझै पनि धोबी तलाउको त्यो धारा जिउँदै नै छ, त्यसरी नै अब दार्जिलिङ सहरलाई जल आपूर्ति गर्ने त्यो हस्पिटलको मुनि धारा धीरधामको धारा, यसरी कालेबुङको बागधारा, त्यसरी नै मिरिकको झिल बनेको पनि अब धाराले गर्दा नै हो. र यसरी एउटा प्राकृतिक जल स्रोत हाम्रोसँग अपार थियो र प्रकृतिले पनि के गर्दैछ हर मौसममा जाडो त्यसपछि वसन्त ऋतु त्यसपछि ग्रीष्म ऋतु ग्रीष्मको साथसाथ वर्षा ऋतु सुरु हुन्छ फेरि शिशिर सुरु हुन्छ र यसरी प्रकृतिले पनि जलको रिसाइक्लिङ गर्ने एउटा साइकल चल्दैछ. गर्मीमा गरम पनि प्रकृतिको निम्ति आवश्यकता छ, वसन्त ऋतु पनि आवश्यकता छ, सर्दी ऋतुको पनि खाँचो छ र यो सबैलाई पानी जुन जल छ जलको पुनरावृत्ति वर्षाद्वारा गर्नु. यानि हामीले देख्छौँ वर्षाकालमा सम्पूर्ण क्षेत्र बन्जर क्षेत्रमा पनि हरियो हुन्छ, घाँसपात उम्रिन्छ र त्यो घाँसपात गर्मीमा ओइलेर जान्छ र त्यो मलको रूपमा पनि काम गर्छ र प्रकृति स्वयंले हामीलाई एउटा शिक्षा दिइरहेको छ मानव जीवनको निम्ति या यस पृथ्वीको सुरक्षा र मानवको भविष्यको सुरक्षाको निम्ति जल एउटा पर्याप्त र महत्त्वपूर्ण भूमिका यसले खेल्छ र जमिनको मुनि एउटा ठुलो मात्रामा जल स्रोत छ जसको शोषणले जल भूजल स्तर घट्दैछ र यो जलशक्ति मिसनको लक्ष्य भूजल स्तरलाई पनि बढाउनु हो.
1: हजुर, यसको मूल मूल उद्देश्य यो पनि हो कि नै जति भूजलको संरक्षण हुन्छ त्यो त्यो जललाई हामी त्यति लामो समयसम्म उपयोग गर्नमा ल्याउन सक्छौँ. त्यो भूजलको आइडिया सायद हाम्रो पहाडमा निकै त्यति बेसी अप्लाइड हुँदैन किनभने हाम्रो क्षेत्रको जियोग्राफिकल कन्डिसन अलिक भिन्दै छ. मलाई यस्तो लाग्छ कमसेकम हामीले यो विगत दुई तीन दशकदेखि हामीले नवीकरणपट्टि त गयौँ, इन्फ्रास्ट्रक्चरपट्टि त गयौँ तर कहीँ न कहीँ हामीले आफ्नो मूल चिजलाई बिर्स्यौँ. किनभने हामीलाई अब तपाईँले जसरी भन्नुभयो हाम्रो देशको सबभन्दा इम्पोर्ट मतलब जलीय जीवन है भन्ने कुरा त उहिलेदेखि चल्दै आएको त्यसको बेसिक चिजलाई चाहिँ हामी सायद बिर्से कि यो आउँदो जेनेरेसनको लागि चाहिने चिज हो त कन्क्रिटाइजेसनमा हामी यति बिजी भयो त्यो पनि सायद अनप्लान कन्क्रिटाइजेसनमा त्यसले गर्दा जल स्रोतहरूलाई हामीले निकै क्षति पुऱ्याएको छौँ र त्यो क्षति पुरेकोले नै गर्दाखेरि आज हामी देख्दैछौँ अलग अलग किसिमको हाम्रो समस्याहरू चारैपट्टि फैलिरहेको छ तर अब यसलाई सुव्यवस्थित गर्नु लागि नै जलशक्ति मन्त्रालयको पनि गठन गरिएको छ र यो जलशक्ति मन्त्रालयको साथ बिना जनभागीदारीको यो चिज सम्भव हुनेवाला छैन र त्यसले गर्दाखेरि चाहे प्रशासन होस् चाहे सरकार होस् चाहे जनता होस् जब हामी आपस तिनजना आपसमा सामञ्जस्य मिलाएर आउँदो भावी पिँढीको लागि एउटा भिजन जब जस्तो हाम्रो प्रधानमन्त्रीले भन्नुहुन्छ 2047 विकसित भारत बनाउनु छ त विकसित भारत खालि फाइनेन्सियली त होइन होला नि त हर क्षेत्रमा बनिनु छ विकसित भारत चाहे त्यो वाटरसँग रिलेटेड होस् चाहे इन्डस्ट्रीसँग रिलेटेड होस् चाहे इकोलोजी संरक्षणको कुरा होस् हर क्षेत्रमा तब सही रूपमा सायद हामी विकसित भारत बनिन सक्छौँ त यही चिजलाई एकदम लङ टर्म भिजनको साथमा लिएर नै जलशक्ति मन्त्रालयको गठन भएको छ र उहाँले आफ्नो क्षेत्रमा राम्रो काम गर्नुहुँदैछ लगभग मैले सुनेको हिसाबले 16 करोड अलग अलग पानीको बडिजहरूमा यो चिजहरूलाई संरक्षण गर्नु लागि अलग अलग भारतवर्षभरि यो कामहरू चल्दैछ 8 लाखदेखि 9 लाख कामहरू चाहिँ अहिले पेन्डिङमा छ तर यो जुन चाहिँ काम गर्ने स्तर छ र स्पिड छ त्यो चाहिँ काबिले तारिफ हामी भन्न सक्छौँ भारत सरकारको किन यति कम्ती समयमा यो लेभलको कामको स्पिड बढाउनु एकदम नै सराहनीय हो र भारत सरकारले राम्रो काम गरिरहेको छ तर साथसाथै डिपार्टमेन्ट र जनताको पनि आफ्नो दायित्व बन्दछ के हामीले गर्नुपर्ने सिभिक सेन्समा पनि हामीले के आमूलचुल परिवर्तन ल्याउनु पर्ने हो किनभने चेन्जेस जब माथिबाट आउँदैछ भने त्यो त ग्राउन्ड लेभलसम्म पुगेको हुनु पर्यो अगर म यो पिरामिड जस्तो हो यो पिरामिडमा एउटा पनि ढाँचा कहीँ निस्के भने त्यो पिरामिड काम हुँदैन त्यस कारणले गर्दाखेरि हामीलाई यो चिजलाई अलिक बढावा दिएर जनभागीदारीलाई बढावा दिएर यो चिजमा काम गर्ने दरकार छ नभए त्यो जुन चाहिँ जलस्तरको हामीले कुरा गर्यौँ त्यो जलस्तर घट्दै पनि जान्छ अब पहाडमा हामीले जस्तो हेर्दैछौँ हामीले स्पेसियली रुफटप मेकानिजमलाई युज गरेर हामीले पानीलाई बेसीभन्दा बेसी रूपमा हामीले सेभ गर्न सक्छौँ
0: केन्द्र सरकारले यसको निम्ति धेरै फाइनेन्सियल एसिस्टेन्ट पनि दिएको छ
1: यो डल्लै मेकानिजम बनाइदिएछ सरकारले के अब आत्मनिर्भर भन्ने कुरो त अहिले हामी बुझ्दैछौँ आत्मनिर्भरता किन पनि जरुरी छ आजको दिनमा एउटा घरले नै आजको दिनमा एक सोलर प्यानल लगाएर मेरो बिजुली पनि उत्पन्न हुँदैछ भनेपछि म वाटर हार्भेस्टिङको एङ्गलले सोचेर मैले आफ्नो पानीलाई बचाउने पनि प्रयास गर्दैछु भनेपछि कहीँ न म कहीँ मेरो डिपेन्डेन्सी जुन चाहिँ सरकारप्रति म जहिले पनि डिपेन्ड हुन्छ कि सरकारले यो गरिदिनुपर्छ त्यो गरिदिनुपर्छ तर सरकारलाई त्यो फेसिलिटिज सरकारले नै दिँदैछ कि तिमी आत्मनिर्भर बन्न तिमीले आफ्नो जुन चाहिँ मूलचुल व्यवस्था छ तिमीले आफ्नो लेभलमै सल्भ गर्नु सक्षम बन किनभने सरकारले आउँदो दिनमा बहुत ठुलो ठुलो भिजन लिएर काम गर्दैछ अन्तखेरि एउटा भिजन लिएर काम हुँदैछ विकसित भारतको भनेपछि हाम्रो पनि दायित्व एउटा समाजको नागरिकको हैसियतले कि यो सब चिजमा अगाडि बढेर आफू पनि जागरुक त हुँ साथसाथै आफ्नो छेउछाउको छिमेकी रिलेटिभ हर मान्छेलाई जागरुक गराउने कोसिस गर्नुपर्छ किनभने आज यही प्याटर्न हाम्रो पहाडमा सबैकोमा छ भनेपछि सायदै हामीलाई पानीको आउँदो दिनमा प्रब्लम हुनेवाला छ
0: र यस विषयमा आज हामीले विनय कुमार प्रसादजीसँग एउटा सारगर्भित चर्चा गर्यौँ र यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद नमस्कार
1: धन्यवाद
0: श्रोताहरू यो कार्यक्रम हाम्रो युट्युब च्यानल @AIR खरसाङ फेसबुक आकाशवाणी न्यूज खरसाङ र ट्विटर हैंडल @AIR News खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ तथा आफ्ना विचार र सुझावहरू त्यहाँ दिन सक्नुहुनेछ
2: मन भारी है और कोई रास्ता नजर नहीं आ रहा याद रखिए समाधान आपके पास है टेलीमानस के निशुल्क नंबर 14416 पर कॉल करें कहीं से भी कभी भी 24 घंटे यह सुविधा उपलब्ध है यहाँ आपकी बात सुनी जाती है समझी जाती है और आपको सही दिशा दी जाती है आप अकेले नहीं है मदद बस एक कॉल दूर है
3: नमस्कार आकाशवाणी से समाचार संध्या के साथ मैं मुनीश शर्मा मुख्य समाचार सरकार ने नीट पेपर लीक मामले में प्रदर्शन कर रहे छात्रों को बातचीत के लिए आमंत्रित किया। प्रधानमंत्री नरेंद्र मोदी ने परीक्षा पत्र लीक मामलों के लिए फास्ट ट्रैक अदालतें स्थापित करने की घोषणा की। नीट पेपर लीक मामले पर संसद में गतिरोध जारी। राष्ट्रपति द्रौपदी मुर्मू बुखारेस्ट में रोमानिया के राष्ट्रपति निकोसोर डैन के साथ प्रतिनिधिमंडल स्तर की वार्ता करेंगी।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय बेला बेलुकीको 10:30 भयो। यसको साथै आज हाम्रो अधिवेशन यही पूरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हामी हजुरहरूको सेवामा अवश्य उपस्थित हुनेछौ। तबसम्मलाई आगे दिनुहोस्। शुभरात्री। जय हिन्द।